यसमा यो बिहानी हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले हाम्रो प्रसारण मोबाइल एप न्युज अन एयर अनि प्रसार भारती ओटिटी वेब प्लेटफर्म लगायत पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 MHz पनि उपलब्ध रहने गर्दछ। अहिले समय भइरहेछ बिहानको 6:25 अनि 41 सेकेन्ड र अब परिचित बनाऊ आजको दिनसँग पनि। आजको विक्रम सम्वत 2083 सालको साउन महिनाको 11 गते, साथै सक सम्वत 1948 5 गते साउन, तदनुसार सन् 2026 सालको आज हो जुलाई 27 तारिक सोमबार। आजको हाम्रो प्रभातकालीन अधिवेशनबाट प्राविधिक मित्र सचिन लोहागन लगायत प्रसारण सहयोगी रिग्देन तामाङको साथमा सयत्री म बिरेनको हजुर सबै सम्पूर्णमा न्यानो स्वागत अभिवादन।

चित्त नै तिम्रो सर्वश्रेष्ठ गुरु हो, यो भनाइ हो महायोगेश्वर मिला रेपाको। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको न्यानो अभिवादन अनि शुभ प्रभात।

श्रोताबिन्दु, आजको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूलाई सुनादा बालासन निवासी अशोक गुरुङले आफ्नो चित्तलाई कसरी वशमा राख्ने भन्ने विषयमाथि एक चिन्तन सुनाउनेछ। त आउनु सुनौ अशोक गुरुङबाट यो चिन्तन। आफ्नो चित्तलाई कसरी शान्त राख्ने? चित्तलाई शान्त राख्नु भनेको मनलाई सकारात्मक, स्थिर र सन्तुलित बनाउनु हो। जीवनमा समस्या, तनाव र चिन्ता आउनु स्वाभाविक हो, तर यसलाई सही तरिकाले सामना गर्न सिक्नु पर्दछ। चित्त शान्त राख्ने उपायहरू: बिहान केही समय ध्यान अथवा मेडिटेसन वा प्राणायाम गर्नुपर्दछ। सकारात्मक सोच राख्नु र अनावश्यक चिन्ता नगर्नु। रिसलाई नियन्त्रण गर्दै क्षमा गर्न सिक्नु। नियमित व्यायाम र पर्याप्त निन्द्रा लिनु। राम्रो पुस्तक पढ्नु, प्रेरणादायी कुरा सुन्नु र राम्रो सङ्गतमा बस्नु। आफ्नो काम समयमै समाप्त गर्नु तथा

समयको सदुपयोग गर्नु, प्रकृतिसँग समय बिताउनु र कृतज्ञताको भावना विकास गर्नु, भगवानको स्मरण, प्रार्थना वा आध्यात्मिक अभ्यास गर्नु। शान्त चित्त भएको व्यक्तिले कुनै पनि विषयमा सही निर्णय लिन सक्दछ, स्वस्थ जीवन बिताउन सक्छ र अरूसँग राम्रो सम्बन्ध कायम राख्न सक्छ। त्यसैले सकारात्मक सोच, अनुशासन, धैर्यता र आत्मविश्वासको अभ्यास गरेर हामी आफ्नो चित्तलाई सदैव शान्त राख्न सक्छौँ। मानिसको जीवनमा सुख र दुःख, सफलता र असफलता, हाँसो र आँसु सबै आउँछन्। यस्तो परिस्थितिमा मन अस्थिर हुनु स्वाभाविक हो, तर जीवनमा सफल, स्वस्थ र खुसी रहनका लागि आफ्नो चित्तलाई शान्त राख्नु अत्यन्त आवश्यक हुँदछ। शान्त चित्त भएको व्यक्तिले सही निर्णय लिन सक्छ, राम्रो सम्बन्ध कायम राख्न सक्छ र कठिन परिस्थितिलाई पनि धैर्यपूर्वक सामना गर्न सक्छ। चित्तलाई सबैभन्दा पहिले सकारात्मक सोचको विकास गर्न आवश्यकता पर्दछ। नकारात्मक सोचले मनमा डर, चिन्ता र निराशा बढाउँछ भने सकारात्मक सोचले मनमा आत्मविश्वास बढाउँदछ। त्यसै गरी दैनिक केही समय ध्यान, योग वा प्राणायाम गर्दा मन शान्त हुन्छ र एकाग्रता बढ्दछ। नियमित व्यायाम, सन्तुलित आहार र पर्याप्त निन्द्राले पनि मानसिक स्वास्थ्य राम्रो बनाउँछ। रिस, ईर्ष्या र घृणा जस्ता नकारात्मक भावनालाई नियन्त्रण गर्नु पनि अति आवश्यक छ। अरूलाई क्षमा गर्ने प्रवृत्तिले मन हलुको हुन्छ। आफ्नो समयको सही व्यवस्थापन गर्ने, राम्रो साथीको असल सङ्गत गर्ने, प्रेरणादायक पुस्तकहरू अध्ययन गर्ने अनि वातावरणीय परिवेश तथा बाह्य प्रकृतिसँग समय बिताउने बानीले पनि चित्तलाई शान्त राख्नु मद्दत गर्दछ। साथै भगवान्प्रति आस्था राख्ने, प्रार्थना गर्ने र कृतज्ञताको भावना विकास गर्ने व्यक्तिको मन अझ शान्त र सन्तुष्ट हुन्छ। भन्न पर्दा शान्त चित्त नै सुखी र सफल जीवनको आधार हो। जीवनमा जस्तो सुकै चुनौती आए तापनि धैर्यता, सकारात्मक सोच, अनुशासन र आत्मविश्वासको साथ अगाडि बढ्न सके मन सधैँ शान्त रहन्छ। त्यसैले हामी सबैले आफ्नो चित्तलाई शान्त राख्ने, राम्रो बानीको विकास हुनु अनिवार्य हुन्छ।

ध्यान, योग, प्राणायाम चित्तलाई शान्त राख्ने प्रभावकारी उपाय हो। बिहान चाँडै उठेर केही समय ध्यान गर्दा मनका नकारात्मक विचार हट्छन् र मनमा एकाग्रता बढ्दछ। नियमित व्यायामले शरीर मात्र होइन मन पनि स्वस्थ राख्दछ। पर्याप्त निन्द्रा, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाउँदा मानसिक तनाव कम हुन्छ। घृणा, लोभ, रिस, ईर्ष्या जस्ता नकारात्मक भावनाले मनलाई अशान्त बनाउँछन्। त्यसैले अरूलाई क्षमा गर्ने, सहयोग गर्ने र सबैसित प्रेमपूर्वक व्यवहार गर्ने बानी बसाल्नुपर्छ। रिस उठेको समय तुरन्त प्रतिक्रिया नदिई केही समय शान्त बस्ने, गहिरो सास फेर्ने वा पानी पिउने बानीले पनि मनलाई नियन्त्रण गर्ने मद्दत गर्छ। मानिसको व्यक्तित्व निर्माणमा शिक्षा, संस्कार र वातावरणको महत्त्वपूर्ण भूमिका हुन्छ। राम्रो पुस्तक पढ्ने, आध्यात्मिक प्रवचन श्रवण गर्ने, अभ्यास, प्रेरणादायी विषयहरू सुन्ने र असल सङ्गतमा बस्ने बानीले मानिसको सोच, व्यवहार र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउँदछ। यी तीन कुराले मानिसलाई ज्ञानवान, आत्मविश्वासी, अनुशासित र सफल बनाउँछन्। त्यसैले जीवनमा यी असल बानीहरूको विकास गर्नु अति आवश्यक पर्दछ। राम्रो पुस्तक ज्ञानको अथाह भण्डार हो। पुस्तकले हामीलाई नयाँ कुरा सिकाउँछ, सही र गलत छुट्याउनु मद्दत गर्छ र जीवनलाई सही दिशामा अगाडि बढ्न प्रेरित गर्दछ। महान व्यक्तिहरूको जीवनी, नैतिक कथा, विज्ञान, इतिहास र साहित्यका पुस्तकहरू पढ्दा हाम्रो सोच फराकिलो हुन्छ र जीवनमा आइपरेका चुनौतीहरूको सामना गर्न क्षमता बढ्दछ। पुस्तकलाई मानिसको सच्चा साथी पनि भनिन्छ, किनकि यसले कहिले गलत बाटो देखाउँदैनन्। त्यसै गरी प्रेरणादायी कुरा सुन्ने बानीले मनमा उत्साह, साहस र आत्मविश्वास जगाउँछ। सफल व्यक्तिहरूका अनुभव, नैतिक शिक्षा, प्रेरणादायी भाषण र सकारात्मक सन्देशहरूले कठिन परिस्थितिमा पनि हार नमान्न सिकाउँछन्। यस्ता कुराले निराशित मनमा आशा जगाउँछन् र जीवनमा केही राम्रो गर्ने प्रेरणा दिन्छन्। राम्रो सङ्गतमा बस्नु पनि सफल जीवनको आधार हो। मानिस आफ्नो सङ्गतबाट केही सिक्छन्। असल, इमान्दार, मेहनती र अनुशासित व्यक्तिहरूसित बस्दा राम्रो बानी, राम्रो विचार र सकारात्मक सोचको विकास हुन्छ। तर खराब सङ्गतले मानिसलाई गलत बाटोमा लैजान पनि सक्छ। त्यसैले सङ्गत छनौट गर्दा सदैव सचेत र सजग हुनु अति अनिवार्य छ। आजको समयमा सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढ्दै गएको देखिन्छ। त्यसैले समयको सदुपयोग गर्दै समय उपयोगी पुस्तक पढ्ने, प्रेरणादायी पुस्तक पढ्ने, प्रेरणादायी कार्यक्रम हेर्ने वा सुन्ने र सकारात्मक सोच भएका मानिसहरूको सङ्गत गर्ने बानी बसाल्नुपर्छ। यसले हाम्रो मानसिक विकास साथै नैतिक चरित्रलाई पनि बलियो बनाउँछ। आजको व्यस्त र प्रतिस्पर्धात्मक जीवनमा मानिसले धेरै तनाव, चिन्ता र मानसिक अशान्तिको सामना गरिरहेको छ। धन, प्रतिष्ठा र सुविधाहरू बढ्दै गए पनि मानिसको मन भने दिन प्रतिदिन अशान्ति बन्दै गएको देखिन्छ।

आफ्नो चित्तलाई शान्त राख्नु हो भने हामीले सबैभन्दा पहिले आफैले आफैलाई स्वीकार गर्न सिक्नु पर्दछ। हामी सम्पूर्णमा पूर्ण छैनौँ र संसारमा कोही पनि पूर्ण हुँदैनन्। आफ्नो कमजोरीहरूलाई स्वीकार गरेर सुधारको बाटोमा अघि बढ्नु नै बुद्धिमानी हो। आफूलाई अरूसँग तुलना गर्नुको सट्टा हिजोको आफूभन्दा आज राम्रो बन्ने प्रयास गर्नु पर्दछ। धेर जस्तो मानिसहरू आफूले नभएको कुरामा दुखी हुन्छन् तर आफूले पाएको कुराको मूल्य बुझ्दैनन्। यदि हामी प्रत्येक बिहान मसँग के छैन भनेर होइन मसँग के छन् भनेर सोच्न थाल्यो भने हाम्रो जीवनप्रतिको दृष्टिकोण नै बदलिन सक्छ। स्वस्थ शरीर र परिवारको साथ साथीभाइको माया र बाँच्ने अवसर यी आफैमा ठुलो वरदान हुन्। चित्तलाई शान्त राख्न क्षमा गर्न सिक्नु पनि उत्तिकै आवश्यक छ। अरूले गरेका गल्तीलाई मनमा बोकेर हिँड्दा सबैभन्दा बढी पीडा हामी आफैले भोगिरहेका हुन्छौँ। क्षमा गर्नु भनेको अरूलाई होइन आफ्नै मनलाई मुक्त गर्नु हो। जसले क्षमा गर्न जान्दछ उसले जीवनमा धेरै शान्ति प्राप्त गर्नमा सफल बन्दछ। त्यसै गरी सन्तोषको भावना विकास गर्नुपर्छ। आजको संसारमा मानिसको आवश्यकता भन्दा इच्छा धेरै बढेको छ। इच्छा जति बढ्दै जान्छ शान्ति त्यति नै घट्दै जान्छ। सन्तोष भनेको प्राप्ति नगर्नु होइन बरु आफूले पाएको कुराप्रति कृतज्ञ हुनु हो। सन्तुष्ट मानिससँग कम सम्पत्ति भए पनि ऊ धनी हुन्छ किनकि उसको मन धनी हुन्छ। हामीले दिनको केही समय आफ्नो लागि छुट्याउनु पर्छ। बिहानको केही मिनट ध्यान गर्ने, प्रार्थना गर्ने, सकारात्मक पुस्तक पढ्ने वा प्रकृतिसँग समय बिताउने बानीले मानसिक शान्ति प्रदान गर्दछ। मोबाइल फोन र सामाजिक सञ्जालको संसारबाट केही समय टाढा बसेर आफ्नै मनको सुमधुर आवाज पनि सुन्न सक्नुपर्छ। त्यसै गरी अरूको सेवा गर्नु, दुखीलाई सहयोग गर्नु र मिठो बोल्नुले हाम्रो मनमा अद्भुत आनन्द र शान्ति प्रदान गर्दछ। जीवनमा दुःख आउँछन्, समस्या आउँछन्, प्रियजनहरू छुट्छन् र परिस्थितिहरू परिवर्तन हुन्छन्। तर एउटा कुरो सिधै सम्झिनुपर्छ, कुनै पनि अवस्था स्थायी हुँदैनन्। समय परिवर्तनशील छ, त्यसैले दुःखमा आत्तिनु हुँदैन र सुखमा मात्तिनु पनि हुँदैन। धैर्यता र सकारात्मक सोचले जीवनको सबै कठिनाइहरूलाई सहज बनाउन सक्छ। निष्कर्षमा भन्न पर्दा मनको शान्ति कुनै औषधि पसलमा पाइने वस्तु होइन, न त यसलाई कहीँ पनि धनले किन्न सकिन्छ। यो हाम्रो सोच, व्यवहार, सन्तोष, क्षमाशीलता र आत्मा अनुशासनबाट प्राप्त हुने अमूल्य सम्पत्ति हो। आफ्नो विचारलाई राम्रो प्रकार

कर्मले सजाऊ, राम्रो कर्मले उज्यालो बनाऊ र हरेक कृतज्ञता साथ बाँच्ने प्रयास गरौँ। जब हाम्रो चित्त शान्त हुन्छ तब मात्र हाम्रो जीवन वास्तवमै सुन्दर र सुखी बन्न सक्छ।

प्रस्तुत थियो आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चना, जसमा हजुरहरूले सुनादा बालासन निवासी अशोक गुरुङबाट आफ्नो चित्तलाई कसरी बसमा राख्ने भन्ने विषयमाथि एक चिन्तन सुन्नुभयो, साथै केही भक्ति संगीतहरूको पनि आनन्द लिनुभयो। त आजको यस आध्यात्मिक कार्यक्रम अर्चनाबाट प्रस्तुता मनन तामाङ अनि संचालक नामगेललाई पनि बेच्नुहोस्। साथै हजुरहरू सबैको आजको दिन मङ्गलमय बितोस्।

तसर्थ पनि दिल्ली केन्द्रका समाचार पछि श्रोताले पुनः स्वागत छ हाम्रो यस प्रसारणमा र भगवगिरी चरणमा प्रस्तुत छ केही जानकारी अनि केही गीत सङ्गीत जानकारीमा रहेको छ खेतीपातीबारे सल्लाह जसमा आजको अङ्कमा रहेको छ दारिमको खेतीबारे केही महत्त्वपूर्ण जानकारीहरू सदागन दारिम या अनारको खेती गरिँदा यसको बिरुवा रोप्नभन्दा लगभग एक महिना पहिला खाडलहरू खनिराख्नु पर्दछ यस्ता खाडलहरू लगभग 60 सेन्टिमिटर लामो 60 सेन्टिमिटर चौडा र 60 सेन्टिमिटर नै गहिरो हुनुपर्दछ एउटादेखि अर्को खाडलको दूरी 4-5 मिटरसम्म हुनुपर्छ खाडल

का गहिराईहरूलाई लगभग 15 दिनसम्म खुला छोडिराख्नु पर्दछ। त्यसपछि 20 किलोग्राम बाँकीको गोबर मल, 1 किलोग्राम सिङ्गल सुपरफास्फेट, 0.50 ग्राम क्लोरो पाइरिफासको पाउडरलाई मिसाएर खाडलको सतहदेखि 15 सेन्टिमिटरसम्मको उचाइसम्म भरिनुपर्छ। गर्मीको मौसममा यसको खेती गरिए 5-7 दिनभित्रमा अनि ठन्डीको मौसममा खेती गरिएको बेला 10-12 दिनभित्रमा सिँचाइ गरिनु पर्दछ। दारिमका बोटहरूमा किरा लाग्ने खतरा भएको कारण यसमा कीटनाशकको प्रयोग पनि गरिनुपर्छ। हिउँदोको मौसममा यसका बोटहरूमा गन्धकको तेजाब पनि छर्किनुपर्छ। दारिम या अनारका फलहरू पूर्ण रूपमा पाकेपछि मात्र यसलाई बोटबाट टिप्नुपर्छ। यसका फलहरू 120-130 दिनहरूभित्र पूर्ण रूपले पाक्ने गर्छ। यदि बोटलाई राम्ररी हेरचाह गरिएको छ भने एउटा बोटबाट प्रायः 80 किलोसम्म दारिम प्राप्त गर्न सकिन्छ। यस प्रकारले प्रति हेक्टर लगभग 4,800 क्विन्टलसम्म अनारको फलन प्राप्त गर्न सकिनेछ। यसरी एक हेक्टर खेतीबाट प्रत्येक वर्ष 8-10 लाख रुपियाँको कमाइ गर्न सकिन्छ। दारिम एउटा यस्तो खेती हो जसले कम्ती लगानी गरेर धेरै नाफा कमाउन सकिन्छ। दारिम यो अनारको एउटा स्वस्थ बोटबाट प्राय 25 सालसम्म फल प्राप्त गर्न सकिनेछ। राज्यको जानकारी श्रोताबेन, अब आउनु सुनौ केही आधुनिक गीत एकै गायक राजेन आलेको स्वरमा।

अनि अहिले सुनेभयो गीत राजेन आलेको शर्मा, जसमा थियो शब्द सुरेन्द्र थिङको अनि सङ्गीत रमेश गुरुङको। त अब सुन्नुहोस् अर्को गीत, पुनः एकपल्ट गायक राजेन आलेकै शर्मा, जसमा रहेको छ शब्द सङ्गीत गायक स्वयंको।

अर्ग सुन्नुहोस् यस प्रसारणमा केही नेपाली भजन। प्रथममा सुन्नुहोस् गायिका सविता सापकोटाको स्वरलाई, जसमा रहेको छ गीत संगीत गायिका स्वयंकै।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारको लागि एक उच्चस्तरीय कार्यदल गठन गर्ने घोषणा गर्नुभएको छ, जसको नेतृत्व प्रख्यात टेक्नोक्रेट नन्दन निलेकणीले गर्नुहुनेछ। प्रधानमन्त्रीले मन की बात कार्यक्रममा वर्षा जलको हरेक बुन्दको संरक्षण समयको आवश्यकता रहेको बताउनु भएको छ। सरकारले आज लोकसभामा सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 पेश गर्नेछ। भारतकी भारोत्तोलन रानी मीराबाई चानुले 2026 ग्लास्कोमा भएको राष्ट्रमण्डल खेलकुदमा देशको लागि पहिलो स्वर्ण पदक जितेकी छिन्। अनि उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्को राष्ट्रमण्डल खेलहरूमा स्वर्ण पदक जितेकोमा भारतीय भारोत्तोलक मीराबाई चानुलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारको लागि एक उच्चस्तरीय कार्यदल गठन गर्ने घोषणा गर्नुभएको छ, जसको नेतृत्व प्रख्यात टेक्नोक्रेट नन्दन निलेकणीले गर्नुहुनेछ। एक भिडियो सन्देशमा उहाँले भन्नुभयो कि कार्यदलले परीक्षा सुधारमा ध्यान केन्द्रित गर्ने र यसको प्रतिवेदनमा आगामी परीक्षाको विश्वसनीयता सुनिश्चित गर्न यथाशीघ्र कदम चाल्नेछ। उहाँले देशको परीक्षा प्रणाली विश्वसनीय, पारदर्शी र प्रविधिको अधिकतम प्रयोग हुनुपर्ने बताउनुभयो। कार्यबलमा पूर्व सूचना एवं शिक्षा निदेशक तपन डेका, पूर्व इसरो अध्यक्ष एस सोमनाथ, आईआईटी चेन्नईका निदेशक वी कामकोटी पनि सहभागी हुनेछन्। यसको अतिरिक्त पूर्व शिक्षा सचिव अनिता कारवाल र लजिस्टिक्स विशेषज्ञ अमृतलाल मीना पनि कार्यबलमा सामेल छन्। प्रधानमन्त्री मोदीले संसदमा परीक्षा सम्बन्धी कड़ा कानूनी व्यवस्था सहितको नयाँ कानून ल्याउने दिशामा पनि सरकार अघि बढ़ेको बताउनुभयो। श्री मोदीले प्रतियोगी परीक्षाको निष्पक्षतालाई सुनिश्चित गर्न र लाखौं विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न सरकारको प्रतिबद्धतामा पनि जोड दिनुभयो।
2: लेकिन हमें भविष्य के लिए सोचना है। हमारी परीक्षा पद्धति ट्रांसपेरेंट हो, हमारी परीक्षा पद्धति में सबसे ज्यादा टेक्नोलॉजी का उपयोग हो, इन सारी बातों को ध्यान में रखते हुए विश्व प्रसिद्ध टेक्नोलॉजी एक्सपर्ट श्रीमान नंदन निलेकणी जी के नेतृत्व में एक हाई पावर टास्क फोर्स बनाने का निर्णय किया है, जो एग्जामिनेशन रिफॉर्म की तरफ फोकस करेगा और जल्द से जल्द आने वाली परीक्षाओं की विश्वसनीयता को सुनिश्चित करने का काम इसके रिपोर्ट के आधार पर कर दिया जाएगा।
1: गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारले नयाँ पुस्ताको भविष्य जोगाउन निरन्तर सुधारको सिद्धान्तलाई पछ्याइरहेको बताउनु भएको छ। श्री नन्दन निलेकणीको नेतृत्वमा नवगठित उच्चस्तरीय कार्यदलमाथि जोड़ दिनुहुँदै श्री शाहले भन्नुभयो, यस कार्यदलले यो सुनिश्चित गर्नेछ कि कसैले पनि देशको परीक्षा प्रणालीको पवित्रताको उल्लंघन गर्न सक्दैन। उहाँले पेपर लीकका दोषीलाई सरकारले कड़ा सजाय दिने र भविष्यमा कसैले पनि यस्तो अपराध गर्न नपाउने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन की बात कार्यक्रममा मध्यप्रदेशको सिधी र नरसिंहपुर जिल्लाहरूमा जल संरक्षणका प्रयासहरूको प्रशंसा गर्नुभएको छ। उहाँले सिधीमा लगभग 1,500 पोखरीहरूको निर्माण र नरसिंहपुरमा अमृत

पर्वतहरूको जीर्णोद्धारलाई उदाहरणीय पहलको रूपमा वर्णन गर्नुभएको छ। प्रधानमन्त्रीले यस कुरामा जोड़ दिनुभयो कि वर्षाको पानीको हरेक बुन्दको संरक्षण समयको आवश्यकता हो। पोखरी, इनार र अन्य परम्परागत जलस्रोतको संरक्षणको जिम्मा लिनुपर्ने श्री मोदीले मानिसहरूलाई आग्रह गर्नुभएको छ। सरकारले आज लोकसभामा सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 पेश गर्नेछ। सार्वजनिक परीक्षा ऐन 2024लाई संशोधन गर्न यो विधेयक ल्याउन लागि हो। यसलाई केन्द्रीय मन्त्री डाक्टर जितेन्द्र सिंहले प्रस्तुत गर्नुहुनेछ। शुक्रबार केन्द्रीय क्याबिनेटले फास्ट ट्र्याक अदालतहरू गठन गर्न र परीक्षामा पेपर लीक र अनुचित साधनहरूको प्रयोगमा कड़ा सजाय सुनिश्चित गर्न मस्यौदा विधेयकलाई अनुमोदन गरेको छ। केन्द्रीय मन्त्री प्रहलाद जोशीले शिक्षा मन्त्रालयको कार्यभार ग्रहण गर्नुभएको छ। श्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई मन्त्रीमा नियुक्त गरिएको थियो। वहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण, नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नेछन्। पदभार ग्रहण गरेपछि वहाँले विभिन्न योजनाहरू र प्रमुख कार्यक्रमहरूको कार्यान्वयनको मूल्याङ्कन गर्न शिक्षा मन्त्रालयको समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। संवाददाताहरूसितको बातचितमा श्री जोशीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो जिम्मेवारी सुम्पिएकोमा आभार व्यक्त गर्नुभयो। दिल्ली सरकारले दिल्ली महिला आयोग र दिल्ली अल्पसंख्यक आयोग गठन गरेको छ। दिल्ली महिला आयोगको अध्यक्षतामा लता गुप्तालाई नियुक्त गरिएको छ भने श्याम बाला, मालती वर्मा, लता सोधी, सनारिका शर्मा झा र रेणु भल्लालाई सदस्यमा नियुक्ति गरिएको छ। निर्मल जैनलाई दिल्ली अल्पसंख्यक आयोगको अध्यक्षको रूपमा नियुक्त गरिएको छ भने कुलदीप सिंह र मोहम्मद हारूनलाई सदस्य बनाइएको छ। मुख्यमन्त्री रेखा गुप्ताले भन्नुभयो कि यी पहलहरूले महिलाहरूको अधिकारको संरक्षण बढाउने, उनीहरूको सशक्तिकरणलाई बढावा दिने, अल्पसंख्यक समुदायहरूको कल्याण सुनिश्चित गर्ने र उनीहरूको संवैधानिक अधिकारहरूको रक्षा गर्नु रहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशल मिडिया ह्यान्डल एक्समा @AIR News Karsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अमेरिका र इरानले लगातार दोस्रो दिन आक्रमण रोकेको छ। करिब दुई हप्ताको सैन्य तनावपछि अन्तरिम युद्धविराममा वार्ता पुनः शुरू हुने आशा बढेको छ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वोल्टर्सले राष्ट्रपति ट्रम्पले कूटनीतिलाई स्थान दिइरहेको आरोप लगाउँदै ओमान, इरान र अन्य वार्ताकारहरू विगत केही हप्तादेखि सबै तहमा वार्तामा संलग्न रहेको बताएका छन्। वोल्टर्सले इरानी आक्रमणबाट बच्न प्रयोग गरिने इन्टरसेप्ट मिसाइलहरूको अभाव रहेको भन्ने सुझावलाई पनि अस्वीकार गरेका छन्। इरानी सेनाका एक सैन्य प्रवक्ताले जवाफी कार्यवाही गर्न तेहरानले आक्रमण गरेको बताएको छ। अमेरिकाले आफ्नो अपरेशन स्थगित गरेता पनि पछिल्ला दुई रातमा कुनै आक्रमण नभएको प्रवक्ताले पुष्टि गरेका छन्। यसैबीच इरान र ओमानले तेहरानमा स्ट्रेट अफ हर्मुजको व्यवस्थापनका लागि प्राविधिक वार्ता गरेका छन्। यसबाहेक इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु राष्ट्रपति ट्रम्पसँग क्षेत्रीय परिस्थितिबारे छलफल गर्न भोलि वाशिङटनमा उपस्थित हुनेछन्। फ्रान्स र स्पेनमा ठूलो मात्रामा लागेको डढेलोका कारण लगभग 30 लाख मानिसहरूलाई अन्यत्र सारिएको छ। द्रुत गतिमा फैलिरहेको आगो निभाउन अग्नि नियन्त्रकहरूले संघर्ष गरिरहेका छन्। फ्रान्समा ऐतिहासिक शहर बोर्डोको बाहिरी क्षेत्रतिर आगो पर्दै जाँदा लगभग 2,20,000 मानिसहरूलाई अन्यत्र सारिएको छ। आगोले एटलान्टिक तटमा रहेको क्याप फेरेट प्रायद्वीपमा ठूलो विनाश निम्त्याएको छ र शहरबाट लगभग 15 किलोमिटर टाढा फैलिएको छ। बोर्डोका मेयर थोमस काजनेबुले भन्नुभयो यस समयमा शहर खाली गर्ने कुनै योजना छैन, तर अधिकारीहरूले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेका छन्। फ्रान्सेली गृहमन्त्री लरेन नुनेजले आफ्नो नियन्त्रण बाहिर रहेको र बोर्डो महानगरीय क्षेत्रतर्फ अघि बढ़िरहेको बताउनुभयो। उहाँले परिस्थितिलाई अभूतपूर्व र अत्यन्तै कठिन बताउनुभयो। रातभरि पुलिसले मार्चे प्राइम र सेस्टा शहरहरूमा घर घर गएर सावधानीका रूपमा वासिन्दाहरूलाई खाली गराएका छन्। भारतकी भारोत्तोलन रानी मीराबाई चानुले 2026 ग्लास्कोमा भएको राष्ट्रमण्डल खेलकुदमा देशको लागि पहिलो स्वर्ण पदक जितेकी छिन्। उनले महिला 48 किलोग्राम वर्गमा 190 किलोग्रामको कीर्तिमानी उचाल्दै उत्कृष्ट प्रदर्शन गरिन्। 31 वर्षीय भारोत्तोलकले स्न्याचमा 85 किलोग्राम र क्लीन एण्ड जगमा 104 किलोग्राम भार उठाएर राष्ट्रमण्डल खेलको नयाँ रेकर्ड कायम गरिन्। यो जितसँगै

ले 2018 र 2022 स्वर्ण पदक जितेकी लगातार तेस्रो पटक राष्ट्रमण्डल खेलकुदमा स्वर्ण पदक जितेकी छिन्। उपराष्ट्रपति श्री राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्को राष्ट्रमण्डल खेलहरूमा स्वर्ण पदक जितेकोमा भारतीय भारोत्तोलक मीराबाई चानुलाई बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री राधाकृष्णनले भन्नुभयो कि उच्च स्तरमा देशका लागि मीराबाई चानुको लगातार पदक जित्ने प्रदर्शनले उनको असाधारण समर्पण, लचिलोपन र महान इच्छा शक्तिलाई दर्शाउँदछ। उहाँले भन्नुभयो, चानुले वर्षौंदेखि हासिल गरेका उत्कृष्ट उपलब्धिहरूले सम्पूर्ण राष्ट्रलाई गौरवान्वित बनाएको छ। उपराष्ट्रपतिले आगामी वर्षहरूमा उनीहरूलाई अझ बढी सफलता र सफलताको शुभकामना दिनुभयो। श्री मोदीले यस उपलब्धिलाई भारतीय भारोत्तोलनको इतिहासमा अझै एक गौरवपूर्ण अध्यायको रूपमा वर्णन गर्नुभयो। उहाँले राष्ट्रमण्डल खेलहरूमा लगातार स्वर्ण पदक र समग्रमा चौथो राष्ट्रमण्डल पदकको साथ मीराबाई चानुलाई प्रत्येक भारतीयका लागि प्रेरणाको रूपमा रहेको बताउनुभयो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारको लागि उच्च स्तरीय कार्यदल गठन गर्ने घोषणा गर्नुभएको छ, जसको नेतृत्व प्रख्यात टेक्नोक्रेट नन्दन निलेकणीले गर्नुहुनेछ। प्रधानमन्त्रीले मन की बात कार्यक्रममा वर्षा जलको हरेक बुन्दको संरक्षण समयको आवश्यकता रहेको बताउनु भएको छ। सरकारले आज लोकसभामा सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 पेश गर्नेछ। भारतकी भारोत्तोलन रानी मीराबाई चानुले 2026 ग्लास्कोमा भएको राष्ट्रमण्डल खेलकुदमा देशको लागि पहिलो स्वर्ण पदक जितेकी छिन् अनि उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्को राष्ट्रमण्डल खेलहरूमा स्वर्ण पदक जितेकोमा मीराबाई चानुलाई बधाई दिनुभएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

श्रोतागण, आज पुनः आएको छ एउटा सोमबार। अनि सोमबारको यो समय अर्थात् 7:35 भइसकेको समय जहिले पनि हुने गर्दछ साप्ताहिक सङ्गीतमय कार्यक्रम स्पन्दनको। अनि सोही क्रममा आज पनि आइसकेको छ यो समयमा स्पन्दनको एउटा बिल्कुलै नवीनतम अङ्क, जसबाट हाम्रा प्राविधिक मित्र सचिन लोहागन अनि प्रसारण सहयोगी रिग्देन तामाङको साथमा तपाईँको साथी म वीरेनको तपाईँ तमाम श्रोताहरूमा हार्दिक स्वागत अभिवादन स्पन्दनको आजको अङ्कबाट। अनि आज पनि छ आजको स्पन्दनमा केही भावना, केही गीत सङ्गीत। अनि भावना केही यस्तो छ, सुन्नुहोस् अनि तपाईँलाई हामी यहीसँग मिल्दाजुल्दा गीत पनि निष्परि सुन्नु भएका छौँ। भावनामा छ आजको शीर्षक याद। यो कसको याद हो अनि कस्तो याद हो यसबारेमा यही भावनाभित्र छन् यसका उत्तर पनि। सुन्नुहोस् है त, पूर्व जाने रेलमा झ्यालनेर बसेको छ राजेन, सुदूर मुङ्लानको एउटा उजाड र मैला बस्तीबाट हुँदै तीव्र गतिमा दौडिरहेछ रेल अहिले। यात्रीहरू रमाइरहेका छन्, हाँसिरहेका छन्, तर राजेन, राजेन भन्ने मौन छ, चुपचाप छ। उसको मनभित्र एउटा ठुलो घाउ छ सोतागन, जसलाई कसैले पनि देख्दैन। बत्ती पोल्दछ त्यो अदृश्य घाउ।

यसरी प्रेयसी अञ्जुलाको यादमा राजेन घायल देखिन्छ। अञ्जुला कति सुन्दर थिए ती दिनहरू जब राजेनको समीपमा बसेर कहिले पनि नबिछुडिने कसम खाएकी थिए अञ्जुलाले। तर त्यस्तो के बाध्यता थियो कुनी? एक दिन अञ्जुला आफैले त्यो कसम तोडी अनि राजेनले पनि त्यो गाउँ छोडिदिएको थियो सधैँ सधैँलाई।

अहिले राजेन अञ्जुलाको यादमा डुबेको छ। रेल चाहिँ आफ्नै गतिमा दौडिरहेछ।

यत्तिकैमा रेलको कर्कस कुँ कुँ आवाजले तन्द्रा भङ्ग भयो। राजेनको झ्यालबाट आएको चिसो हावाको झोकाले लट्टा परेको केस उडायो राजेनको। तब राजेनले फेरि त्यही हावालाई सन्देश पठायो अञ्जुलासम्म पुग्ने गरी।

अब आजको स्पन्दन यहीँ हुन्छ समाप्त। कस्तो लाग्यो? प्रतिक्रिया अवश्य जाहेर गर्नुहोला भन्दै अब स्पन्दनको आजको अङ्कबाट हाम्रा प्राविधिक मित्र सचिन लोहागन अनि प्रसारण सहयोगी रिग्देन तामाङ सँगसँगै तपाईँको सहयात्री म बिरेन पनि ओझेल पर्दछु। भेट्ने वाचा गर्दै आगामी अङ्कमा नमस्ते।

0: 22 फरवरी 1920 जलन्धरमा जन्मेका इफ्तिकारको सपना अभिनेता हुने थिएन। उनी त त्यो बेलाका प्रसिद्ध गायक कुन्दनलाल सहगलले जस्तै गायकीमा नाम कमाउन चाहन्थे। उनको स्वरमा सहगलकै झलक पाइन्थ्यो र छेउछाउका मानिसहरूले उनलाई त्यही शैलीमा गाएको सुनेर प्रशंसा पनि गर्दथे। म्याट्रिकको परीक्षा पास गरेपछि इफ्तिकारले लखनऊ कलेज अफ आर्ट्सबाट पेन्टिङमा डिप्लोमा गरे। यस्तोमा अब सङ्गीत र चित्रकला यी दुवै विधामा उनी निपुण थिए। त्यसपछि 1944 इफ्तिकार कलकत्ता आइपुगे, जहाँ त्यो समय फिल्म इन्डस्ट्रीको ठुलो भाग सक्रिय थियो। उनी अडिसन दिनको निम्ति एचएमबीको अफिसमा गए, तर त्यहाँका सङ्गीतकार कमल दासगुप्ता इफ्तिकारको स्वरभन्दा पनि धेर उनको व्यक्तित्वबाट प्रभावित हुन पुगे र उनले भने, इफ्तिकार तिमी गायक होइन तर अभिनेता हुने कोसिस गर। के यो भाग्यको इसारा थियो? यस प्रकार गायक बन्नलाई आएका इफ्तिकारले संयोगवश केही साल अर्थात् 1944 आर्ट फिल्म कोलकाताको ब्यानरमा बनिएको चलचित्र तकरारबाट अभिनेताको रूपमा डेब्यू गरे। यसबीच उनले कोलकाताकै एक यहुदी महिला हन्ना जोसेफसँग विवाह गरे, जसले पछि आफ्नो नाम हिना अहमद राखिन्। जसोतसो करियरको सुरुवात त भयो, तर सन् 1947 विभाजनले इफ्तिकारको जीवनमा एउटा ठुलो तुफान लिएर आयो। परिवारका प्राय सदस्य पाकिस्तानतिर लागे, तर इफ्तिकारले चाहिँ भारतमा नै बस्ने निर्णय लिए। नभन्दै कोलकातामा पनि दङ्गा भड्की उठ्यो। यस्तोमा परिस्थिति यति बिघ्न संवेदनशील बन्न पुग्यो कि पत्नी र दुई छोरीहरू सलमा र सहिदासँग उनी मुम्बई आउन बाध्य भए। अब यो नयाँ सहर मुम्बईमा इफ्तिकारको न कुनै चिनाजान थियो, न त कुनै कामधाम नै। घर चलाउनलाई उनकी पत्नीले बाहिर गएर सानातिना कामहरू समेत गर्न थाले। यी समयहरूमा कैयन दिनहरू यस्ता पनि आए कि उनको भान्सामा चामलको एउटा दाना समेत हुन्थेन। त्यो समय के कसैले यो सोच्न सक्दथे कि यही इफ्तिकार भविष्यमा गएर 400 पनि बढी चलचित्रहरूमा देखा पर्ने छन्। अभिनेता हुनको साथसाथै इफ्तिकार एक असल चित्रकार पनि थिए र आपतको यो घडीमा यही चित्रकारीले एक दिन उनको भेट त्यस समयका प्रसिद्ध अभिनेता अशोक कुमारसँग गराइदियो। असलमा अशोक कुमारलाई चित्रकारीको गहिरो शौक थियो र यस्तोमा अब उनी इफ्तिकारबाट चित्रकला सिक्न थाले, अनि यही मधुर सम्बन्धले गर्दा इफ्तिकारको जीवनले पनि बिस्तारै नयाँ दिशा पक्रिन थाल्यो। यता इफ्तिकारको सङ्घर्ष जारी नै थियो, तर अब अशोक कुमारको सिफारिसले चाहिँ उनले पुनः चलचित्रहरूमा सानातिना रोलहरू पाउन थाले। यही समयहरूतिर इफ्तिकारले मुकद्दर, लाजवाब, साकी, नौकरी, 3420, समुद्री डाकू, अब दिल्ली दूर नहीं, कल्पना, बन्दिनी, गाइड र दो दिनी चार जस्ता हिन्दी चलचित्रहरूमा ससाना भूमिकाहरू निभाए, तर अझै पनि उनले भने जस्तो सफलता पाउन सकेका थिएनन्। त्यसपछि आयो सन् 1969 प्रदर्शित चर्चित फिल्म इत्तेफाक, जुन चलचित्रले चाहिँ इफ्तिकारको नाम र पहिचानलाई सदाको निम्ति उचाइको एउटा बेग्लै स्तरमा पुर्याइदियो। यो चलचित्रमा इफ्तिकारले एकजना पुलिस इन्सपेक्टर कर्वेको किरदारलाई यस्तो सशक्त ढङ्गले निभाए कि तमाम दर्शकगणले उनलाई केही रूपमा स्वीकार गरिलिए।
1: मैं आपको कत्ल के जुर्म में गिरफ्तार करता हूँ।
2: नहीं, नहीं, नहीं।
1: मिस्टर खान।
3: यस सर, कार्रवाई नोट कर ली?
4: जी कर रहा
3: हूँ। कितनी देर लगेगी?
4: यही 5-10 मिनट और।
3: अच्छा, रिपोर्ट लिखने के बाद सब लोगों से दस्तखत ले लेना, मैं इंतजार करता हूँ।
4: राइट सर। इंस्पेक्टर कर्वे, ये मिस्टर राय का रिवॉल्वर।
0: त्यसपछि त मानव भावी चलचित्रहरूमा इफ्तिकारको छवि नै तय हुन पुग्यो र त्यहाँदेखि उनले कहिल्यै पनि पछिल्लोतिर फर्किएर हेरेनन्। 1973 चलचित्र जन्जिरमा पुलिस आयुक्त, 1974 चलचित्र जीवन सङ्ग्राममा पुलिस इन्सपेक्टर, 1978 चलचित्र डोनमा उनले निभाएको डिएसपी टिसेल्भाको भूमिका इत्यादिमा इफ्तिकारको व्यक्तित्व न्यायको प्रतीक बनेर देखा पर्यो। उनका आँखाको गम्भीरता अनि संवाद वाचनको सन्तुलन केही यस्तो हुँदथ्यो कि दर्शक दीर्घाले आफैलाई सुरक्षित अनुभव गर्दथे। के यही कारण थियो कि असली पुलिसकर्मीले पनि इफ्तिकारलाई सलाम गर्दथे? निसन्देह इफ्तिकारले पुलिस अफसर मात्र होइन तर जज, डाक्टर, पिता अनि खलनायकसम्मका भूमिकाहरू समेत निभाए। यहाँसम्म कि उनले हलिउड प्रोजेक्ट्समा पनि काम गरे। तथापि उनको सबैभन्दा बलियो पहिचान चाहिँ त्यही नै रह्यो, एकजना इमान्दार, जुझारु अनि न्यायप्रिय पुलिस इन्सपेक्टर। आज पनि जब जब हिन्दी चलचित्रहरूमा पुलिस अधिकारीको प्रसङ्ग आउँछ, तब तब नै सबैभन्दा पहिला इफ्तिकारकै अनुहार मानसपटमा देखा पर्दछ। एकजना यस्ता अभिनेता जो गायक बन्न चाहन्थे, चित्रकार पनि थिए, जसले असफलतासँग कडा सङ्घर्ष गरे, परिवारसँग बिछोडिए, तर अन्तसम्म आफ्नो

श्रोतालयले सुन्नुहुँदै थियो गायिका राधिका प्रधानको स्वरमा यो लोकभाकालाई, र लोकभाकापछिको समय हो बिहानको ठिक 8:45 अनि 5 सेकेन्ड भइरहेको, अनि पुग्यो यो समय हो सन्दर्भ अनि केही सुमधुर हिन्दी चलचित्रका गीत सङ्गीतको।

आजको सन्दर्भको विषय रहेको छ श्रोतागण सामाजिक सञ्जालको प्रभाव र जिम्मेवारी। तर यो जानकारी भन्दा पहिला सुनौ, प्रथममा एउटा सुमधुर हिन्दी चलचित्रको गीत जोडेको छ चलचित्र लभ स्टोरीबाट, अमित कुमार अनि लता मङ्गेशकरको युगल स्वरमा, गीतमा बोल अन्धबक्सीको अनि धुन आरडी बर्मनको।

राम्रो सुन्नुहोस्, यस सुमधुर चलचित्र सङ्गीतपछि आजको सन्दर्भको विषयलाई जोडिएको छ सामाजिक सञ्जालको प्रभाव र जिम्मेदारी। सामाजिक सञ्जाल आजको समयमा सूचना, सम्पर्क अनि जागरूकताको एउटा ठुलो माध्यम बन्न पुगेको छ, तर यसका साथै यो मानसिक तनाव र गलत जानकारीको कारण पनि बनिरहेको छ। यसर्थ सामाजिक सञ्जालको प्रभाव र जिम्मेदारीलाई जान्न अत्यन्तै जरुरी पनि छ। संसारभरिका मानिसहरूलाई जोड्न शिक्षा अनि व्यापारका नयाँ अवसरहरू दिनु साथै तुरन्त खबर साथै सामाजिक जागरूकता पुर्याउन यसका सकारात्मक प्रभावहरू हुन्। तर सँगसँगै फेक न्युज तीव्र गतिमा फैलाउनु, साइबर बुलिङ, मानसिक स्वास्थ्यमाथिको खराब

असर अनि यसको लत लाग्नु चाहिँ सामाजिक सञ्जालका नकारात्मक प्रभावहरू पनि हुन्। यस्तोमा यो सामाजिक सञ्जाल प्रतिको हाम्रो जिम्मेदारी कुनै पनि सन्देश या भिडियोलाई अगाडि सेयर गर्नभन्दा पहिला त्यसको सच्चाइको जाँच गर्नु पनि हो। अनलाइन मञ्चहरूमा कसैको अपमान नगर्नु र अभद्र भाषा या टिप्पणी गर्नबाट जोगिनु पनि हाम्रो जिम्मेदारी नै हो। सामाजिक सञ्जालको उपयोग एउटा निर्धारित समयसम्मको निम्ति मात्रै गर्नु पनि यसप्रतिको हाम्रो जिम्मेदारी नै हो, ताकि सबैका निजी जीवन अनि मनहरूमा शान्ति छाइरहोस्। त श्रोतागण, यो थियो आजको विषयवस्तु, जोडेको थियो आजको सन्दर्भमा सामाजिक सञ्जालको प्रभाव र जिम्मेदारी। अब सुन्नुहोस्, यो जानकारीपछि अर्को सुमधुर चलचित्रको फिल्म सङ्गीत जोडेको छ। चलचित्र मेरे हमसफरबाट पुनःपल्ट लता मङ्गेशकरको स्वरमा, अनि यसपल्ट सन् गायक मुकेश पनि, गीतमा बोल अन्धभिक्षक पुनःपल्ट, अनि धुन चाहिँ यसपल्ट कल्याणजी आनन्दजीको।

0: श्रोतागण, चरित्र दिल को यो गीत सँगसँगै अब सुन्नुहोस् 9 बजेको प्रमुख समाचारलाई पनि।
1: नमस्कार, यो आकाशवाणी हो, अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारको लागि एक उच्चस्तरीय कार्यदल गठन गर्ने घोषणा गर्नुभएको छ, जसको नेतृत्व प्रख्यात टेक्नोक्रेट नन्दन निलेकणीले गर्नुहुनेछ। सरकारले आज लोकसभामा सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 पेश गर्नेछ। सार्वजनिक परीक्षा ऐन 2024लाई संशोधन गर्न यो विधेयक ल्याउन लगिएको हो। यसलाई केन्द्रीय मन्त्री डाक्टर जितेन्द्र सिंहले प्रस्तुत गर्नुहुनेछ। संसदीय कार्यमन्त्री किरेन रिजिजूले सबै सांसदहरूलाई परीक्षा संशोधन विधेयक चर्चामा भाग लिन अपील गर्नुभएको छ। यस विधेयकमा पेपर लिकको कुनै पनि घटनालाई सम्बोधन गर्न कड़ा दण्डनात्मक व्यवस्था गरिएको छ। लोकसभाको कार्यसूची अनुसार केन्द्रीय मन्त्री जितेन्द्र सिंहले सदनमा विधेयक पेश गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज पूर्व राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलामलाई उहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा गृहमन्त्री डाक्टर एपीजे अब्दुल कलामलाई उहाँले भारतको अन्तरिक्ष र मिसाइल कार्यक्रमको जनक बताउनु भएको छ। पूर्व राष्ट्रपति तथा प्रख्यात वैज्ञानिक डाक्टर एपीजे अब्दुल कलामको पुण्यतिथिको अवसरमा आज राष्ट्रले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिरहेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुहुँदै सोशल मीडियामा एपीजे अब्दुल कलामलाई भारतको अन्तरिक्ष अनि मिसाइल कार्यक्रमहरूको जनक बताउनु भएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले आज केन्द्रीय रिजर्व पुलिस बल सीआरपीएफको स्थापना दिवसमा सबै सैनिकहरू, अधिकारीहरू र उनीहरूको परिवारलाई

पुनः एकपल्ट सुरुज गहिरालाता मङ्सरको स्वरमा यो अर्को समुद्र चलचित्रको गीत जो रहेको छ चलचित्र मधुमतीबाट। गीतमा छ यसपल्ट बोल शैलेन्द्रको अनि धुन सलिल चौधरीको।

सुन्नुहोस् साधना सरगमको स्वरमा यो अन्तिम फिल्म सङ्गीत रहेको छ चलचित्र विश्वात्माबाट आनन्द बक्सीको बोल अनि धुन यसमा रहेको छ विजु शाहको।

र भरिले गरिरहेछौँ कोलकाता केन्द्रको बङ्गला समाचार, जसको लगतै पछि 9:25 प्रसारण गर्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार पनि प्रतीक्षा साथै गर्नुहोला।

यता खरसाङको इगलक्र्याग स्थित शहीद वेदीमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम सम्पन्न भइरहेको छ। शहीद वेदीमा श्रद्धाञ्जली कार्यक्रम सकेर खरसाङ नयाँ बजार स्थित सार्वजनिक भवनमा शहीद दिवस पालन गर्ने कार्यक्रम हुने भएको छ। लङ्गभ्यू चिया बगानका मालिक गोविन्द गर्गलाई खरसाङ पुलिस थाना अन्तर्गत सुकना पुलिसले गत शनिबार कोलकाताको सल्ट लेकबाट पक्राउ गरेको छ। पक्राउपछि उनलाई हिज आइतबार स्वास्थ्य जाँच तथा उपचारका लागि सुकना खण्ड अस्पताल ल्याएको थियो। स्वास्थ्य जाँचपछि उनलाई सोझे खरसाङ अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार अदालतले गर्गको जमानत याचिका खारेज गरिदिएको छ भने तिनलाई अझ 5 दिनको पुलिस हिरासतमा राख्ने निर्णय सुनाएको छ। सन् 1913 सालमा स्थापित भारतमा गोर्खा जातिको पहिलो सामाजिक एवं साहित्यिक संस्था साथै गोर्खा जातीय धरोहर गोर्खा जनपुस्तकालय खरसाङको 113 वर्षको इतिहासमा प्रथम नारी महासचिव बनेकी छिन् वरिष्ठ उद्घोषिका शिक्षिका गोमा सुब्बा। समाजसेवी पत्रकार नाट्य कलाकार पूर्व समाचार वाचिकाको रूपमा समेत परिचित श्रीमती सुब्बाले दार्जीलिङ गोर्खा पार्वतीय परिषद कालमा इकोलोजिस्टिक विभागमा सहनिर्देशकको पदमा समेत सफलतापूर्वक कार्य गरिसकेकी छिन्। गोर्खा जनपुस्तकालयको पूर्व कार्यकारिणी समितिमा उनी सहसचिवको पदमा आसीन थिइन्। गोर्खा जनपुस्तकालयको 113 वर्षको इतिहासमा प्रथम नारी महासचिव चयन भएकोमा सबैले हर्ष प्रकट गर्दै उनलाई बधाई दिएका छन् अनि आफ्नो अनुभवको आधारमा पुस्तकालयको गरिमा र श्रीवृद्धि गर्न सफलता प्राप्त गर्ने सबैले आशा व्यक्त गरेका छन्। सन्त रोबर्ट स्कूल दार्जीलिङका भूतपूर्व शिक्षक अनि नेपाली संगीतका अभूतपूर्व संयोजक संगीतकार दीप वाइबाको हिज निधन भएको छ। दीप वाइबाले आफ्नो जीवनको ठूलो अंश शिक्षा र नेपाली संगीतलाई समर्पण गर्नुभयो। उहाँ सहकर्मी अनि विद्यार्थीहरू माझ अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो। उहाँले वर्ष 2017 शिक्षाको पेसाबाट अवकाश ग्रहण गर्नुभएको थियो। नेपाली संगीत क्षेत्रमा उहाँको आजीवन योगदानको सम्मान स्वरूप उहाँलाई वर्ष 2024 अरुणा लामा स्मृति पुरस्कार प्रदान गरिएको थियो। असंख्य विद्यार्थीहरूको जीवन निर्माण गर्ने एक आदर्श शिक्षक अनि नेपाली सांगीतिक सम्पदालाई धनी बनाउने एक प्रतिभाशाली संगीतकार दीप वाइबा फ्रान्सिस रोगले ग्रसित हुनुहुन्थ्यो। उहाँको निधनले दार्जीलिङ अनि सम्पूर्ण पहाडमा शोकको लहर छाएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अहिले 10 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

0: प्रादेशिक समाचार पछि श्रोतागण, अब प्रस्तुत छ अघिल्लो कार्यक्रम मार्ग दर्शन।
1: आदरणीय श्रोताहरू नमस्कार, आजको मार्गदर्शनको अङ्कमा म कार्यक्रम सञ्चालक निगम सम्पूर्ण मेरा आदरणीय श्रोताहरूलाई स्वागत जनाउँदछु। श्रोताहरू, मार्गदर्शनको अङ्कमा हामी सधैँ नै तपाईँहरूलाई विभिन्न करियर छनौटको विषयहरूमाथि तपाईँहरूसँग हामी जानकारी साझा गर्ने गर्दछौँ र जानकारी साझा गर्ने क्रममा हामी आकाशवाणी खरसाङको स्टुडियोमा विभिन्न अतिथिहरूलाई जसले करियर काउन्सिलिङमा धेरै ज्ञान नलेज राख्नुहुन्छ उहाँहरूलाई तपाईँहरूको समक्षमा निम्त्याएर उहाँहरूकोबाट तपाईँहरूलाई हामी मार्गदर्शन गर्ने प्रयास गर्ने गर्दछौँ। र आजको क्रममा पनि हामी समक्षमा आकाशवाणी खरसाङको स्टुडियोमा एक यस्ता व्यक्तित्व उपस्थित हुनुहुन्छ जसले अहिलेको समयमा सिलगढी कलेजमा नेपाली विषयमा नानीहरूलाई पढाउने गर्नुहुन्छ र उहाँको परिचय हजुरहरूलाई साट्नु पर्दाखेरि उहाँ हुनुहुन्छ सालबाडीबाट बुनु शर्माज्यू। बुनु शर्माज्यूले राजेन्द्र भण्डारीका कविताहरूको सांस्कृतिक अध्ययन पनि गर्नुहुँदैछ र यसमा उहाँले पिएचडी पनि उहाँले जम्मा गरिसक्नु भइसकिसकेको छ। नेपाली विषयमा हाम्रो नानीहरूको के कस्तो भविष्य रहेको छ, नानीहरूले के कस्तो प्रकारले पढ्नुपर्ने हो र नेपाली भाषालाई हामीले कस्तो प््रकारले हामीले सेवा गर्नुपर्ने हो, त्यस विषयमा आज हामी बुनु शर्माज्यूसँग मार्गदर्शनको अङ्कमा छलफल गर्नेछौँ। र आउनुहोस् कार्यक्रममा, सर्वप्रथम त स्वागत गरौँ बुनु शर्माज्यूलाई। स्वागत छ।
2: हजुर, धन्यवाद तपाईँलाई।
1: बुनु शर्माज्यू, अहिलेको व्यस्तता के कस्तो?
2: आज भोलि यसै कलेज जाने, आउने, पढाउने है, अनि नयाँ नयाँ केही कुराहरू सिक्ने, गर्ने, लेख्ने कामहरू हुँदैछ मेरोबाट। मैले अहिलेको समयमा, पछिल्लो समयमा अङ्ग्रेजीको राम्रो राम्रा समालोचकहरूको समालोचनाहरू पढ्ने है, अनि त्यसबाट ज्ञान आर्जन गर्ने भनौँ न, अब सूचना मात्रै नलिएर ज्ञान आर्जन गर्ने कुराहरूलाई लिएर त्यसमा धेरै अब रुचि लिएर काम गर्दैछु, अहिले पढ्दैछु।
1: अलिकति हामी यो जुन चाहिँ तपाईँले अहिले राजेन्द्र भण्डारीज्यूको कविताहरूको अध्ययन गर्नुहुँदैछ,

0: है
1: यस विषयमा छोटकरीमा हामीलाई बताइदिनुहोस् न, कहाँसम्म पुग्यो तपाईँको यो यात्रा अहिले?
0: मैले यो विषयमा त मेरो एउटा यो थेसिसको टपिक हो, विद्यावारिधिको टपिक हो, यसलाई मैले अब सब्मिट गरेर तर मैले यसको डिफेन्स भाइभा चाहिँ दिएको छुइनँ, पाएको छुइनँ, मैले बुझाएको छु र अब चाँडै नै मेरो अब आउँछ भन्ने म आशामा छु।
1: हजुर, अब हामी हाम्रो विषयमा करियर काउन्सिलिङ, नानीहरूले आफ्नो करियरलाई कसरी अगाडि बढाएर लानुपर्ने, विशेष त नेपाली विषयमा है,
0: हजुर,
1: र जुन आजको प्रतिस्पर्धात्मक समय छ है, जसमा विद्यार्थीहरूले आफ्नो करियर छनौट गर्नुपर्छ, कारण करियर छनौट गर्दाखेरि थुप्रो बाटोहरू छ, अहिले त झन् हाम्रो नानीहरूकोमा धेरै अप्सन्स छ है,
0: हजुर,
1: र त्यो अप्सन्समा कन्फ्युजन नभइकन, अन्यल नभइकन कस्तो प्रकारले चाहिँ आफ्नो करियर छनौट गर्नु चाहिँ नानीहरूले कुन कुन कुरामा ध्यान दिनुपर्ने हुँदछ?
0: विशेष गरी म एउटा साधारण फर्स्टमा एउटा कुरा गर्छु है, अरू अन्य कुराहरू छँदैछ र हामी एउटा भनाइ छ, एउटा भन्ने गर्छौँ हामी परिवारहरूमा, सबैतिर हामी सुन्छौँ है, र परिवारले थोप्नु हुँदैन होइन, त्यो एउटा अभिभावकले थोप्नु हुँदैन, तर पनि मलाई चाहिँ के लाग्छ भने सानो बिउ चाहिँ हामीले अभिभावकले नै रोप्नुपर्छ पहिला, विद्यार्थीमा एउटा नानीहरूमा एउटा बिउ चाहिँ हामीले पहिला रोपिदिएको हुनुपर्छ, त्यो बिउ पछि फल्छ, बढेर ठुलो हुनुसक्छ या सक्दैन, त्यो बजारमाथि, रुचिमाथि, क्षमतामाथि पछिको कुरा हो, तर हामी बिउै नरोपिकन होइन मेरो नानीले गरिहाल्छ, उसको जे रुचि छ त्यही गर्छ भनेर हामी नानीहरूमा मात्रै ढुक्कै चाहिँ पर्नु हुँदैन, र नानीले गर्छ भनेर हामीले यसको प्रति एकदमै निष्फिक्री भएर चिन्ता नगर्ने भन्ने विषय चाहिँ आउँदैन, र हामीले कुनै पनि कुरा प्राप्त गर्नुको लागि पहिला त्यसलाई हामीले बिजन बिउ रोप्नुपर्छ है, त्यो बिउ रोपिसकेपछि त्यसमा उचित मात्रामा हावा चाहिन्छ, माटो होइन, हामी मलजलहरू देख्छौँ नि, मलजल लाउने काम, अनि अब त्यसमा कस्तो प्रकारले कति मलजल लाउने, कति प्रतिशत हावा दिने, त्यो चाहिँ अभिभावकले बाहिरबाट मार्गदर्शन चाहिँ गर्न सकिन्छ,
1: त्यसलाई नै गाइडेन्स
0: पनि हजुर, तर त्यसलाई हामीले बिउ रोप्ने काम चाहिँ हामीले घरबाटै गर्नुपर्छ, अनि त्यो पछाडि रुचिको कुरा हुन्छ है, विद्यार्थीले अब त्यसमा के कति रुचि छ त्यो कुराहरू हुन्छ, क्षमताको कुरा हुन्छ होइन, आफ्नो क्षमता कति छ अब विद्यार्थीमा, त्यस्तो पनि भर पर्नुपर्छ, अनि बजार है, बजारले कस्तो प्रकारको डिमान्ड अब छ होइन, तर बजार भन्ने बित्तिकै हामीले बुझेको मात्रै हुँदैन होइन, त्यसको भित्रभित्र धेरै कुराहरू हुन्छ जो कुरा हामीलाई थाहा हुँदैन, तर त्यो धेरै काम लाग्दो भइरहेको हुन्छ, धेरै त्यसले लाभ पुर्याइरहेको हुन्छ है, पुँजीको काममा पनि त्यसले धेरै अब आर्थिक सहयोग गर्ने कामहरू पनि भइरहेको हुन्छ, तर हामीलाई थाहा नहुँदैमा त्यो बजार छैन भनेर त्यसलाई अन्यल गर्नुपर्ने आवश्यकता चाहिँ मलाई लाग्दैन होइन, हामीले हामीलाई अब के मनपर्छ होइन, तिमी के गर्नु सक्छौ त्यो विषयमा होइन, त्यसले अब आफ्नो व्यक्तित्व त्यसमा कस्तो अब ग्रुप भएर गर्ने कि एक्लै गर्ने कि भन्ने कुराहरू पनि है, त्यसमा त्यो पनि कुराहरू आउँछ, अनि मलाई लाग्छ एउटा मानिस सबैको आफ्नो आफ्नो एउटा नेचर हुन्छ नि, अब कस्तो भने इन्ट्रोभर्ट है एक्स्ट्रोभर्ट टाइपको नेचरहरू हुन्छ, त्यसले पनि भर पर्छ, अब मलाई अब इन्ट्रोभर्ट नेचर मनपर्छ भने मैले त्यस्तै प्रकारको मेरो रुचि पनि त्यस्तै प्रकारको हुन्छ र मैले त्यस्तै विषयलाई नै छान्नुपर्ने हुन्छ होइन, अनि एक्स्ट्रोभर्ट छ भने अब मैले त्यस्तै प्रकारले रुचिहरूलाई लिएर त्यसलाई नै मैले अगाडि बढ्नुपर्ने पनि हुन्छ होइन, त्यो बाहेक एउटा आर्थिक पक्षबारे पनि हामीले जानकारी राख्नुपर्ने हुन्छ, अब मैले यो विषय त मलाई रुचि छ होइन, तर रुचि छ भन्दैमा त्यसलाई आर्थिक रूपले मैले त्यसलाई झेल्नु सक्छु कि सक्दिनँ, मेरो पारिवारिक स्थिति कस्तो छ होइन, त्यसले पनि एउटा भर पर्छ, अनि अब कुनै एउटा काम कुरा कस्तो हुन्छ नि, कुनै एउटा लामो समयसम्म पिरियड हुन्छ होइन, त कोही चाहिँ अब एकदम कम्ती समयको लागि हुन्छ, र कतिसम्म अगाडि लामो समयसम्म जाने भन्ने कुराहरूमा पनि डिपेन्ड गर्छ, तपाईँले हजुर सस्टेन गर्नु कति सक्छ भन्ने है, अनि तपाईँले मलाई जुन प्रश्न राख्नुभयो है, त्यो प्रश्नमा चाहिँ मलाई चाहिँ त्यति नै लाग्छ, रुचि क्षमता अनि बजारमा चाहिँ एकदमै विशेष गरी ध्यान दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ, तर अब एउटा आफ्नो विजन चाहिँ हामीले घरबाटै बिच चाहिँ हामीले घरबाटै छरेको हुनुपर्छ, अभिभावकको
1: स्वतन्त्र चाहिँ
0: हजुर छोड्नु चाहिँ हुँदैन, त्यसरी चाहिँ एउटा वृक्ष बनिँदैन भनौँ न, सिधै भन्नु
1: धेरै विद्यार्थीहरू आफ्नो परिवारको चाहना आफ्नो रुचि बिच अलमलमा पनि पर्छन् है, पेरेन्ट्सले के भनिरहेको हुन्छ, नानी त डक्टर हो है, नानी त इन्जिनियर हो है, नानी त टिचर हो है, तर नानीको सायद रुचि स्पोर्ट्समा पो हुनसक्छ कि, या नानीलाई कम्प्युटरहरू पो मनपर्छ कि
0: है,
1: त्यो बिचमा नानीहरूको बिचमा र परिवारको बिचमा आमा बाबाको बिचमा अलिकति तानातानी हुने है, र यस्तो अवस्थामा चाहिँ कसरी चाहिँ सही निर्णय लिन सकिन्छ नानीको करियरको विषयलाई लिएर, कि आमा बाबा पो ठिक हो कि या नानीले भनेको पो ठिक हो कि यसमा कसरी छुटाउँ?
0: तपाईँले राम्रो क्वेसन गर्नु

0: भयो है. मैले अघि तपाईँलाई जुन ब्रिजको कुरा गरेँ होइन, त्यो ब्रिजले नानीको मानसिकतामा एक प्रकारको एउटा असर त परेकै हुन्छ होइन. अनि एउटा समय वातावरणमा जुन वातावरण गएपछि नानीले एउटा नयाँ नयाँ कुराहरू सिक्छ देख्छ होइन, अनि देखेपछि त्यो नानीलाई आफूलाई कस्तो हुन्छ भने त्यो मेरो हबी हो कि करियर हो त्यसमा छुट्याउनु पर्ने हुन्छ. जस्तो मलाई अब गीत गाउनु मनपर्छ होइन, त्यो मेरो हबी हो त अब त्यसलाई नै मैले करियर बनाएर अब सिङ्गरै बन्नुपर्छ भन्ने त मेरो हुँदैन नि त, त्यस्तो छैन नि त होइन. अब त्यो करियर र हबी चाहिँ पहिला स्पष्ट रूपमा छुटाउनुपर्छ. अनि आफूलाई अब त्यो बीज जुन घरबाट रोपिदिएको छ होइन, पछि गएर मलाई यो बन्नु मन पर्यो भन्ने खालको कुराहरू जब मेरोमा विकास भएको हुन्छ होइन, त्यसमा चाहिँ अब आफ्नो नानीलाई अब आमा बाबालाई पनि नानीले राम्रोसँगले यो फिल्ड चाहेको मैले यो हो, यो फिल्डमा यो स्कोप छ भनेर अनि नानीले देखाएपछि त एउटा प्लान बनाएर त्यसको डेटाहरू राखेर रा होइन, त्यसरी देखाएपछि त अभिभावकले त अवश्य मान्छै मान्छ नि त होइन. जति पनि अब हामी त काम गर्छौँ है, अन्त अब नानीहरूकै लागि सोचेर गरेको हुन्छौँ र नानी जेमा खुसी हुन्छ त्यो अभिभावकले नमान्ने भन्ने त कुरा नै आउँदैन. तर अब नानीले राम्रोसँगले बुझाउनु सक्नु पऱ्यो नि त, यसको यो प्लान छ, यसले यो स्कोप छ भन्ने कुरा चाहिँ देखाउनुपर्छ है. अनि त्यस्तो अब हुँदैन, मलाई अब मलाई यो मैले भनेको नै हुँदैन भन्ने एउटा इन्टर्नसिप टाइपको अनलाइन कोर्सहरू गरेर अब सर्टेन टाइमको लागि गऱ्यो 3 महिनाको है, अनि त्यो भएन भने 3 महिना पछाडि त बदल्नु पनि सक्छ नि त मन परेन भन्ने है. त्यस्तो प्रकारले अब आमा बाबाले पनि अब नानीहरूलाई त्यस्तो प्रकारले एउटा गाइडेन्स चाहिँ गर्नु सक्छ जस्तो लाग्छ मलाई चाहिँ.
1: यसमा कहीँ न कहीँ जेनेरेसन ग्यापको पनि कुरा आउँछ होला, जस्तै अब आमा बाबाहरू अलिकति पछाडिको जेनेरेसन नानीहरू अलिकति त्यो जुन चाहिँ एउटा ग्याप रहेको हुन्छ नि त्यसमा
0: त्यो अवश्य आउँछ, किनभने जेनेरेसन ग्याप त हामीले देखिरहेको छौँ ऱ्यापिडली अहिले चेन्ज भएको भइरहेको छ है. दिन बाई दिन अब नयाँ नयाँ कुराहरू आइरहेको छ प्रविधिहरू, अनि त्यसले त अवश्य असर त गर्छ नै होइन. तर अब नानीहरूले राम्रोसँगले आमा बाबालाई बुझाउनु सक्यो भने होइन, मेरो यो यसमा यतिको स्कोप छ, मैले यस यो गरेपछि यसरी मलाई खुसी पाउँछु मैले होइन. अल्टिमेट त हामी खुसी हुनु हो, लास्टमा हामीलाई के कुरा गर्दा खुसी लाग्छ होइन, त्यो नै हो. अनि मजाले बुझाउनु सक्यो भने त आमा बाबाले पनि नमान्ने कुरा जस्तो मलाई लाग्दैन. तर अब लथालिङ्गै भएको, यता पनि नभएको उता पनि नभएको, त्यो जेनेरेसनको बिचमा हल्लिएर होइन, त्यस्तो प्रकारको चाहिँ गर्नु हुँदैन. अनि आफूले अब त्यो अलिकति इन्टर्नसिप प्रोग्रामहरू गरेर हेर्नु पनि सकिन्छ नि त, मेरो रुचिलाई म कतिको त्यसमा टिक्नु सक्छु भन्ने, मेरो क्षमता कति छ भन्ने कुरा पनि त्यो इन्टर्नसिप कोर्सहरूले पनि त्यसलाई सहयोग गर्छ जस्तो लाग्छ. अनि त्यो गरेपछि एउटा मध्यम मार्ग अप्नाएर है, एउटा मिडल पाथ अप्नाएर चाहिँ एउटा कुनै एउटा खुड्किलामा अगाडि बढ्नुपर्छ भन्ने मलाई चाहिँ त्यस्तो लाग्छ.
1: विशेष त अब अहिले हाम्रो नानीहरू कक्षा 10-12 पढ्दैछन् है,
0: हजुर,
1: र तयारी त नानीहरूको 7-8 क्लासदेखि नै हुनुपर्ने हो है, 7-8 श्रेणीदेखि नै नानीहरूको सचेत अभिभावकहरूले त क्लास 5-6 नै सुरु गर्ने गर्छन् है, मेरो नानीलाई मेरो नानीको रुचि यो छ, तर सबैजना जानकार हुन्छन् जागरूक हुन्छन् भन्ने पनि छैनन् है. र कक्षा 10 र 12 पढे पश्चात नानीहरूको करियर कुन रोज्ने, कुन स्ट्रिममा जाने, साइन्स लिने हो, कमर्स लिने हो, आर्ट्स लिने हो, या अरू कुनै अन्य स्किलहरू सिक्ने हो,
0: हजुर,
1: यसको चाहिँ विद्यार्थीहरूले भाइ बहिनीहरूले कस्तो प्रकारले तयारी गर्नुपर्ने हुन्छ?
0: मलाई लाग्छ यो क्लास 12 सकेर एउटा मक टेस्टहरू है, यो एप्टिट्युड टेस्टहरू हुन्छ क्या, त्यसमा धेरै यो सरकारी निजी संस्थानहरूले पनि त्यो निशुल्क रूपमा गराइरहेको हुन्छ, किनभने मक टेस्ट मात्रै हो यो त भनेर नि. अनि त्यस्तो हुँदाखेरि चाहिँ मलाई म कुनप्रति अलिकति म बेसी मेरो ढलान छ भन्ने कुराहरू त्यो मक टेस्ट एप्टिट्युड टेस्टले नै देखाइहाल्छ क्या त्यसमा. अनि त्यसमा अब हामीले एउटा स्ट्रिम छुट्याउन सक्छौँ, हुन त कुनै पनि स्ट्रिम नराम्रो हुँदैन, चाहे साइन्स लिनुहोस्, आर्ट्स लिनुहोस्, कमर्स लिनुहोस् है, कुनै पनि कुरा नराम्रो हुँदैन. सबैले हामीलाई राम्रो मान्छे बनाउनु, राम्रो एउटा ज्ञान दिनु है, एउटा असल एउटा नागरिक बनाउनु नै गरेको हुन्छ है. अनि अब स्ट्रिम छनौट गर्दाखेरि मैले भनिहालेँ कुनै पनि लिएर हुन्छ होइन. अब साइन्स लियो भने अब अलिक गाह्रो हुन्छ, अब होइन बाटोहरू त खोल्छ, तर अब त्यो गाह्रो पनि हुन्छ, त्यसमा मेरो कति क्षमता छ, त्यसमा म टिकेर बस्नु सक्छु सक्दिनँ भन्ने कुराहरू हेर्नुपर्छ. अब अहिले मैले क्लास 12 पढ्दाखेरि मेरो अब म्याथ्समा राम्रो मार्क्स ल्याएँ, तर पछि गएर म त्यसलाई क्षमता मैले गर्नु सकिनँ भने त मेरो त त्यो त एकदमै टाइम त्यसै जान्छ होइन. अनि त्यो क्षमतालाई एकदमै सोचेर गर्नुपर्ने हुन्छ. अब भाषा साहित्यमा पनि त्यस्तै हुन्छ, अब तपाईँले अब नेपालीको कुरा गर्नुभयो होइन, अब यसमा स्कोपै छैन भनेर म त गर्दिनँ भनेर त्यसो रुचि अरुचि राख्दै काम गर्ने होइन होइन, म यसमा गर्छु र अरू सरल जसरी अरू भाषा साहित्यहरू विकास भएको छ, अरू जस्तो छ, जस्तो अङ्ग्रेजी, बङ्गला, उर्दू जति पनि छन् त्यसरी नै यो हाम्रो पनि

0: समृद्धि भाषा हो. यसमा पनि हाम्रो भारत सरकारले 8 अनुसूचीमा गाभेको राखेको भाषा हो होइन. यसको पनि यस्तै नै स्कोप हुन्छ भनेर उहाँले बुझेर चाहिँ त्यसलाई माया गरेर त्यसलाई त्यो विषयमा एकदमै अब गहिरो प्रकारले अध्ययन गर्ने है, होइन भइहाल्छ नि भन्ने प्रकारले चाहिँ नलिने, त्यस्तोहरू मलाई चाहिँ लाग्छ. अब त्यो अनि अब अङ्क हेरेर मार्क्स मेरो राम्रो छ अब म यही लिन्छु भन्ने चाहिँ होइन, त्यसो चाहिँ नगर्नु होला है. अनि स्किलहरू सिक्नुपर्छ, अब स्किलहरूमा कोडिङहरू है, डिजाइनहरू, पब्लिक स्पिकिङ कोर्सहरू जस्तो अब हुन्छ नि अब होइन, एडिटिङहरू त्यस्तोहरू अब सिक्नुपर्छ. किनभने स्किलले नै हामीलाई काम दिन्छ, अब डिग्रीले त दिँदैन होइन. यो कुराहरू चाहिँ अब राख्नुपर्छ. करियर काउन्सिलिङहरूतिर गरेर होइन, त्यसो गऱ्यो भने कोही बेला एक घन्टाको करियर काउन्सिलिङले पनि हाम्रो ठुलो पछाडिको जीवनको बाटो खोलिदिएको हुन्छ, जुन कुरा हामीलाई थाहा हुँदैन. त्यसतिर पनि भाग लिनु सकिन्छ है. अनि धेरै कुराको अब हामीले तपाईँले भन्नुभयो क्लास 6-7 नै आमा बाबाले जुन एउटा बाटो बनाइदिएको हुन्छ कति सक्नेले भन्नुभयो नि होइन, त्यसको त अब क्लास 12 सकेर एन्ट्रेन्सको हुन्छ नि, एन्ट्रेन्स इक्जामहरू हुन्छ निटको, जेइको है, अन्त त्यस्तो हुन्छ. अनि त्यसको विषयमा अब त्यसको इच्छा छ भने पहिलादेखि नै हामीले सिलेबस के हो है, त्यसको सिलेबसको विषयमा पहिल्यै जानकारीहरू राख्नुपर्छ. अनि त्यो कहिले हुन्छ इक्जामहरू, त्यो सबै आजकल हाम्रो सोसियल मिडियातिर भयो या हाम्रो अनलाइनतिर सबै आइहाल्छ त्यो कुराहरू, अझ इन्टरनेटमा पाइहालिन्छ है. अनि त्यो विषयमा जानकारी राख्ने, जस्तो अब युपिएससीको तयारी गर्छु भने युपिएससीमा मैले पहिलाको जुन प्री पास गरेपछि जुन मेनमा हाम्रो नेपाली विषय पनि छ, एउटा नेपाली विषयलाई पनि छनौट गरेर राख्ने, किनभने त्यसले तपाईँलाई मार्क्स ल्याउनुमा सजिलो हुन्छ पछि होइन, त्यो नेपालीलाई एउटा त्यसरी हेलचेक्राइ नगर्ने. अनि अरू विषयहरू कुन कुन रोज्ने भनेर त्यो पहिला नै आफूले तयारी गरेर त्यो विषयमा ध्यान दिएर हामीले पहिलादेखि नै उयो गऱ्यौँ भने अवश्य त्यो जुन एउटा उहाँले जुन एउटा विचार गरेको हुन्छ नि यो बनिन्छु भन्ने त्यसमा सहायता हुन्छ जस्तो मलाई चाहिँ त्यस्तो फिल हुन्छ, लाग्छ मलाई चाहिँ. अनि एन्ट्रेन्सहरू चाहिँ बस्ने है, बसेर गर्ने, त्यसो गर्दाखेरि पनि अझै मेरो रुचि के रहेछ, म केमा जानुपर्छ भन्ने कुराहरू त्यसले बाटो खोलिँदै जान्छ हजुर. अनि कुनै पनि कुरालाई हेको दृष्टिकोणले नहेर्ने, हेको हेको दृष्टिकोण आउने बित्तिकै त्यसको पछाडि मनोवैज्ञानिक कारणहरू हुन्छ.
1: पूर्ण शर्माजी, करियर काउन्सिलिङकै कुरा गर्दाखेरि
0: हजुर,
1: हाम्रो पहाडी भेगमा भनौँ है, हाम्रो गोर्खा जातिमा
0: हजुर
1: करियर काउन्सिलिङ अहिले प्रचुर मात्रामा भएको जस्तो देख्नुहुन्छ कि, या यसको अझै आवश्यकता, हामीले यसमा अझै काम गर्नुपर्ने जस्तो तपाईँलाई लाग्छ कि? कारण हामी पहाडको कुना कुना कन्द्रा कन्द्राबाट डक्टर, इन्जिनियर है, युपिएससी पास गर्ने नानीहरू हामी जन्माउन चाहन्छौँ, तर त्यसको प्रपर एउटा जुन चाहिँ इन्फ्रास्ट्रक्चर हामीले क्रिएट गर्नुपर्ने हुन्छ, सिस्टम बनाउनु पर्ने हुन्छ. जस्तै नानीहरूलाई करियर काउन्सिलिङको द्वारा अवेरनेस गरायो है, कुन चाहिँ स्ट्रिममा जानुपर्ने, कहिलेदेखि तयारी गर्नुपर्ने, पेरेन्ट्सहरूलाई अवेरनेस गरायो, त्यो इन्फ्रास्ट्रक्चर हामीले क्रिएट गरेका छौँ पहाडमा.
0: मलाई कस्तो लाग्छ भने यो जुन करियर काउन्सिलिङहरू भन्ने कुराहरू भइरहेको हामी सुन्छौँ चारैतर्फ होइन, तर विशेष गरी यो चाहिँ निजी एउटा व्यवस्थापनले गरेको हुन्छ होइन, त्यो उहाँहरूलाई फाइदा हुनुको लागि विशेष प्रकारले गरेको म देख्छु प्रायः प्रायः. अब त्यस्तो भड्काउमा मात्रै आउने होइन होइन, किनभने आफ्नो त्यो त्यसमा त आर्थिक कुराहरू पनि आइहाल्छ, सँगै जोडिहाल्छ. अनि त्यसमा जोडिएर आफूले अन्त हुन्छ भनेर जता भए त्यसै त्यसरी करियर काउन्सिलिङको सबैमा भाग लिनुपर्छ भन्ने पनि आवश्यक जस्तो मलाई लाग्दैन होइन. अनि अबको जुन अभिभावक छन् उहाँहरूले त धेरै धेरै कुराहरू बुझिसकेकै छन् होइन, अनि पहिलाको अभिभावकले नबुझेको हुनसक्छ, जेनेरेसन ग्यापको जुन तपाईँले कुरा गर्नुभयो होइन. अनि त्यसमा अब पछि आएर अब हामीले यो प्राइमेरी लेभल, प्राथमिक लेभलमा त नभनौँ होइन, क्लास 6 नै यता चाहिँ हामीले त्यो विषयलाई बिस्तारी त्यो कुरामा हामीले नानीहरूलाई ज्ञान दिनु जरुरी छ. स्कुलमा पनि त्यो कुराहरूलाई लिएर अलिकति सचेत गराउनु पर्ने है. अब हुनु त अरू पनि स्कुलको धेरै जिम्मेवारीहरू हुन्छ होइन, एउटा नानीलाई एउटा त्यही विषयमा एउटा कामको लागि मात्रै अगाडि बढाउने होइन, स्कुल भनेको त्यस्तो ठाउँै होइन होइन. स्कुलको सबैतर्फको विकास गर्नुपर्छ स्कुलको विद्यार्थीहरूले, विद्यार्थी एउटा विद्यार्थीलाई. तर त्यो विषयप्रति पनि ढलान अलिकति है, त्यो विषयमा पनि ढलान गर्नुपर्ने चाहिँ मलाई जरुरी जस्तो लाग्छ. र यो चाहिँ हामीले स्कुलतिर नगराएको, नबुझेको है, नानीहरूले त्यो विषयमा त्यति बेसी ज्ञानको त्यो कामहरू नभएको चाहिँ म देख्छु पहाडी एरियामा, त्यस्तो धेरै कम्ती नै छ, धेरै छ. अनि अब कुनै पनि कुरा अङ्क अब मार्क्सले मात्रै त हुँदैन नि त, अङ्कले मात्रै हुँदैन होइन. अब 95% ल्याएर म इन्जिनियर त मैले लिएँ होइन, इन्जिनियरको विषय त मैले लिएँ अब मैले अब हुन्छु जस्तो लाग्यो. तर अब त्यो कोडिङहरू मन परेन भने त मलाई टर्चर हुन्छ नि, 4 त मलाई टर्चर हुन्छ होइन. अनि सिपले चाहिँ अब हामीलाई त्यो विषयमा रुचि कस्तो छ, त्यो रुचिले नै खासमा मान्छेलाई

0: अगाडि बढाउँछ जस्तो चाहिँ मलाई लाग्छ.
1: हजुर हजुर.
0: रुचि भयो भने मात्रै मान्छे टिकिन्छ होइन, रुचि छैन भने चाहिँ अब त्यसमा टिकेर बस्न सक्दैन. अनि आफूलाई सिप छ भने त्यसले अब मान्छेको अगाडि बढाउँदै लान्छ होइन. तर अङ्कलाई पुरै व्यवस्था अब व्यवस्था गर्नु पनि हुँदैन, किनभने अब मार्क्स भइहाल्छ, मार्क्स त केही पनि होइन भन्ने चाहिँ होइन. मिनिमम एउटा इलिजिबिलिटीको लागि चाहिँ, इलिजिबिलिटी चाहिँ चाहिन्छ नि त कुनै पनि काम गर्नुको लागि चाहिँ एउटा, हजुर, एउटा मापदण्ड चाहिन्छ. त्यो मापदण्डमा चाहिँ आफूले टिकेर बस्नुपर्ने हुन्छ. हजुर, टिक छिरेको हुनुपर्छ.
1: श्रोताहरू तपाईँहरूले सुन्दै हुनुहुन्छ मार्गदर्शन कार्यक्रम, म कार्यक्रम सञ्चालक निगमको साथमा. र आज आकाशवाणी खरसाङको स्टुडियोमा मार्गदर्शन करियर काउन्सिलिङ विषयमा चर्चा गर्नुको निम्ति हामीसँग हुनुहुन्छ बुनु शर्माज्यू, जो सिलगढी कलेजमा नेपाली विषय नानीहरूलाई पढाउने गर्नुहुन्छ. र हामीले नानीहरूले करियरमा के कुरामा नानीहरूले ध्यान दिनुपर्ने हो यो विषयमा उहाँसँग चर्चा गर्दैछौँ. र हजुरहरूलाई पुनः स्वागत छ मार्गदर्शनको कार्यक्रममा. र बुनु शर्माज्यू, कुराकानीको क्रममा है, एउटा ट्रेडिसनल वे हुन्थ्यो पहिला कि आजभन्दा अब 20-30 साल अगाडि कि सरकारी नोकरी पाउनुपर्छ,

0: बाटोहरू खोलिएका छन् र जुन चाहिँ पहिलाको त्यो धारणाहरू त्यो सोच थियो त्यो अहिले ध्वस्त हुँदै गएको छ
1: हजुर
0: र अहिले त्यो परम्परागत जुन चाहिँ पेसाहरू थियो र भविष्यमा अझ राम्रो राम्रो सम्भावना भएका के करियरका क्षेत्रहरू छन् होला
1: हजुर परम्परागत जुन पेसाको कुरा गर्नुभयो त्यो बाहेक धेरै छन् होइन अहिले

0: हजुर, मान्छेलाई कति बेला खुसी लाग्छ भन्दाखेरि त्यो पार्टी गरेर इन्जोयमेन्ट गरेर मात्रै होइन, खासमा मलाई जुन कुरा म जान्दैछु त्यसको अझै अगाडि अलिकति अगाडि बढाउनु बढाउनु पाउँदाखेरि एक स्टेप बढाउनु पाउँदाखेरि चाहिँ मान्छेलाई जुन एउटा खुसी पाउँछ त्यो चाहिँ खास वास्तविक खुसी चाहिँ त्यो हो मान्छेलाई, मलाई चाहिँ त्यस्तो लाग्छ। घुमेर त्यो देश विदेश घुमेर मात्रै पनि मान्छेलाई खुसी हुँदैन। मेरो रुचि जे छ म जे गर्दैछु त्यसलाई एक स्टेप बढाउनु पायो भने एकदमै धेरै खुसी हुने मान्छेको इच्छाको त्यो नै हो वास्तवमा हामीले गहिरो निहालेर हेऱ्यौँ भने। र यस्तो कामहरू धेरै छ, जस्तो ग्रिन जब्सहरू अहिले निक्लेको छ है, रिन्युएबल एनर्जीहरूको होइन, सस्टेनेबिलिटी, अब यो कन्सल्टेन्टहरूको, इभी मेकानिकहरू निक्लेको छ अहिले त होइन, नयाँ सम्भावना भएको क्षेत्रहरू, त्यसमा पनि हामीलाई रुचि राखेर होइन त्यसमा काम गर्न सक्छौँ। यो हेल्थ टेक्नोलोजीको पनि कामहरू निक्लेको छ होइन, त्यसमा पनि अब जेनेटिक काउन्सिलरहरू भयो अनि थेरापिस्टहरू पनि हुन सकिन्छ होइन, अनि गेमिङको क्षेत्रमा पनि अब गेम डिजाइनरहरू भएको छ आजकल होइन, 3D आर्टिस्टहरूको कामहरू भयो, अनि यो फिनटेचहरूमा ब्लकचेन डेभलपरहरू पनि होइन, साइबर सिक्युरिटीकोतिर पनि काम गर्न सक्छौँ, अनि रिस्क एनालाइसिस्टहरू है, त्यस्तोहरू भएर पनि हामीले यो डिग्री भन्दा चाहिँ यसमा चाहिँ वास्तवमा डिग्री चाहिँदैन, यसमा स्किल हजुर, पोर्टफोलियो र स्किल चाहिँ एउटा मुख्य हुन्छ। त्यो त्यसमा चाहिँ हामीले अब अहिले नयाँ नयाँ सम्भावनाको क्षेत्रहरू छ है, त्यसमा जानेर तर अब त्यो त्यसको धेरै कुराहरू पनि बुझेर होइन, मार्केट पनि बुझेर अनि आजकल अब त्यसको खतराहरू पनि छ होइन, त्यो खतराहरू पनि एकदमै ध्यान दिएर बुझेर गर्नुपर्ने चाहिँ मलाई जस्तो लाग्छ। जस्तो अब गेमिङको अघि मैले भने 3D आर्टिस्टहरू होइन, यसमा अब अरू अरू के कुराहरू पनि जोडिएको हुन्छ, जसले चाहिँ अब हामीलाई त्यो सिक्युरिटीको कुराहरू पनि हुन्छ होइन, त्योहरू पनि ध्यान दिएर अनि गर्नुपर्ने चाहिँ मलाई आवश्यक जस्तो लाग्छ। परम्परागत भन्दा नयाँ नयाँ कुराहरू धेरै छन् क्या, जसले मान्छेलाई अब एउटा अहिलेको कम्पिटेटिभ जमानामा राम्रो एउटा बाटोहरू खोलेको छ।
1: हजुर, अब अहिलेको जल्दो बल्दो कुरा टेक्नोलोजीको के हो भन्दाखेरि आर्टिफिसियल इन्टेलिजेन्स।
0: हजुर,
1: एआईले त जुन क्रान्ति ल्याएको छ अहिले अब हाम्रो समयमा त्यो अभूतपूर्व छ है।
0: हजुर,
1: मानिसले अब केही गर्नु पर्दैन, एउटा हातमा फोन छ र इन्टरनेट छ भने त मानिसले सबै कुरो है, अहिले त कसैलाई कसैको दरकार छैन भनेको जस्तो पनि एउटा हामीलाई भान भइरहेछ, कारण सबै कुरो त एआईले गरिदिइहाल्छ, त्यो पनि छ है। र विद्यार्थी भाइ बहिनीहरूको अघि पनि यो एआईको ले गर्दाखेरि एउटा चुनौती पनि छ, एउटा अवसर पनि छ भनौँ न है।
0: हजुर, म तपाईँलाई यो यसको खासमा दुइटै छ, दुइटै पक्ष छ, तर मलाई चाहिँ यसको अवसर नै धेरै जस्तो लाग्छ होइन। यसको एउटा खतरा पक्ष चाहिँ अब के छ भने, एउटा चुनौती के छ भने, अब जस्तो यसले एआईले अब रिपिटेटिभ कामहरू गरिदिन्छ क्या, एकैछिनमा अब गरिदिन्छ होइन, डेटा एन्ट्रीको कामहरू भयो, बेसिक त्यो एकाउन्टेन्ट अब यो ट्रान्सलेसनको कामहरू छिटो गरिदिइहाल्छ एआईले, त्यो एआईले खाइरहेको छ त्यो कामहरू क्या। तर अब एआई चलाउनु पनि त एउटा मान्छे नै चाहिन्छ होइन, अनि एआईलाई पनि त ट्रेनर दिनु पऱ्यो, पहिला ट्रेन हुन्छ होइन, अब त्यसमा इथिक्स अफिसरहरू राखेको हुन्छ, नयाँ नयाँ कुराहरू थपिएको छ नि त्यसमा पनि, त्यसमा पनि त त्यो मान्छेले चलाउने भएपछि त त्यसको लागि त्यो प्रम्प्ट इन्जिनियरिङहरू गर्नेहरू त अब त्यसको लागि चाहियो होइन, अनि हजुर मान्छे नै चाहियो, त्यसमा त एउटा अवसर पनि थपिएको छ। त्यही कारण मलाई कस्तो लाग्छ भने एआईसँग चाहिँ लड्ने होइन होइन, एआईसँगै मिलेर चाहिँ काम गर्ने, हजुर। अब जस्तो एआई चलाउनु जाने भने मेरो प्रोडक्टिभिटी त अब 3 गुणा बढ्नु सक्छ नि त, मलाई अब जुन मलाई ढिलो हुँदै थियो, जुन डेटा एन्ट्रीमा मलाई टाइम लाग्दै थियो होइन, ट्रान्सलेसनमा मलाई जुन टाइम लाग्दै थियो, त्यो एआईले छिटै गरिदिन्छ। जस्तो एआईलाई मैले साथी जस्तो गरेर प्रयोग गर्ने हो होइन, अनि अब त्यो एआईसँग लडेर चाहिँ काम गर्ने होइन, मलाई चाहिँ त्यस्तो लाग्छ। अनि एआई नजान्नेलाई अब त्यो एआईको प्रयोग चाहिँ अब गर्नुपर्छ, सिक्नुपर्छ मान्छेले होइन, जसले एआईको अब त्यो प्रयोग गर्नु जान्दैन, त्यो एआई नजान्नेलाई चाहिँ त्यसले एआई जान्नेले त्यो रिप्लेस गरिदिन्छ क्या त्यो ठाउँमा। अनि त्यो सिक्दाखेरि यो सिक्ने कुरा हो, अब सिक्दा हुन्छ, तर सबै कुरामा एआईले नै गर्नु सक्छ भन्ने चाहिँ मैले अघि भनिहालेँ, एआई चलाउने पनि एउटा मान्छे नै हुन्छ होइन, त्यसको अवसर पनि धेरै कुराहरू छ जस्तो लाग्छ मलाई चाहिँ।
1: हजुर हजुर हजुर, विद्यार्थीहरूले है अघि भने जस्तै नै 10 क्लास 12 क्लास पढे पश्चात, 10 क्लास मुख्यतः 10 क्लास पढेपछि स्ट्रिम छान्नुपर्ने हुन्छ,
0: हजुर हजुर,
1: 12 क्लास पास गरेपछि अनर्स छान्नुपर्ने हुन्छ, कुन चाहिँ विषयमा गर्ने है,
0: हजुर।
1: कोही कोही बेला यस्तो पनि हुन्छ नि हाम्रोमा अगाडि यस्तो स्थिति आइपर्छ कि अब हामीले स्ट्रिम या कुनै विषय गलत छानी पठाउँछौँ होला, हुन त ड्रप गरेर पढ्ने पनि कलेजेसहरूले एउटा प्रावधान राखिदिएको छ है, नानीहरूले त्यसलाई ड्रप गरेर अर्को विषय छान्न सक्छन् है,
0: हजुर।
1: तर नानीहरूले ती गलत विषयहरू छानेर गलत करियर आफ्नो रोजेछन् भने है
0: हजुर
1: कस्तो प्रकारले नानीहरू पुनः फेरि वापस आएर
0: तपाईँले राम्रो क्वेसन राख्नुभयो मलाई राम्रो

0: आफ्नो सही दिशामा करियरलाई
1: त्यो त्यो विषय लिएर एकदमै चिन्तित भइहाल्ने, पेनिक भइहाल्ने जस्तो चाहिँ मलाई लाग्दैन. होइन, यो अहिले हाम्रो जुन 21 औं शताब्दीमा है, एकजना मान्छेले औसत रूपमा एउटा एभरेज 3 करियर बदलिन्छन् भन्छ क्या. अब त्यस्तो त्यस्तो भइसकेको जमाना नि अब. अनि अब एउटा कामहरू गर्दा ट्रान्सफरेबल स्किलहरू हेरेर पनि काम गर्न सकिन्छ. होइन, मेकानिकल इन्जिनियरिङले अब इन्जिनियरले कोडिङ सिकेर पनि उता टेक्नोलोजी पनि जान सक्छ. अनि एउटा स्किल्स अब सार्नु पनि मिल्ने खालको जमाना आइसकेको छ. अहिले मैले तपाईँलाई भने जुन 21 औं शताब्दीमा एकजना मान्छेले 3 करियर बदलिन्छ भन्ने कुरा यसमा पनि आउँछ क्या. जुन यो ट्रान्सफरेबल स्किल, यो मेकानिकल इन्जिनियरले स्किलहरू अब चेन्ज गर्ने नियममा. अनि अब हामीले ब्रिज कोर्सहरू गर्न सक्छौँ नि, जस्तो बिए गरेर मैले एमबिए पनि गर्न सक्छु, यता बिए त यता गरेँ होइन, यता ल गरेर मैले जर्नलिजमको उयसमा पनि मैले डिग्री लिन सक्छु होइन. त्यो त बेसी समय लाग्दैन. त ब्रिज कोर्समा त अब 6 महिना 1 वर्षको समय लाग्छ, अनि त्यो 1-2 वर्षले हाम्रो दिशै बद्लिनु सक्छ हाम्रो जीवनको होइन. अनि सुरुबाटै अब सुरु चाहिँ गर्नु हुँदैन, सुरुबाटै अब होइन होइन सबै भाताभुङ्ग बनाएर गर्ने चाहिँ होइन. होइन, जुन मेरो पुरानो एउटा स्किल छ त्यो डिग्री र त्यो नयाँ स्किल मिलाएर चाहिँ एउटा युनिक प्रकारको कम्बो बनाएर चल्ने, मलाई चाहिँ म चाहिँ त्यस्तो खालको लाग्छ. पेनिक भइहाल्ने, अब के गरौँ कसो गरौँ भनेर त्यो हतोत्साहित हुने नहुने म चाहिँ विद्यार्थीहरूलाई यही सल्लाह दिन्छु. अनि यसरी नै अब ब्रिज कोर्सहरू गरेर कसरी हुन्छ है अगाडि बढ्ने भन्ने म चाहिँ त्यही सल्लाह दिन्छु.
0: सुझबुझले
1: अब ब्रिज कोर्सहरू गर होइन, ट्रान्सफरेबल स्किलहरू सिक. मेन चाहिँ हामीले स्किल चाहिँ सिक्नुपर्छ भन्ने जस्तो लाग्छ. म के कुरामा पोख्त छु भन्ने कुरा चाहिँ आफूले चाहिँ एकदम त्यो विषयमा सुरुदेखि नै जानकारी चाहिँ राख्नुपर्छ.
2: बनु शर्माज्यू, तपाईँले धेरै स्पष्ट पाराले है सरल प्रकारले आज नानीहरूलाई अभिभावकहरूलाई यहाँबाट मार्गदर्शन गरिदिनु भयो है. अब हामी कार्यक्रमको अन्तमा आइसकिसक्छौँ. ती विद्यार्थी भाइ बहिनीहरू, ती अभिभावकहरू जसले आफ्नो छोराछोरीप्रति छोराछोरीको भविष्यलाई लिएर अन्यलमा छन्, ल्या मेरो नानीलाई के गर्नु पर्ने, कहाँ पढाउनु पर्ने हो है, कस्तो प्रकारले ती विद्यार्थी भाइ बहिनीहरूलाई अभिभावकहरूलाई एउटा प्रेरणादायी यहाँबाट सन्देश दिन चाहनुहुन्छ.
1: हामीले यो दशकमा है, अब यो भर्खरको यो दशक भयो, अनि त्यसको अगाडिको दशकहरूमा 2-3-4 दशकभित्रमा धेरै कुराहरू परिवर्तन भयो क्या विश्वमा नै. जुन आर्थिक कुराहरू थियो होइन, अब भूमण्डलीकरणले गर्दाखेरि हाम्रोमा धेरै प्रकारको नयाँ नयाँ चुनौतीहरू आएर भित्रियो होइन. मान्छेको मान्छे भन्ने जुन एउटा केन्द्रीय विषय थियो, त्यो बाहेक पनि अरू कुराहरूले पनि हामीलाई चुनौतीहरू आएर विश्वमा त्यस्तो भएको छ. त्यस्तो स्थितिमा मान्छेहरू अन्यल पढ्नु एउटा आवश्यक एउटा त्यो नयाँ कुरो होइन क्या. विद्यार्थीहरू 90% विद्यार्थीहरू अन्यल नै भएको देख्छु, म देख्छु चाहिँ, किनभने अब त्यस्तो स्थितिहरू नै त्यस्तो बनियो होइन. त्यस्तो हुँदैमा पेनिक चाहिँ नहुने होइन, तर अब अन्यलमै बस्ने होइन, एउटा कम्पेयर चाहिँ गर्नु हुँदैन कसैलाई पनि. अब यस्तो भनेर तुलना नगर्ने, उहाँले मेरो साथीले एमबिए गर्यो भनेर म पनि गर्छु त्यसमै भनेर त्यो कम्पेयर नगर्ने, अभिभावकले पनि त्यो नथोप्ने, त्यसरी त्यो तुलना गरिदियो भने एउटा मनोबल एकदमै घटेर जान्छ. अनि तपाईँले जुन अन्यल छ भन्नुभयो होइन, मलाई चाहिँ कस्तो लाग्छ भने पहिलो कदम चाहिँ चाल्नुपर्छ मान्छेले होइन. पर्फेक्ट करियर अब पर्खेर भइहाल्छ, मेरो पर्फेक्ट करियर आउँछ नि भनेर पर्खिरहेर बस्ने चाहिँ होइन होइन. आफूलाई जे मनपर्छ त्यहाँदेखि नै सुरु गर्नुपर्छ होइन. अन्त एउटा करियर मन परेन भनेर फेल भयो भनेर मात्रै सोचेर चाहिँ नबस्ने होइन. मलाई के मन पर्दैन भन्ने कुरा थाहा पाउँछु नि त. मलाई म यति गर्दाखेरि मलाई यो कुरा मन परेन चाहिँ म यसमा फेल भएँ भन्ने कुराहरू हुन्छ. अनि यसरी नै कलम चाहिँ तर चालिहाल्ने हो. समय पर्खेर पर्फेक्ट करियर पर्खेर पर्खेर बस्ने चाहिँ होइन होइन. आफूले जे कुरा गर्दा मलाई सन्तुष्ट खुसी पाउँछु मलाई, यति नै हो मेरो भन्नुपर्ने पनि, यति नै हो जस्तो लाग्छ.
2: हजुर हजुर, बुनु शर्माज्यू, आज फेरि मैले भने अघि भने जस्तै नै धेरै सरल स्पष्टता ले नानीहरूलाई अभिभावकहरूलाई यहाँबाट मार्गदर्शन गरिदिनु भयो र आज आकाशवाणी खरसाङको स्टुडियोमा आफ्नो बहुमूल्य समय निकालेर यहाँ आइदिनु भयो र हामीलाई यसरी जानकारीपूर्णक विषयहरूमाथि चर्चा गर्दै मार्गदर्शन गरिदिनु भयो. तपाईँलाई यसको निम्ति हृदयको आनन्द.
1: तपाईँले पनि मलाई बोलाइदिनु भयो, यस्तो अवसर दिनुभयो बोल्ने है, खुसी राम्रो लाग्यो.
2: हजुरलाई
1: धेरै
2: धेरै धन्यवाद अनि हजुरको अगाडिको जीवनको पनि धेरै धेरै शुभकामना.
1: हजुर हुन्छ, धन्यवाद.

0: 10 बजेको प्रमुख समाचारले पनि
1: नमस्कार, यो आकाशवाणी हो। 10 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई सीमावर्ती गाउँहरूसँग आफ्नो सम्बन्ध बलियो बनाउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा वर्षा जलको हर एक बुन्दको संरक्षण समयको आवश्यकता रहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारको लागि एक उच्च स्तरीय कार्यदल गठन गर्ने घोषणा गर्नुभएको छ, जसको नेतृत्व प्रख्यात टेक्नोक्रेट नन्दन निलेकनीले गर्नुहुनेछ। सरकारले आज लोकसभामा सार्वजनिक परीक्षा अनुचित साधनको रोकथाम संशोधन विधेयक 2026 पेश गर्नेछ। सार्वजनिक परीक्षा अनुचित साधन निवारण ऐन 2024 संशोधन गर्न यो विधेयक ल्याउन लागेको यसलाई केन्द्रीय मन्त्री डाक्टर जितेन्द्र सिंहले प्रस्तुत गर्नुहुनेछ। संसदीय कार्य मन्त्री किरेन रिजिजूले सबै सांसदहरूलाई परीक्षा संशोधन विधेयक चर्चामा भाग लिन अपील गर्नुभएको छ। पूर्व राष्ट्रपति तथा प्रख्यात वैज्ञानिक डाक्टर एपीजे अब्दुल कलामको पुण्यतिथिको अवसरमा आज राष्ट्रले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिरहेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज पूर्व राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलामलाई उहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा गृहमन्त्री डाक्टर एपीजे अब्दुल कलामलाई भारतको अन्तरिक्ष र मिसाइल कार्यक्रमका जनक बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले केन्द्रीय रिजर्व पुलिस बल सीआरपीएफका कर्मचारीहरू र उनीहरूका परिवारहरूलाई केन्द्रीय रिजर्व पुलिस बलको स्थापना दिवसको अवसरमा शुभकामना दिनुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले आज केन्द्रीय रिजर्व पुलिस बल सीपीआरएफको स्थापना दिवसमा सबै सैनिकहरू, अधिकारीहरू र उनीहरूको परिवारहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। आकाशवाणीको समाचार सेवा प्रभागले आज राति 9:30 फोन इन कार्यक्रम पब्लिक स्पिकमा वेक्टर जनित रोगहरू, रोकथाम, सुरक्षा र जन जागरूकता विषयमाथि परिचर्चा प्रसारित गर्नेछ। आकाशवाणीबाट 10 बजेको प्रमुख समाचार पूरा भयो। अपराह्न 1 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

तसोधगन 10 बजेको प्रमुख समाचारपछिको समय हो ठिक 10:02:43 भइरहेको बिहानीको र अबको यो समय हो जानकारीमूलक सङ्गीतमय ज्ञानवर्धक

आज पनि छल खोर्सान कार्यक्रममा केही जानकारी, केही सुमधुर गीत सङ्गीत, केही भावना अनि केही तथ्यहरू पनि यी सबैको सङ्गरोमा हामी अघि बढ्नेछौँ। तर पहिला एउटा सुमधुर हिन्दी चलचित्रको गीत सुन्नु सताकन जोडिएको चलचित्र दिवानाबाट अल्का याग्निक अनि विनोद अठरको समूह स्वरमा, युगल स्वरमा गीतमा बोल समीरको नि धुन रहेको छ नदिम श्रवणको।

सधैँ त थियो दिवाना चलचित्रको सुमधुर युगल गीत, अल्का याग्निक अनि उदित अल्का याग्निक अनि विनोद राठौरको युगल स्वरमा सजगन, अनि यो गीत पछि सिल्भर स्क्रिनमा अभिनय थियो शाहरुख खान अनि दिव्या भारतीको। अनि यो आजको हेलो खरसाङ कार्यक्रमको विचार के छ भने, घर गहनाले सजिएकी युवती सुन्दरी हुनसक्छ तर विश्वास र त्यागले सजिएकी युवती पूजा गर्न योग्य कि देवी तुल्य भइजाँदछ। यो भनाइ हो प्रेम चन्दको। अनि आजको विचारको सँगसँगै अब यो सेगमेन्ट हो आज विशेषको पनि। आज विशेष, श्रोतागण, आज हो सन् 2026 सालको जुलाई महिनाको 27 तारिक अनि सोमबार पनि। अनि आजको महत्त्वपूर्ण दिन, समग्र भारतमा सिआरपिएफ रेजिङ डे अर्थात् केन्द्रीय रिजर्भ पुलिस बलको स्थापना दिवस मनाइने गरिन्छ। के हो त यो स्थापना दिवसको बारेमा जानकारी सुन्नुहोस् है त। यसको स्थापना 27 जुलाई 1939 क्राउन रिजेन्टिभ पुलिसको रूपमा भएको थियो, तर पछि 28 दिसम्बर 1949 यसको नामलाई बदलिएर केन्द्रीय रिजर्भ पुलिस बल गरिएको हो। अनि आरम्भमा यसलाई 1939 शाही राज्यहरूमा राजनैतिक अशान्तिलाई निर्मूल गर्नको निम्ति बनाइएको थियो, तर स्वतन्त्रतापछि देशका प्रथम गृहमन्त्री सरदार वल्लभ भाइ पटेलले यसलाई नयाँ रूप दिए अनि यसको नाम पनि परिवर्तित गरे। यसैले सिआरपिएफले देशभित्रको शान्ति व्यवस्थालाई बनाइराख्न अनि उग्रवाद र नक्सलवादलाई रोक्नमा अहम भूमिका निभाउँदछ। अनि सँगसँगै यसको साथै आजको महत्त्वपूर्ण दिन अर्थात् 27 जुलाई पूर्व राष्ट्रपति भारत रत्न डाक्टर एपीजे अब्दुल कलामको पुण्यतिथि पनि हो। यस्तोमा डाक्टर कलामको पुण्यतिथिमा आकाशवाणी खरसाङ विनम्र श्रद्धाञ्जली अर्पण गर्दछ।

अनि यो गजबको तीन, गजबको तीनमा रहेको छ सर अल्का याग्निक अनि उदित नारायणको फिल्म कयामत से कयामत तकबाट मजरोको बोलनी धुन आनन्द मिलिन्दको।

यता त्यो गजबका दिन, गजबका दिनमा थियो भने आमिर खान अनि जुही चावलाको फिल्म रहेको थियो कयामत से कयामत तक। अनि सोधागन यो कयामत से कयामत तक चलचित्रको समुद्र गीतपछि आउनुहोस् अर्को कयामततर्फ लागौँ, जुन कयामत हो ट्राफिक अपडेटको। ट्राफिक अपडेट छ सोधागन सिलगढी, एकछिन आउनुहोस् सरौँ झरौँ सडकमा, किनभने यो ट्राफिक अपडेट। अनि पहिलो अपडेट रहेको छ जस्तो कि

तपाईँले सडकको किनारमा कुनै रातो साइनबोर्ड गोलो आकारमा जसलाई रातै रङले ब्लक गरेको देखाएको हुन्छ अनि त्यसभित्र कुनै ठेला गाडीमा कुनै व्यक्तिले ठेला गाडीले ठेलेर लगिरहेको एउटा दृश्य हुन्छ। यस्तो खालके साइनबोर्ड लगाइएको सडकमा ठेला गाडी चलाउन निषेध गरिन्छ किनकि यातायातको तीव्र प्रभावमा यस्तो यसले बाधा उत्पन्न गराउन सक्दछ। अनि अर्को साइनबोर्ड जो गोलो आकारमा हुन्छ रातो रङकै हुन्छ सडकको किनारमा त्यस साइनबोर्डभित्र केही कार केही जीप केही साना वाहनहरू हुन्छन् अनि जसलाई पनि रातै रङले ब्लक गरेको देखाएको हुन्छ भने यदि सडकमा यस्ता साइनबोर्ड देखिएमा त्यहाँ वाहनहरूलाई ओभरटेकिङ गर्न मनाही गरिन्छ सदागण कारण ती सडकहरूमा वाहनका गति अत्यन्तै तीव्र हुने गर्दछ या ती सडकहरू अत्यन्तै साँघुरा हुने गर्दछ। अनि यो आजको ट्राफिक अपडेटको अन्तिम अपडेट त्यो के भने यदि तपाईँले सडकको किनारमा कुनै त्रिकोण आकारको रातो रङको साइनबोर्ड देख्नुभयो भने त्यस साइनबोर्डभित्र कुनै गाई कुनै कुकुर कुनै बाख्राको चिह्न छ भने यस्ता सङ्केत चिह्न भएका सडकहरूमा प्रायःजसो पशु या जनावरहरू आवत जावत गरिरहन्छन् यस्तोमा दुर्घटना हुने सम्भावना बढी हुने गर्दछ यसैले यहाँ वाहन सावधानीपूर्वक चलाउनुहोला। यसको सँगै यहाँ हुन्छ ट्राफिक अपडेट समाप्त अनि सुरु हुन्छ अर्को गीत जोडेको छ फिल्म मधुमतीबाट लता मङ्गेशकरको स्वरमा गीतमा छ बोल सतागन यसमा रहेको छ गीतमा बोल रहेको छ यस चलचित्रमा शैलेन्द्रको अनि धुन सलिल चौधरीको।

प्रसिद्ध अभिनेत्री वैजयन्ती माला अभिनीत यो गीत थियो सदाभन फिल्म मधुमतीबाट। अनि यो गीतको सँगसँगै अब आउनुहोस् हामी आइरहेको छौँ अन्तिम सेगमेन्टतर्फ जसको नाम हो अमेजिङ फ्याक्ट। अमेजिङ फ्याक्टमा सुन्नुहोस् पहिलो अद्भुत सत्य थियो के भने चिन को मोटे राज्यमा एकैसाथमा तीनवटा घाम देखिएको थियो। दृष्टिभ्रमको कारण आकाशमा लगभग 3 घन्टासम्म यी तीनवटा घामहरू देखिने रह्यो। यस्तो अप्टिकल इल्युसनलाई सन डक भनेर जानिने गरिन्छ। के तपाईँलाई बिरबलको वास्तविक नाम थाहा छ सतावन? छैन भने सुन्नुहोस् है त, बिरबलको असली नाम थियो महेश दास, सधैँ याद राख्नु होला है त। अनि माछासँग सङ्गीत एउटा अचम्मको जानकारी के छ भने पानीभित्र आफ्नै छायासँग डराएर माछाले त्यो छायालाई बारम्बार आक्रमण गर्ने गर्दछ। अनि यो आजको अमेजिङ फ्याक्ट्सको पछि सोधा गर्न हामी आइपुगेको छौँ कार्यक्रमको अन्तिम छोरमा। अनि अन्तिम छोरमा एउटा विदाय गीत, विदाय गीतको साथमा हामी माग्छौँ विदा। विदाय गीत रहेको छ फिल्म त्रिदेवबाट अमित कुमार, सपना मुखर्जी अनि साथीको आवाजमा, गीतमा बोलान्त व्यक्ति पनि धुन रहेको छ, गीतमा धुन रहेको छ कल्याणजी आनन्दजीको। यस गीतसँगै यहाँले छोड्दै हामी यस कार्यक्रमबाट आजको विदा माग्छौँ। हाम्रो प्राविधिक मित्र सचिन लोहागन अनि रमेश तामाङको साथमा, प्रसारण सहयोगी रिग्देन तामाङको साथमा, तपाईँ साथी मित्रमा वीरेन पनि। अहिले ठिक 10:30 अघिल्लो कार्यक्रम हाम्रो सरकार लिएर आउनुहुनेछ उद्घोषिका इन्दिरा, तबसम्मलाई दिनुहोस् हामीलाई यस कार्यक्रमबाट बिदा अनि यस गीतलाई सुन्नुहोस्। नमस्ते।

पुनःस्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज न्यूज अन एयर एप्स दार्जीलिङको एफएम 110.2 मेगाहर्ज साथै प्रसार भारती ओटीटी वेब प्लेटफर्ममा त आउनुहोस् अब शुरू गरौं हाम्रो सरोकारमा यस कार्यक्रममा आजको विषय रहेको छ सीआरपीएफ आन्तरिक मेरुदण्ड।

सीआरपीएफ आन्तरिक सुरक्षाको मेरुदण्ड केन्द्रीय रिजर्व पुलिस बल सीआरपीएफको 88वाँ स्थापना दिवस आजकै दिन मनाइन्छ। यस दिन भारतको सबैभन्दा ठूलो केन्द्रीय सशस्त्र पुलिस बलको स्थापनाको स्मरणमा मनाइने गरिन्छ। 27 जुलाई 1939 क्राउन रिप्रेजेन्टेटिभ पुल बलको रूपमा मनाइन्थ्यो भने श्रोता स्वतन्त्रतापछि 28 दिसम्बर 1949 यसको नाम बदलिएर केन्द्रीय रिजर्भ पुलिस बल भएको हो। त श्रोता यस जानकारीलाई अघि बढाउने नै छौँ, तर अहिलेलाई पनि यो साङ्गीतिक विराम।

श्रोताहरू, केन्द्रीय रिजर्भ पुलिस बल वा सीआरपीएफको देशको आन्तरिक सुरक्षा, शान्ति, सुव्यवस्था कायम राख्ने, उग्रवाद तथा आतंकवाद विरूद्ध अभियान सञ्चालन गर्ने, निर्वाचनको सुरक्षा सुनिश्चित गर्ने, प्राकृतिक विपदका समयमा उद्धार तथा राहत कार्यमा सहयोग गर्ने जस्ता महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दछ सीआरपीएफले। यही कारणले सीआरपीएफलाई भारतको आन्तरिक सुरक्षाको मेरुदण्ड भनिन्छ।

सीआरपीएफका प्रमुख भूमिकाहरू छन् श्रोताहरू। देशभरि शान्ति र कानून व्यवस्था कायम राख्ने, आतंकवाद उग्रवाद तथा नक्सलवाद विरूद्ध सुरक्षा अभियान सञ्चालन गर्ने, संवेदनशील क्षेत्रमा निर्वाचनलाई सुरक्षित र निष्पक्ष बनाउन सुरक्षा प्रदान गर्ने महत्वपूर्ण सरकारी संरचना र प्रतिष्ठानहरूको सुरक्षा गर्ने, प्राकृतिक विपत्ति तथा आपतकालीन अवस्थामा उद्धार र राहत कार्यमा सहयोग गर्ने तथा राष्ट्रिय एकता अखण्डता र सार्वजनिक सुरक्षाको संरक्षण जस्ता योगदानका महत्वपूर्ण भूमिका रहिआएको छ।

श्रोता, सीआरपीएफलाई आन्तरिक सुरक्षाको मेरुदण्ड किन मानिन्छ भन्दामा, सीआरपीएफ केन्द्र रिजर्व पुलिस बल देशका सबै राज्य तथा केन्द्रशासित प्रदेशमा आवश्यकता अनुसारित परिचालित हुन्छ। कठिन भौगोलिक क्षेत्र, सीमावर्ती क्षेत्रका अशान्त क्षेत्रहरूमा समेत निरन्तर सेवा दिँदै आइरहेको छ सीआरपीएफले। राष्ट्रिय सङ्कटको बेला सबैभन्दा पहिले परिचालना हुने प्रमुख सुरक्षा बलहरूमध्ये एक भएकोले यसलाई आन्तरिक सुरक्षाको मेरुदण्ड भनिन्छ।

सीआरपीएफ केन्द्रीय रिजर्व पुलिस बल एक सुरक्षा बल मात्र होइन भारतको आन्तरिक शान्ति राष्ट्रिय एकता र नागरिक सुरक्षाको बलियो आधार हो। यसको साहस अनुशासन समर्पण र सेवाभावले देशलाई सुरक्षित राख्न महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ। त्यसैले सीआरपीलाई भारतको आन्तरिक सुरक्षाको मेरुदण्ड भनिन्छ। श्रोताहरू,

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोता मित्रमा तपाईहरु सुनिरहनु भएको छ आकाशवाणी खर्साङका विविध कार्यक्रमहरू तपाईहरुलाई सबैलाई हार्दिक स्वागत तथा अभिनन्दन समुद्र संगीत कार्यक्रम स्वर माधुरीमा संगीतले मनलाई शान्त बनाउँछ सम्झनाहरूलाई ताजा बनाउँछ र जीवनका नयाँ ऊर्जा थप्छ त्यसैले आजको यो सुन्दर यात्रामा हामीसँगै रमाउनु हुनेछ उत्कृष्ट आधुनिक गीत तथा रोचक जानकारीहरूसितै त कार्यक्रममा स्वागत अभिवादन त आउनुहोस् प्रथममा सुनौ कार्यक्रमको यो प्रथम गीत माला छेत्रीको स्वरमा

श्रोताहरू, जीवनमा जति व्यस्तता भए पनि केही समय आफ्ना लागि पनि निकाल्न नबिर्सिनुहोस् है। एउटा राम्रो गीतले कहिलेकाहीँ दिनभरिको थकान पनि मेटाइदिन्छ। श्रोताहरू, अब पालो छ अर्को मनमोहक गीतको। गाउँदै हुनुहुन्छ पवन राई, नामदुङ।

श्रोताहरु, जीवनमा समय बदलिन्छ, मौसम बदलिन्छन्, तर राम्रो गीतको मिठास कहिले पुरानो हुँदैन। त्यसैले गीतसँगै रमाऊ। आउनुहोस् अब अघिल्लो गीतमा, रजनी रसालीको स्वरमा।

जीवनमा खुसी ठुलो उपलब्धिबाट मात्र प्राप्त हुँदैन श्रोताहरू, साना साना मुस्कान, मिठो शब्द र सुन्दर गीतबाट पनि प्राप्त हुन्छ। त्यसैले आज केही समय आफ्नो लागि पनि निकाल्नुहोस् र सङ्गीतसँगै रमाउनुहोस्।

श्रोताले आनन्द लिइरहनु भएको छ भन्ने आशा छ। गीतले तपाईँको मनलाई छुएको छ, सङ्गीतले मनलाई सधैँ सकारात्मक बनाउँछ। यसैले अब सुनाइरहेछौँ कार्यक्रमको यो अघिल्लो गीत हिरा रसाइलीको स्वरमा।

आजको यस साङ्गीतिक यात्रामा हाम्रा साथ दिने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै आभार व्यक्त गर्छौं। तपाईहरुको माया साथ र विश्वासले हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो। अर्को दिन नयाँ जोस, नयाँ उमङ्ग र मन छुने गीतहरूसहित भेट्ने वाचा गर्दै सधैँ मुस्कुराइरहनुहोस्, सकारात्मक सोच राख्नुहोस्, आफ्नो प्रियजनसँग समय बिताउनुहोस् र आकाशवाणी खरसाङ सुन्दै गर्नुहोस्।

पुनःस्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा। तपाईँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङका विविध कार्यक्रमहरू। यसै क्रममा अब प्रस्तुत हुने कार्यक्रम फरमाइस एफएम कार्यक्रम तपाईँको अनुरोधमा। त आउनु श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ प्रथम गीत हिरो फिल्मबाट। गुन्जनी आवाज हो लता मङ्गेशकर अनि मनहरको, संगीतकार लक्ष्मीकान्त प्यारेलाल तथा शब्द आनन्द बक्सीका। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ रामपुर चौकबाट सबना, साहिना, तमन्ना, रकिब, कमरान, फरहान, खुसबु, रिम्मी, एमराही तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू। लुधियाना पन्जाबबाट अमरजित सोनम कौर, परमजित आदिवा कौर, बिहारी कलोनी महासमुद्रबाट वल्ली वल्लार, डब्लु वल्लार, परवीन आंसमा, बुलन्दशहरबाट बद्रुवली, फर्जुवली र फर्जीवली, कनारिया बजार पूर्णियाबाट दिलीप कुमार, सेन्चुरी विमला रानी, सिम्पी रानी, प्रिय रञ्जन यादव, राजा मयङ तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू। सिटोङ दुई अप्पर मामरिङबाट लकिमा शेर्पा, याङजी शेर्पा, एन्जोला छेवाङ, सारिका राधा, सलिपा राई, कला राई र तृष्णा मुखिया। कोटवा नारायणपुर बाबापट्टि बलियाबाट ओमप्रकाश राई, उषा राई, अमित राई। गाजीपुरबाट प्रतीक, रोशनी र प्राञ्जल। शेरपुर कलाबाट अवधेश राई, प्रीति राई र नवनीत राई। त स्वीकार कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

यदि तपाईले भर्खरै रेडियो ट्युन गर्नुभएको हो भने यो आकाशवाणी खरसाङको कार्यक्रम तपाईको अनुरोधमा सुन्दै हुनुहुन्छ एफएम 103.5 मेगाहर्जको तरंगमा। अब यस क्रमलाई अघि बढाउँदै अब सुनाउँदैछौँ सागर फिल्मको यो गीत गुन्जने आवाज हो आशा भोसले अनि एसपी बालसुब्रमण्यमको। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ अरेरे रजोखोरबाट सरिफा अर्जु मसहिन सरफराज दिलवर हुसेन जुवेदा अविदा रिहाना तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू। गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्जे अभयनन्द परमानन्द पङ्कज प्रमोद रोहित र मोहित नाज मन्जिल सीतामढी मसहोलबाट अक्रम वसिम आरिज समीम ममता रानी शर्मा बैच्चु शर्मा इसरत अक्रम रुबिना नदिम अक्रम अमन पुनम कुमारी शर्मा जिना शेख मसहोलबाट हुमेरा नाज सुमेरा नाज अभेदा अरहान बाबु हमजा र मुसम्मिल मेहरनगर उमेरकन महाराष्ट्रबाट अभिजित गहनकर सरिता गहनकर प्रिन्स बदलापुर मुम्बईबाट सिद्धान्त गहनकर प्रणीता अर्जुन र टुकटुक आकर हाइट्स बहादुरा नागपुरबाट वैशाली शैलेश सुमित ध्वनि र परि गहनकर। त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत यहाँको अनुरोधमा।

शान्तिनगर भिलाई छत्तीसगढ़बाट प्रदीप कुमार शाह, प्रतिमा शाह अनि सन्देश शाह, पुना महाराष्ट्रबाट बिना आदि मेहता, कुमारी डाक्टर माही मेहता, पद्मा टकिज नेपानगरबाट सुदर्शन शाह, पल्लवी शाह, प्रकर शाह, कुशल, नीति, सुरभि, अश्विन, मंगला बेन र राजेन्द्र दी शाह, सरलाई सुकना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल वन्दना कुमारी शर्मा, प्रियंका कुमारी शर्मा तथा समस्त शर्मा परिवारहरू, मेन रोड राजविराज नेपालबाट मोहम्मद अतुल्ला, जिनत जहाँ, सोनी परविन, इम्तियाज आलम तथा उहाँका धेरै धेरै साथीहरू, पूर्व वर्धमानबाट अभिजित प्रसाद तथा उहाँहरूका साथीहरू, जतुका किशनपुरबाट आलम दिलकस, सबनम रिजवान, आलम शेख, सबना चाँदनी, सिराजपुर, गणेशपुरबाट हिना कौशल, वकिल राही, फिरोज आलम तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू, अप्पर सिरुबारी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह, करुणा सिंह, स्वयं दर्नाल, पुष्प छेत्री तथा उहाँहरूका अन्य साथीहरू। त स्वीकारोस् कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा। फिल्मको नाम छ बेताब, गुन्जने आवाज हो सबिर कुमारको।

कति यसलिमबाट अब सुनिरहेछौ महेन्द्र कपूरको स्वरमा अनुरोध छ तपाईँहरू सैबेको चित्रे वर्षी खसाङबाट साहिल दिवान दीपिका प्रियङ्का अनि शान्त तामाङ भानुटुल खरसाङबाट राधिका रिना सुरभि अर्जुन सबिना बुद्धु उमा महेश दिनेश किनारा पुनम तथा मनोज शर्मा मन्दिर बस्ती गिद्धे पहाडबाट गीता सौरभ प्रतीक्षा नयनकला चित्रा सुरक्षा गुन्जा समीक्षा निर्वाण तथा उहाँहरूका समस्त साथीहरू गढिया मौजे उस्तुबाट प्रदीप कुमार आशिष कुन्दन करिना पूजा आरती सुनिता कुमारी कुलीपाडा कटिहारबाट विवाह प्रिया आदित्य राज राजेश प्रिन्स आशिष साक्षी प्रेरणा भारती प्रगति प्रियङ्का सञ्जीव विवेक अजय र परिधि भारती त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम गीत यहाँहरूको अनुरोधमा

यस गीतको अर्थसाथ अहिलेलाई फर्मासी फिल्म हित कार्यक्रम तपाईँको अनुरोधमा यति भने पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब आकाशवाणी दिल्ली केन्द्र अब प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार मनीष कानुबाट सुन्नुहोस्। निट मामिलामा विद्यार्थीहरूको विरोध प्रदर्शनको क्रममा कथित पुलिस कारवाहीको विरोधमा विपक्षले गरेको हंगामाका कारण सदनको दुवै सदनको कारवाही दिउँसो 2 बजेसम्मका लागि स्थगित गरिएको छ। यसभन्दा अघि लोक परीक्षा संशोधन विधेयक लोकसभामा पेश गरिएको थियो। आज पूर्व राष्ट्रपति भारत रत्नद्वारा सम्मानित तथा प्रसिद्ध वैज्ञानिक डाक्टर एपीजे अब्दुल कलामको पुण्यतिथि हो। मिसाइल म्यानको रूपमा परिचित डाक्टर कलामले देशको रक्षा र अन्तरिक्ष अनुसन्धानलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उपराष्ट्रपति, गृहमन्त्री तथा रक्षा मन्त्री राजनाथ सिंहले केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफका कर्मचारीहरू र उनीहरूको परिवारलाई स्थापना दिवसको शुभकामना दिनुभएको छ। मध्यप्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादवले पूर्व राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलामलाई उहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मुख्यमन्त्रीले भारत रत्नद्वारा सम्मानित डाक्टर कलामले देशलाई परमाणु शक्तिको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनु भएको छ। सिक्किम सरकारले राज्यमा वन रक्षा पदको भर्तीमा अग्निवीरहरूका लागि 20% आरक्षणको घोषणा गरेको छ। हिजो गान्तोकमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले यसको उद्देश्य सशस्त्र बलमा आफ्नो सेवा पूरा गरेपछि अग्निवीरहरूलाई रोजगारीको अवसर प्रदान गर्नु रहेको बताउनुभयो। इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले युक्रेनलाई क्यास्पियन सागरमा इरानी व्यावसायिक जहाजहरूमाथि भएको कथित आक्रमणको निश्चित रूपमा जवाब दिने चेतावनी दिनुभएको छ। नागाल्यान्डमा भारतीय वायुसेनाले मानवीय सहायताका लागि हवाई कार्यहरू जारी राखेको छ। मनसुनसँग सम्बन्धित घटनाहरूले राज्यका धेरै भागमा सडक सम्पर्क अवरुद्ध भएको थियो र फँसेका यात्रीहरूलाई सुरक्षित बाहिर निकालिएको थियो। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

Yeah.

0: सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीत। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। समाचार। सरकारले आज लोकसभामा लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पेश गरेको छ। संसदको दुवै सदनको कार्यवाही विपक्षको हंगामाको कारण बाधित। संसदीय मामिला मन्त्री किरेन रिजिजूले भन्नुभएको छ, यस महत्वपूर्ण विधेयकमा चर्चा रोक्नु विद्यार्थी र देशलाई गलत सन्देश जानेछ। अमेरिका र इरानले सप्ताहन्तमा सैन्य हमला रोकेपछि आज विश्वव्यापी कच्चा तेलको मूल्य लगभग 6% घटेको। मौसम विभागले बंगालको खाडीमा बनेको हावाको गहिरो दबाउको कारणले गर्दा ओडिसा, छत्तीसगढ़, पश्चिम बंगालमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। भारतकी ईशा सिंहले चीनमा आयोजित आईएसएसएफ विश्वकपमा महिलाहरूको 25 मिटर पिस्तल स्पर्धामा स्वर्ण पदक जितेकी छिन्। मनु भाकरले काँस्य पदक हासिल गरिन् र 22 राष्ट्रमण्डल टेबल टेनिस च्याम्पियनशीप 2026 आज नयाँ दिल्लीमा शुभारम्भ भयो। अब समाचार विस्तारमा। लोकसभामा आज लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पेश गरियो। पहिलो स्थगनपछि

0: को कार्यवाही पुनः शुरू हुँदा कार्मिक लोक शिकायत तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले विधेयक सदनमा प्रस्तुत गर्नुभयो।
1: मैं लोक परीक्षा अनुचित साधन निवारण विधेयक 2024 में संशोधन करने के लिए लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 प्रस्तुत करने का प्रस्ताव रखता हूँ।
0: यो विधेयकले लोक परीक्षा अनुचित साधन निवारण अधिनियम 2026 संशोधनको प्रावधान गर्दछ। विधेयक प्रस्तुत गर्ने क्रममा विपक्षी सदस्यहरूले नीट मुद्दामा विद्यार्थीहरूको विरोधको क्रममा भएको कथित पुलिस कार्यवाहीमाथि चर्चाको माग गर्दै हंगामा गरे। यसबारे लोकसभा अध्यक्ष ओम बिरलाले भन्नुभयो, यो विधेयक परीक्षा सुधारको दिशामा पहिलो महत्वपूर्ण कदम हो र यसमा व्यापक चर्चा हुनुपर्छ। उहाँले सदस्यहरूलाई सहयोग र सार्थक चर्चाको लागि अपील गर्नुभयो, तर हंगामा जारी रहेपछि सदनको कार्यवाही दिउँसो 2 बजेसम्मका लागि स्थगित गरियो। यसअघि आज बिहान लोकसभाको कार्यवाही शुरू हुँदा अध्यक्ष ओम बिरलाले 23 राष्ट्रमण्डल खेलहरूमा पदक जितेकोमा भारतीय भारोत्तोलकहरू मीराबाई चानु, चानबम ऋषिकान्त सिंह, राजा मथु पाण्डी र प्यारा पावर लिफ्टर झण्डु कुमारलाई बधाई दिनुभयो। प्रश्नकाल शुरू हुने बित्तिकै विपक्षी सदस्यहरूले विद्यार्थी विरोध प्रदर्शनका क्रममा भएको कथित पुलिस कार्यवाहीको मुद्दा उठाए। लोकसभा अध्यक्ष ओम बिरलाले प्रश्नकालको बेला अन्य विषय उठाउन नसकिने बताउनुभयो। उहाँले सदस्यहरूसित सदनको कार्यवाही सुचारू रूपमा सञ्चालन गर्न र यसको गरिमा कायम राख्न अपील गर्नुभयो।
2: मैं कुछ दिनों से माननीय सदस्यों के विहार आचरण को देख रहा हूं, ये सदन की मर्यादाओं के आचरण के अनुरूप नहीं है। मैं फिर आपसे आग्रह कर रहा हूं, ऐसे माननीय सदस्यों के खिलाफ मुझे कार्रवाई करनी पड़ेगी जो सदन की मर्यादाओं परंपराओं को समाप्त करने का प्रयास कर रहे हैं। ये सदन है, सदन की मर्यादा बनाना रखना आपकी जिम्मेदारी है।
0: लोकसभाको कार्यवाही साँझ 5 बजेसम्मका लागि स्थगित गरिएको छ। राज्यसभामा पनि विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा भएको कथित पुलिस कार्यवाहीको मुद्दा उठाइएको थियो। दिउँसो 12 बजे कार्यवाही पुनः शुरू हुँदा विपक्षले फेरि हंगामा मचाएपछि सभापति सीपी राधाकृष्णनले सदन दिउँसो 2 बजेसम्मका लागि स्थगित गर्नुभयो। यसअघि राज्यसभाको कार्यवाही शुरू हुँदा आवश्यक कागजातहरू र रसायन तथा उर्वरक सम्बन्धी संसदीय स्थायी समितिको रिपोर्ट सदनमा प्रस्तुत गरियो। यसपछि विपक्षी नेता मल्लिकार्जुन खड्गेले नियम 267 अन्तर्गत विद्यार्थीहरूको विरोध प्रदर्शनको क्रममा भएको कथित पुलिस कार्यवाहीमाथिको चर्चाको माग गर्नुभयो। राज्यसभाको कार्यवाही दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको छ। संसदीय मामिला मन्त्री किरेन रिजिजूले लोक परीक्षा विधेयकमाथिको छलफलमा बाधा पुर्याएकोमा विपक्ष सदस्यहरूको आलोचना गर्नुभएको छ। उहाँले विधेयकले पेपर लिकमा संलग्नलाई कडा र समयबद्ध सजायको व्यवस्था गरेको बताउनुभयो। श्री रिजिजूले भन्नुभयो, यो महत्वपूर्ण विधेयकमाथि छलफल रोक्दा विद्यार्थी र देशमा गलत सन्देश जानेछ।
3: कांग्रेस पार्टी और कुछ दल है, उनको कहना चाहता हूँ, विषय को भटकने मत दीजिए। इस वक्त स्टूडेंट का इंटरेस्ट, देश में जो एग्जामिनेशन होने का जो प्रक्रिया आज तक हमने देखा है, उसको मजबूती से जो रिफॉर्म्स लाया है, इस पे चर्चा होना, ये सबसे प्राथमिकता होना चाहिए इस वक्त।
0: सर्वोच्च न्यायालयले परीक्षा पेपर लिक मुद्दामा विरोध प्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि पुलिस बलको अत्यधिक प्रयोगको आरोपसित सम्बन्धित कैयन याचिकाहरूबारे भोलि सुनवाई गर्न सहमति व्यक्त गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति जयमाल्य बाग्ची र वी मोहन्नाको पीठले विरोध प्रदर्शनका क्रममा घाइते भएका पुलिस कर्मीका परिवारको याचिकाको सुनवाई गर्ने निर्णय पनि गरेको छ। यसैबीच मुख्य न्यायाधीश सूर्यकान्तले शान्तिपूर्ण र कानून सम्बन्ध विरोध संवैधानिक अधिकार भएको बताउनुभयो। केन्द्र सरकारको तर्फबाट महाअधिवक्ता तुषार मेहताले अदालतको कार्यवाहीमा सहयोग गर्ने बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अमेरिका र इरानले सप्ताहन्तमा सैन्य हमला रोकेपछि आज विश्वव्यापी कच्चा तेलको मूल्य झण्डै 6% घटेको छ। दिनको कारोबारमा ब्रेन्ट क्रूड 6.1% घटेर 90 र 87 सेन्ट प्रति ब्यारलमा झरेको छ। ताजा

जानकारी अनुसार वेस्ट टेक्सास इन्टरमिडिएट क्रूड 5.8% घटेर $84 र 14 सेन्ट प्रति ब्यारलमा कारोबार भइरहेको छ। इरानले अमेरिकाले आफ्नो सैन्य कार्यवाही स्थगित गर्यो भने अझ हमला गर्ने नगर्ने संकेत दिएको छ। त्यसपछि मूल्यमा गिरावट आएको हो। पूर्व राष्ट्रपति तथा प्रख्यात वैज्ञानिक डाक्टर एपीजे अब्दुल कलामको आज पुण्यतिथिमा कृतज्ञ राष्ट्रले उहाँलाई श्रद्धाञ्जली अर्पित गरिरहेको छ। डाक्टर अब्दुल कलामले भारतको अन्तरिक्ष र मिसाइल विकास कार्यक्रममा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। भारतका मिसाइल म्यान भनेर चिनिने डाक्टर अब्दुल कलामको निधन 2015 आजको दिन भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारको लागि एक उच्च स्तरीय टास्क फोर्स गठन गर्ने घोषणा गर्नुभएको छ, जसको नेतृत्व प्रख्यात प्रौद्योगिकी विशेषज्ञ नन्दन निलेकनीले गर्नुहुनेछ। एक भिडियो सन्देशमा उहाँले टास्क फोर्सले परीक्षा सुधारमा ध्यान केन्द्रित गर्ने र यसको रिपोर्टका आधारमा आगामी परीक्षाको विश्वसनीयता सुनिश्चित गर्न यथाशीघ्र कदम चाल्ने बताउनु भएको छ। मौसम विभागले बंगालको खाडीमा बनेको हावाको गहिरो दबावको कारणले गर्दा भोलिसम्म ओडिसा, छत्तीसगढ़, पश्चिम बंगालको गांगीय क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आज ओडिसाका केही भागहरूमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ। साथै दिल्ली, हरियाणा, पंजाब, हिमाचल प्रदेश, उत्तराखण्ड, उत्तर प्रदेश, चण्डीगढ़ र विदर्भमा पनि भारी वर्षा हुन सक्नेछ। चीनको हाङचोमा आज भएको आईएसएसएफ विश्वकपमा महिलाहरूको 25 मिटर पिस्तोल स्पर्धामा भारतकी ईशा सिंहले स्वर्ण पदक जितेकी छिन्। ओलम्पिक पदक विजेता मनु भाकरले काश्य पदक जित्दै भारतको लागि दोहोरो जित हासिल गरिन्। 22 राष्ट्रमण्डल टेबल टेनिस च्याम्पियनसिप 2026 आज नयाँ दिल्लीमा शुभारम्भ भयो। उद्घाटन समारोहमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले राष्ट्रमण्डल टेबल टेनिस च्याम्पियनसिपले सहभागी देशहरूबीचको सम्बन्धलाई बलियो बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, खेलहरूमा मानिसहरूलाई एकजुट गर्न र आपसी समझदारीलाई बढावा दिने अनौठो शक्ति हुन्छ। इङ्ल्याण्ड, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, मलेसिया, सिङ्गापुर, स्कटल्याण्ड, वेल्स, नाइजेरिया, केन्या, जमैका र त्रिनिदाद तथा टोब्यागो सहित प्रतियोगितामा कयौं देशका खेलाड़ीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ। 7 दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न श्रेणीमा प्रतिस्पर्धा हुनेछन्। फाइनल अर्को महिनाको 2 तारिकमा हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। सरकारले आज लोकसभामा लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पेश गरेको छ। संसदको दुवै सदनको कार्यवाही विपक्षको हंगामाको कारण बाधित। संसदीय मामिला मन्त्री किरेन रिजिजुले भन्नुभएको छ, यस महत्वपूर्ण विधेयकमा चर्चा रोक्नु विद्यार्थी र देशलाई गलत सन्देश जानेछ। अमेरिका र इरानले सप्ताहन्तमा सैन्य हमला रोकेपछि आज विश्वव्यापी कच्चा तेलको मूल्य लगभग 6% घटेको छ। मौसम विभागले बंगालको खाडीमा बनेको हावाको गहिरो दबावको कारणले गर्दा ओडिसा, छत्तीसगढ़, पश्चिम बंगालमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। भारतकी ईशा सिंहले चीनमा आयोजित आईएसएसएफ विश्वकपमा महिलाहरूको 25 मिटर पिस्तल स्पर्धामा स्वर्ण पदक जितेकी छिन्। मनु भाकरले काँस्य पदक हासिल गरिन् र 22 राष्ट्रमण्डल टेबल टेनिस च्याम्पियनसिप 2026 आज नयाँ दिल्लीमा शुभारम्भ भयो। यसका साथै समाचार पूरा भयो।

0: श्रोताले अहिले सुन्दै हुनुहुन्थ्यो यमुना देवान अनि साथीहरूको स्वरमा यो लोकगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी। विषय कारगिल विजय दिवसमा प्रधानमन्त्रीले राष्ट्रका वीर सपूतहरूलाई सम्झनुभयो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले आकाशवाणीमा अत्याधिक लोकप्रिय आकाशवाणी कार्यक्रम मन की बात मार्फत भारतका जनतालाई सम्बोधन गर्नुभयो। मन की बातको 136 एपिसोडमा प्रधानमन्त्रीले देश र सहनागरिकहरूको सफलताका कथाहरू साझा गर्नुभयो। आकाशवाणीमा आफ्नो मन की बात कार्यक्रममा राष्ट्रलाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो, 26 जुलाईलाई कारगिल विजय दिवसको रूपमा सम्झन क्यालेण्डरको आवश्यकता छैन। श्री मोदीले भारत माताको रक्षा गर्न सबै कुरा बलिदान गर्ने शहीदहरू र सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री मोदीले सबैलाई शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न र सुरक्षित, सक्षम र आत्मनिर्भर भारत निर्माण गर्ने आफ्नो संकल्पलाई बलियो बनाउन आग्रह गर्नुभयो। प्रधानमन्त्रीले 14 जुलाईमा दिल्लीको राष्ट्रिय युद्ध स्मारकबाट शुरू भएको विशेष स्वर्य विजय यात्राको पनि उल्लेख गर्नुभयो। यो मोटरसाइकल र्याली द्रासको कारगिल युद्ध स्मारकमा पुग्नेछ। यसको सन्देश एक सवारी एक राष्ट्र एक सलाम हो। श्री मोदीले भन्नुभयो, भारतले आफ्नो

प्राविधिक क्षमताहरूलाई निरन्तर बलियो बनाउँदैछ। वहाँले हालै भारतीय नौसेनामा युद्धपोत आईएनएस महेन्द्रगिरीको समावेशको उल्लेख गर्नुभयो। यसमा प्रयोग हुने 75% भन्दा बढी सामग्री स्वदेशी छ। वहाँले यसलाई आत्मनिर्भर भारतको बढ्दो शक्तिको प्रतीकको रूपमा वर्णन गर्नुभयो। वहाँले यो पनि उल्लेख गर्नुभयो, डीआरडीओले केही दिन अघि पिनाक लामो दूरीको निर्देशित रकेट र कुसा मिजाइल्सको सफलतापूर्वक परीक्षण गरेको थियो। श्री मोदीले भारतीय वैज्ञानिक र इन्जिनियरहरूको सामूहिक दृढ़ संकल्पको प्रशंसा गर्नुभयो। वहाँले यस महिनाको शुरूमा इण्डोनेशियाको भ्रमणको क्रममा ब्रह्मोस र अस्त्र मिजाइल्सहरूमा प्रमुख सम्झौतामा हस्ताक्षर गरेपछि भारतको रक्षा उपकरण र प्रविधिमा बढ़दो विश्वव्यापी विश्वासलाई सन्तुलित अर्थात यसमा सन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले गत आइतबार भारतको पहिलो निजी क्षेत्रको रकेट विक्रम 1 सफल प्रक्षेपणको गर्वका साथ उल्लेख गर्नुभयो। वहाँले युवा आविष्कारकहरूको उत्कृष्ट सिप जोस र धीरताको प्रशंसा गर्नुभयो। वहाँले भन्नुभयो कि देशको अन्तरिक्ष क्षेत्र लामो समयसम्म निजी क्षेत्रको लागि बन्द रह्यो, जसले गर्दा युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरबाट वञ्चित गरियो। वहाँले जोड़ दिनुभयो, वहाँको सरकारले अन्तरिक्ष क्षेत्रलाई निजी कम्पनीहरूका लागि खुल्ला गरेको छ र आज विश्वको यसको परिणाम देखिरहेको छ। क्याच द रेन अभियानको बारेमा बोल्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, यस पहल अन्तर्गत वर्षाको पानी संकलन साथै भूत वीर्य रिचार्ज पुराना पानीका स्रोतहरूलाई पुनर्जीवित गर्ने र रूख रोप्ने कामले 4 जुलाईदेखि नयाँ गति लिएको छ। श्री मोदीले गाउँ र शहर पञ्चायत र सामाजिक संस्थाहरूका मानिसहरूको ठूलो सहभागितामा खुशी व्यक्त गर्नुभयो। वहाँले मध्य प्रदेशको सिधी जिल्ला नरसिंहपुरमा पुननिर्माण गरिएको अमृत सरोवर, नासिकमा ठूलो पानी भण्डारण क्षमता, आन्ध्र प्रदेशको ननघालमा पुन ऊर्जावान पुराना पोखरीहरू र छत्तीसगढ़को कोरबा, ओडिसाको भुवनेश्वर र आन्ध्र प्रदेशको विजयनगरमा देखिएका उत्साहजनक परिणामहरूको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, केही दिन अघि ग्लास्गोमा शुरू भएको राष्ट्रमण्डल खेलकुदहरूमा भाग लिने सबै खेलाड़ीहरूको लागि प्रत्येक भारतीयहरूले हर्षोल्लास गरिरहेको छ। वहाँले थप भन्नुभयो, प्रत्येक नागरिकले सबै खेलाड़ीहरूको आफ्नो यस राम्रो प्रदर्शन गरून् भन्ने चाहन्छन्। प्रधानमन्त्रीले खेलकुदमा भारतीय युवाहरूको हालैमा उल्लेखनीय उपलब्धिहरूका गर्व गर्नुभयो। वहाँले उल्लेख गर्नुभयो, पीवी सिन्धु जापान ओपन ब्याडमिन्टनको उपाधि जित्ने पहिलो भारतीय बने र भारतीय महिला क्रिकेट टोलीले लन्डनको लर्ड्स स्टेडियममा 270 रनको ठूलो अन्तरले ऐतिहासिक टेस्ट म्याच जीत हासिल गर्यो। प्रधानमन्त्री मोदीले केरलाको अर्नाकुलमको दक्षिण चित्तूरमा खेलकुदसँग सम्बन्धित पहलको पनि उल्लेख गर्नुभयो, जहाँ एक स्कूल शिक्षक अभिलाषले अक्षर कान्डुक नामक परियोजना मार्फत संस्कृतलाई लोकप्रिय बनाइरहेका छन्। यसले फुटबलमा प्रयोग हुने शब्दहरूसँग संस्कृत अक्षरहरू जोड्दछ।

श्रोताहरूलाई कार्यक्रमको अघिल्लै सुनाउँदैछौ अभिजित अनि साधना सरगमको युगल शर्मा राहत इन्दौरीका शब्द तथा अन्नु मल्लिकका संगीत रचनामा फिल्मको नाम दरार

श्रद्धाले तिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न फिल्मी गीतहरू। सङ्गीतले मनलाई छुन्छ, शब्दले सम्बन्धलाई जोड्छ र तपाईँहरूको साथले हाम्रो यात्रा अझ सुन्दर बन्छ। फेरि भेटौँला अर्को कार्यक्रममा। तबसम्मलाई स्वस्थ रहनुहोस्, मुस्कुराइरहनुहोस्।

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार मनीष कानुबाट सुन्नुहोस्। आज पूर्व राष्ट्रपति भारत रत्नद्वारा सम्मानित तथा प्रसिद्ध वैज्ञानिक डाक्टर एपीजे अब्दुल कलामको पुण्यतिथि हो। मिसाइलम्यानको रूपमा परिचित डाक्टर कलामले देशको रक्षा र अन्तरिक्ष अनुसन्धानलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज भारतका पूर्व राष्ट्रपति तथा प्रख्यात वैज्ञानिक डाक्टर एपीजे अब्दुल कलामलाई उहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जाल सन्देशमा मुख्यमन्त्रीले मिसाइल म्यानको नामले परिचित डाक्टर कलामले उपग्रह प्रक्षेपण वाहन प्रविधि र ब्यालिस्टिक मिसाइल विकास मार्फत भारतलाई प्रगतिको नयाँ उचाइमा पुर्याउन ऐतिहासिक योगदान पुर्याउनु भएको बताउनुभयो। डाक्टर कलामको दूरदर्शी नेतृत्वले भारतले विज्ञान र प्रविधिको क्षेत्रमा एक अद्वितीय विश्वव्यापी पहिचान स्थापित गरेको छ। नागाल्यान्डमा भारतीय वायुसेनाले मानवीय सहायताको लागि हवाई कार्यहरू जारी राखेको छ। मनसुनसँग सम्बन्धित घटनाहरूले राज्यका धेरै भागहरूमा सडक सम्पर्क अवरुद्ध भएको थियो र फँसेका यात्रीहरूलाई सुरक्षित बाहिर निकालिएको छ। लोङलेङ जिल्लाको नामसाङ सर्कलमा रहेको इएसी मुख्यालयमा दुई भारतीय वायुसेना हेलिकप्टरहरू तैनात गरिएको छ। हेलिकप्टरहरूले कुल 42 फँसेका यात्रीहरूलाई सफलतापूर्वक बाहिर निकालेको छ। 23 र 24 जुलाईमा भारतीय वायुसेनाले कुल 148 फँसेका यात्रीहरूलाई सुरक्षित बाहिर निकालेका थिए। सिक्किम सरकारले राज्यमा वन रक्षक पदको भर्तीमा अग्निवीरका लागि 20% आरक्षणको घोषणा गरेको छ। हिजो गान्तोकमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले यसको उद्देश्य सशस्त्र बलमा आफ्नो सेवा पूरा गरेपछि अग्निवीरहरूलाई रोजगारीको अवसर प्रदान गर्नु रहेको बताउनुभयो। राज्य सरकारले सिक्किम पुलिस भर्तीमा अग्निवीरका लागि 20% आरक्षण लागू गरिसकेको पनि उहाँले बताउनुभयो। श्री तामाङले राज्य सरकार पूर्व सैनिक र अग्निवीरलाई पुनर्स्थापना अनि रोजगारीको अवसर प्रदान गरेर सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। असममा बाढीको अवस्थामा सुधार आएको छ। अधिकांश क्षेत्रहरूमा बाढीको पानी घट्दै गएको छ। शिवसागर, गोलाघाट, जोरहाट र चराइदेव जस्ता सबैभन्दा बाढी प्रभावित जिल्लाहरू स्थापित

109 राहत शिविरहरूमा 37,000 भन्दा बढी मानिसहरू अझै पनि आश्रय लिइरहेका छन्। शिवसागरमा मात्र 66 राहत शिविरहरू छन् जसमा 30,000 भन्दा बढी मानिसहरू बसोबास गर्छन्। असममा बाढीका कारण अहिलेसम्म 68 जनाको मृत्यु भइसकेको छ। सरकारी निकायले यी जिल्लाहरूमा राहत सामग्री वितरण गरिरहेको छ। असम राज्य विपदा व्यवस्थापन प्राधिकरणले आज बिहानसम्म यस क्षेत्रका सबै प्रमुख नदीहरू खतराको चिन्हभन्दा तल बगिरहेको जानकारी दिएको छ। तर गोलाघाट जिल्लाको नुमालीगढमा रहेको धनसिरी नदी अझै पनि खतराको चिन्हभन्दा माथि बगिरहेको छ। जिल्ला प्रशासनले मानिसहरूलाई नदीबाट टाढा बस्न सल्लाह दिएको छ। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले एक सामाजिक सञ्जाल पोस्टमा राज्य बाढीबाट मुक्त हुँदै जाँदा प्रभावित क्षेत्रहरूमा बिजुली पुनर्स्थापना चरणबद्ध रूपमा भइरहेको बताउनु भएको छ। त्रिपुराका विभिन्न जिल्लाहरूका युवा र प्रशासनिक अधिकारीहरूले हिजो धेरै प्रमुख राष्ट्रिय कार्यक्रमहरूमा उत्साहपूर्वक भाग लिए, जसमा माई भारत पहल अन्तर्गत भाइब्रेन्ट भिलेज प्रोग्रामका स्वयंसेवकहरूसँग प्रधानमन्त्री नरेन्द्र मोदीको भर्चुअल अन्तर्क्रिया पनि समावेश थियो। शेर्पा हिल्जा जिल्लामा युवा स्वयंसेवकहरू सीमावर्ती गाउँहरूको चौतर्फी विकास र सशक्तिकरणमा केन्द्रित यो जीवन्त अन्तर्क्रिया हेर्न विश्राम मगज स्थित जिल्ला मजिस्ट्रेटको कार्यालयमा भेला भएका थिए। अतिरिक्त जिल्ला मजिस्ट्रेट सुभाष दत्तले बताउनु भएअनुसार यस्तो पहलले सीमावर्ती क्षेत्रको सांस्कृतिक र सम्पदा प्रदर्शन गर्दछ र युवाहरूमा चेतना जगाउँदछ। उनाकोटी, खुवाई र पश्चिम त्रिपुरा जिल्ला मजिस्ट्रेटको कार्यालयमा पनि यस्तै भर्चुअल प्रसारणहरू आयोजना गरिएको थियो, जहाँ वरिष्ठ प्रशासनिक अधिकारीहरूले छनौट भएका दर्जनौ युवाहरूले कार्यक्रम हेरे र सहभागीहरूलाई सीमावर्ती समुदायलाई विकसित भारतको फर्स्ट भिलेजमा रूपान्तरण गर्न योगदान दिन प्रोत्साहित गरे। राज्यभरिका नागरिक र नेताहरूले प्रधानमन्त्रीको मासिक रेडियो कार्यक्रम मन की बातको 136 एपिसोड पनि सुने। मणिपुर पुलिस र सुरक्षा बलले इम्फाल पूर्वी जिल्लामा संयुक्त अभियान सञ्चालन गरी 29 हतियार, ठूलो मात्रामा गोला बारुद र विस्फोट पदार्थ बरामद गरेको छ। चुराचन्द्रपुर जिल्लामा गरिएको एक अन्य अभियानमा 2.5 किलोग्राम शङ्कास्पद नशालु पदार्थ पनि अनि एक युवकलाई पक्राउ गरिएको छ। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो राति फेसबुक लाइभ मार्फत बाढी प्रभावित चराइदेव र शिवसागर जिल्लाका 100 प्राथमिक विद्यालयहरूलाई प्रति विद्यालय 2,00,000 रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो। मुख्यमन्त्रीले यो रकम विद्यालय मार्फत विद्यार्थीहरूको शैक्षिक आवश्यकता र पोसाकहरूको लागि प्रयोग गरिने बताउनुभयो। उहाँले सामाजिक सेवा र आध्यात्मिक संस्था सत्सङ्गद्वारा प्रदान गरिएको 2 करोड रुपियाँको योगदानबाट यो सहयोग प्रदान गरिएको बताउनुभयो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामीमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत। श्रोता, आज 27 जुलाई, आजकै दिन हामीले हाम्रो देशका एक महान सपुतलाई गुमाएका थियौँ। तिनी थिए भारतको मिसाइल म्यान एवं जनताको राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलाम। आज उनको पुण्यतिथिको यो अवसरमा आउनुहोस्, हामी यस कार्यक्रम मार्फत यिनै महान व्यक्तित्व बारे चर्चा गरौँ अनि जानौँ उहाँको उपलब्धिहरू बारे। सपना त्यो होइन जो निदाउँदा देखिन्छ, सपना त्यो हो जसले तिमीलाई सुत्न दिँदैन। यो प्रेरणादायी भनाई डाक्टर एपीजे अब्दुल कलामको, जसको पूरा नाम अबुल पकिर जैनुलाब्दिन अब्दुल कलाम हो। उनलाई सबैले मिसाइल म्यान वा जनताको राष्ट्रपति एवं युवाहरूको आदर्श भनेर मान्ने गर्छन्। उनी एक वैज्ञानिक थिए जसले भारतलाई परमाणु शक्ति बनाउन ठूलो भूमिका खेले। उनी शिक्षक थिए जसले अन्तिम साँझसम्म विद्यार्थीहरूलाई पढाए र उनी एक राष्ट्रपति थिए जो राष्ट्रपति भवनमा होइन तर जनताको मनमा बस्थे। रामेश्वरको गरीब परिवारमा जन्मिएर भारतको सर्वोच्च पदसम्म पुग्ने उनको यात्रा हरेक भारतीय युवाहरूको निम्ति प्रेरणाको स्रोत हो। डाक्टर कलाम 15 अक्टोबर 1931 तमिलनाडुको रामेश्वरमा एक निम्नवर्गीय परिवारमा जन्मेका थिए। उनका पिता जैनुलाब्दिन डुङ्गा चालक थिए। घरको आर्थिक अवस्था कमजोर थियो। 8 वर्षको कलिलो उमेरमा उनले घर खर्च चलाउन खबर कागजहरू बेच्न थाले। बिहान 4 बजे उठेर गणित ट्युसन पढ्थे, त्यसपछि साइकलमा अखबार बाँड्थे र फेरि स्कुल जान्थे। उनको घरको आर्थिक अवस्था राम्रो नभए तापनि पढाइमा भने उनको रुचि कम भएन। उनी भन्थे, गरिबीले मलाई शिक्षा किन्ने पैसा दिएन तर शिक्षाको महत्व सिकायो। रामेश्वरमको स्कुलपछि उनले तिरुचिरापल्लीको सेन्ट जोसेफ कलेजबाट भौतिक शास्त्रमा स्नातक गरे। त्यसपछि मद्रास इन्स्टिट्युट अफ टेक्नोलोजीबाट एरोस्पेस इन्जिनियरिङ पढे। पढाइको खर्च जुटाउन उनले बहिनीको सुनको चुरा बेचेको कथा आज पनि प्रसिद्ध छ। उनले साल 1960 रक्षा अनुसन्धान तथा विकास संगठन अर्थात् DRDOमा वैज्ञानिकको रूपमा काम सुरु गरे। साल 1969 उनी भारतीय अन्तरिक्ष अनुसन्धान संगठन अर्थात् ISROमा सरुवा भए। त्यहाँ उनले SLV-3 नामक रकेटको परियोजना निर्देशन भएर काम गरे। 18 जुलाई 1980 SLV-3 रोहिणी उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा पुर्यायो। यसरी भारत अन्तरिक्ष क्लबमा सामेल हुने 8 देश बन्यो। त्यो दिन कलामको नाम इतिहासमा लेखियो। त्यसपछि उनी फेरि DRDO फर्के। त्यहाँ उनले एकीकृत निर्देशित क्षेप्यास्त्र विकास कार्यक्रमको नेतृत्व गरे। उनीको नेतृत्वमा भारतले अग्नि, पृथ्वी, आकाश, त्रिशूल, नाग जस्ता शक्तिशाली मिसाइलहरू बनायो। यो मिसाइलले भारतलाई रक्षा क्षेत्रमा आत्मनिर्भर बनायो। त्यसैले सबैले उनलाई मिसाइल म्यान अफ इन्डिया भन्न थाले। सन् 1998 पोखरानमा भएको परमाणु परीक्षण अपरेशन शक्तिका उनी प्रमुख वैज्ञानिक थिए। यो परीक्षणले भारतलाई परमाणु शक्ति राष्ट्र बनायो। तर कलामले सधैँ भने, हाम्रो परमाणु बम शान्तिको लागि हो, युद्धको लागि होइन। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतका एक महान सपुत एवं प्रसिद्ध पूर्व राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलाम बारे। उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैक्षण विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका मिसाइल म्यान डाक्टर एपीजे अब्दुल कलाम बारे। साल 1922 डाक्टर कलाम भारतको 11 राष्ट्रपतिको रूपमा निर्वाचित भए। उनी कुनै राजनैतिक दलका थिएनन्, सबै दलले समर्थन गरेर उनलाई राष्ट्रपति बनाए। राष्ट्रपति भवनमा बस्दा पनि उनको जीवनशैली धेरै सरल थियो। उनी राष्ट्रपति भवनको ठूलो कोठामा बस्नुको साटो सानो कोठामा बस्ने गर्थे। उनको कार्यकालमा राष्ट्रपति भवनको ढोका सबैका लागि खुला थियो। विशेष गरी बच्चाहरूलाई भेट्न उनी धेरै मन पराउँथे। उनले देशका सबै राज्य घुमे र 5 लाख भन्दा बढी विद्यार्थीहरूसँग प्रत्यक्ष भेट गरे। त्यसैले उनलाई बाल राष्ट्रपति र जनताको राष्ट्रपति पनि भनियो। उनले राष्ट्रपति हुँदा पनि आफूलाई वैज्ञानिक नै मान्थे। अफिसमा आउने हरेक मानिसहरूलाई उनी सोध्थे, तिमी देशको लागि के गर्दैछौ। उनले नै प्रोभाइडिङ अर्बन एनिमिटिज इन रुरल एरियाको अवधारणालाई गाउँमा सहरको सुविधा पुर्याउने उनको सपना यसले पूरा गर्यो। डाक्टर कलामलाई सबैभन्दा मनपर्ने काम थियो पढाउनु। राष्ट्रपति भएपछि पनि उनी भन्थे, म पहिले शिक्षक हुँ, त्यसपछि राष्ट्रपति। साल 2007 राष्ट्रपतिको कार्यकाल सकेपछि उनी फेरि पढाउन फर्किए। उनी भारतीय प्रबन्धन संस्थान सिलोङ, अहमदाबाद र इन्डियन इन्स्टिच्युट अफ स्पेस साइन्समा पढाउने गर्थे। 27 जुलाई 2015 दिन पनि उनी सिलोङमा विद्यार्थीहरूलाई ह्याबिटेबल प्लानेट विषयमा लेक्चर दिँदै थिए। पढाउँदा पढाउँदै उनी बेहोस भए र अस्पतालमा उनको निधन भयो। उनले भनेका थिए, म पढाउँदा पढाउँदै मर्न चाहन्छु, र उनको इच्छा पनि पूरा भयो। शिक्षकको रूपमा जन्मिएर शिक्षकै रूपमा उनी विदा भए। डाक्टर कलाम केवल एक वैज्ञानिक थिएनन्, उनी महान विचारक र लेखक पनि थिए। उनका पुस्तक युवाहरूको निम्ति गीता जस्तै भएका छन्। उनका यही पुस्तकहरू मध्येमा उनको आत्मकथा विङ्स अफ फायर, त्यस्तै गरी उनको अर्को पुस्तक जसले युवाहरूलाई सपना देख्न र पूरा गर्न सिकाए, इग्नाइटेड माइन्ड्स, त्यसरी नै उनको अर्को पुस्तक माई जर्नी, जसले उनको जीवनका ससाना प्रेरणादायी कथाहरू हामीलाई भन्ने गर्छ। यी जम्मै उनका महत्वपूर्ण पुस्तकहरू हुन्। डाक्टर कलाम हामी भारतीय एवं अन्य युवाहरूको निम्ति पनि ठूलो प्रेरणा हो। उनी एक विकासशील एवं आर्थिक रूपले कमजोर परिवारमा जन्मिएर पनि विश्वले चिन्ने वैज्ञानिक बन्ने, विज्ञान र प्रविधिमा हामीले लगानी गर्नुपर्छ भन्ने उनको सन्देश थियो। उनी सधैँ भन्थे, सानो लक्ष्य अपराध हो, हामीले जहिले पनि ठूलो लक्ष्य राख्नुपर्छ र ठूला मानिस बन्ने सपना देख्नुपर्छ। उनले यो प्रमाण गरे कि देशमा एकताले नै देशको विकास गर्न सक्छ। डाक्टर एपीजे अब्दुल कलामको जीवन एक खुल्ला किताब हो। त्यस किताबको हरेक पानामा सङ्घर्ष छ, मेहनत छ र इमान्दारी र देशभक्ति छ। उनले मिसाइल बनाएर भारतलाई सुरक्षित बनाए, पुस्तक लेखेर युवाहरूलाई बौद्धिक बनाए र सरल जीवन बिताएर सबैलाई नैतिकता सिकाए। उनको मृत्यु भएको दिन भारत रोयो, संसार रोयो, तर उनी मरेर पनि बाँचेका छन्। हरेक विद्यार्थीको सपनामा, हरेक वैज्ञानिकको प्रयोगशालामा र हरेक शिक्षकको कक्षामा। डाक्टर कलामले भनेका थिए, यदि तिमी सूर्य जस्तो चम्कन चाहन्छौ भने पहिले सूर्य जस्तै जल्न सिक। आउनुहोस्, हामी सबै कलामले देखाएको बाटोमा हिँडौँ र देशलाई विकासतर्फ लैजाउँ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं मिसाइल म्यान तथा जनताका राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलाम बारे। उहाँबारे यहाँहरूसँग यसरी चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। आजको विविध वार्ताको कार्यक्रममा हामी चर्चा गर्नेछौँ खेल क्षेत्रमा महिला खेलाडीहरूको योगदान बारे। श्रोता, खेल सदादेखि नै हामी मानव जीवनको एक अभिन्न भाग रहिआएको छ, तर लामो समयसम्म यस क्षेत्रमा महिलाहरूको भागीदारीमा भने प्रतिबन्ध रहेको थियो। आज परिस्थिति बदलिसकेको छ। महिलाहरू क्रिकेट, टेनिस, ब्याडमिन्टन, एथलेटिक्स जस्ता विभिन्न खेलहरूमा उत्कृष्ट प्रदर्शनी गरिरहेका छन्। पीवी सिन्धु, मेरी कम, सानिया मिर्जा आदि जस्ता महिला हस्तीहरू यसका केही उदाहरणहरू हुन्, जसले महिलाहरूको अस्मिता औ देशको गौरवलाई बढावा प्रदान गरेको छ। हुन त विगतका समयमा भन्दा आज वर्तमान समयमा महिलाहरूले खेल क्षेत्रमा ठूला ठूला सफलता प्राप्त गरिसकेकी छिन्, तर हालसम्ममा पनि उनीहरूले यसको निम्ति कैयन चुनौतीहरूको सामना गर्न परिरहेकै छ। नारीहरूलाई पुरुषहरूको तुलना कम अवसर प्रदान गरिन्छ, यो अकाट्य सत्य हो। तर आज सरकार एवं विभिन्न संघ संगठनहरू अघि आई खेल क्षेत्रमा महिलाहरूलाई पनि छात्रवृत्ति तथा प्रशिक्षण प्रदान गरी प्रोत्साहित गरिरहेकोले धेरै हदसम्म खेल क्षेत्रमा महिलाहरूको भागीदारी बढ्न गएको हामी देख्न सक्छौं। खेल क्षेत्रमा सक्रिय रहने महिलाहरूले युवा बालिकाहरूलाई आफ्नो सपना साकार गर्न प्रेरित गर्छन्। उनीहरूको सफलताले यो प्रमाणित गर्छ कि कडा परिश्रमले सबै कुरा सम्भव बनेर जान्छ। पाठशाला औ परिवारले पनि छोरीहरूलाई खेलमा भाग लिन प्रशस्त प्रोत्साहित गर्नुपर्ने हुन्छ। यदि महिलाहरूले खेलमा भाग लिन्छन् भने उनीहरूको स्वास्थ्यमा सुधार हुन्छ, उनीहरूलाई आत्मविश्वास प्राप्त हुन्छ र देशलाई नै उनीहरूले गौरवान्वित गराउँदछ। आज महिलाहरू समाजका हरेक बाधाहरूलाई तोड्दै औ आफ्नो प्रतिभाको बलमा भारोत्तोलनदेखि लिएर मुक्केबाजसम्ममा उज्यालो नक्षत्र भएर चम्किरहेका छन्।

हजुरहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ खेल क्षेत्रमा महिलाहरूको योगदान बारे। महिला खेलाडीहरूले ओलम्पिक खेलहरूमा समेत कैयन पदकहरू जितेर देशलाई गर्वित तुल्याएको छ। तर यस्ता उपलब्धिहरू पाए बापत पनि महिला एथलिटहरू वा भनौ खेलाडीहरूले कैयन चुनौतीहरूको सामना गर्नुपर्छ। उनीहरूले सुविधामा कमी, सामाजिक प्रतिबन्ध, वित्तीय मुद्दाहरू जस्ता चुनौतीहरूको सामना गर्नुपर्छ, जसको कारणले गर्दा कैयन महिला खेलाडीहरू खेलबाट बाहिरिएर जान्छन्। यस्तै समस्याहरूको समाधान गर्न भनी सरकारले महिला खेलाडीहरूको समर्थन गर्दछ र खेलो इण्डिया औ बेटी बचाओ बेटी पढाओ जस्ता कार्यक्रमहरूको सुरुवात पनि गरेको हो। राष्ट्रिय गौरव अनि लैङ्गिक समानताको निम्ति महिलाहरूलाई खेलमा प्रोत्साहन गरिनु अति नै जरुरी छ। श्रोता, परिवार औ पाठशाला दुवैतर्फबाट महिला खेलाडीहरूलाई समर्थन अति नै जरुरी छ। समान अवसरको साथमा महिलाहरूले खेलको क्षेत्रमा ठूलो सफलता प्राप्त गर्न सक्छन्। सही समर्थन औ प्रशिक्षणको साथमा महिला खेलाडीहरूले कीर्ति प्राप्त गर्दछन्। उनीहरूको सफलता देशको निम्ति गर्वको क्षण औ साँचो लैङ्गिक समानताको प्रति एक कदम हो भनी हामी भन्न सक्छौं। महिला सशक्तिकरणमा खेलको ठूलो भूमिका रहेको हुन्छ, कारण यस क्षेत्रमा पदकहरू जितेर आफ्नो देशको निम्ति सम्मान अर्जित गरेर महिलाहरूले रूढिवादिताको मानदण्डहरूलाई औ समाजको बन्धनहरूलाई तोड्दछन्। यसले महिला सशक्तिकरणमा ठूलो योगदान दिदछ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं खेलको क्षेत्रमा महिला खेलाडीहरूको योगदान बारे। यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब पनि हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र म पनि यहाँहरूबाट विदा माग्दछु। हवस् त, नमस्ते।

0: मुद्दामा विद्यार्थीहरूको विरोधको क्रममा भएको कथित पुलिस कारवाहीमाथि चर्चाको माग गर्दै हंगामा गरे। यसबारे लोकसभा अध्यक्ष ओम बिरलाले भन्नुभयो, यो विधेयक परीक्षा सुधारको दिशामा पहिलो महत्वपूर्ण कदम हो र यसमा व्यापक चर्चा हुनुपर्छ। उहाँले सदस्यहरूलाई सहयोग र सार्थक चर्चाका लागि अपील गर्नुभयो, तर हंगामा जारी रहेपछि सदनको कार्यवाही दिउँसो 2 बजेसम्मका लागि स्थगित गरियो। यसअघि आज बिहान लोकसभाको कार्यवाही शुरू हुँदा अध्यक्ष ओम बिरलाले 23 राष्ट्रमण्डल खेलहरूमा पदक जितेकोमा भारतीय भारोत्तोलकहरूलाई बधाई दिनुभयो। प्रश्नकाल शुरू हुने बित्तिकै विपक्षी सदस्यहरूले विद्यार्थी विरोध प्रदर्शनका क्रममा भएको कथित पुलिस कार्यवाहीको मुद्दा उठाए। लोकसभा अध्यक्ष ओम बिरलाले प्रश्नकालको बेला अन्य विषय उठाउन नसकिने बताउनुभयो। उहाँले सदस्यहरूसित सदनको कार्यवाही सुचारू रूपमा सञ्चालन गर्न र यसको गरिमा कायम राख्न अपील गर्नुभयो। अध्यक्षले सदनको परम्परा र मर्यादा उल्लङ्घन गर्ने सदस्यहरूमाथि आवश्यक कार्यवाही गरिने चेतावनी दिनुभयो। लोकसभाको कार्यवाही साँझ 5 बजेसम्मका लागि स्थगित गरिएको छ। राज्यसभामा पनि विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा भएको कथित पुलिस कार्यवाहीको मुद्दा उठाइएको थियो। दिउँसो 12 बजी कार्यवाही पुनः शुरू हुँदा विपक्षीले फेरि हंगामा मचाएपछि सभापति सीपी राधाकृष्णनले सदन दिउँसो 2 बजेसम्मका लागि स्थगित गर्नुभयो। यसअघि राज्यसभाको कार्यवाही शुरू हुँदा आवश्यक कागजातहरू र रसायन तथा उर्वरक सम्बन्धी संसदीय स्थायी समितिको रिपोर्ट सदनमा प्रस्तुत गरियो। केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजूले लोक परीक्षा विधेयकमाथिको छलफलमा बाधा पुर्याएकोमा विपक्षीको आलोचना गर्नुभयो। उहाँले विधेयकले पेपर लिकमा संलग्नलाई कडा र समयबद्ध सजायको व्यवस्था गरेको बताउनुभयो। श्री रिजिजूले भन्नुभयो, यो महत्वपूर्ण विधेयकमाथि छलफल रोक्दा विद्यार्थी र देशमा गलत सन्देश जान्छ। उहाँले विपक्षीलाई विद्यार्थीको भावनाको सम्मान गर्न र विधेयकमाथि रचनात्मक छलफल फलमा सहभागी हुन अपील गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारको लागि एक उच्च स्तरीय कार्यबल गठन गर्ने घोषणा गर्नुभयो, जसको नेतृत्व प्रख्यात प्रौद्योगिकी विशेषज्ञ नन्दन निलेकणीले गर्नुहुनेछ। एक भिडियो सन्देशमा उहाँले कार्यदलले परीक्षा सुधारमा ध्यान केन्द्रित गर्ने र यसको रिपोर्टका आधारमा आगामी परीक्षाको विश्वसनीयता सुनिश्चित गर्न यथाशीघ्र कदम चाल्ने बताउनुभयो। उहाँले देशको परीक्षा प्रणाली विश्वसनीय, पारदर्शी र प्रविधिको अधिकतम प्रयोग हुनुपर्ने बताउनुभयो। कार्यबलमा खुफिया ब्युरोका पूर्व निर्देशक तपन डेका, इसरोका पूर्व अध्यक्ष एस सोमनाथ, आईआईटी चेन्नईका निर्देशक भी कामकोटी पनि रहनेछन्। यस्तै पूर्व शिक्षा सचिव अनिता करवाल र प्रबन्ध विशेषज्ञ अमृतलाल मीना पनि कार्यदलका भाग हुनेछन्।
1: हम पार्लियामेंट के अंदर कठोर कानूनों के प्रावधान के साथ नया कानून बनाने की दिशा में भी आगे बढ़ रहे हैं, लेकिन हमें भविष्य के लिए सोचना है। हमारी परीक्षा पद्धति ट्रांसपेरेंट हो, हमारी परीक्षा पद्धति में सबसे ज्यादा टेक्नोलॉजी का उपयोग हो, इन सारी बातों को ध्यान में रखते हुए विश्व प्रसिद्ध टेक्नोलॉजी एक्सपर्ट श्रीमान नंदन निलेकणी जी के नेतृत्व में एक हाई पावर टास्क फोर्स बनाने का निर्णय किया है, जो एग्जामिनेशन रिफॉर्म की तरफ फोकस करेगा और जल्द से जल्द आने वाली परीक्षाओं की विश्वसनीयता को सुनिश्चित करने का काम इसके रिपोर्ट के आधार पर कर दिया जाएगा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्स्यङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल खबर। आज पूर्व राष्ट्रपति भारत रत्न पुरस्कार विजेता तथा प्रख्यात वैज्ञानिक डाक्टर एपीजे अब्दुल कलामको पुण्यतिथि हो। मिसाइल म्यानको नामले चिनिने डाक्टर कलामले देशको रक्षा र अन्तरिक्ष अनुसन्धानलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो मन की बात कार्यक्रममा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो, डाक्टर कलामले बालबालिका र युवाहरूलाई ठूलो सपना देख्न प्रेरित गर्नुभयो। गृहमन्त्री अमित शाह, लोकसभा अध्यक्ष ओम बिरला, मध्यप्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादव लगायतले पूर्व राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलामलाई उहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा रक्षामन्त्री राजनाथ सिंहले आज केन्द्रीय रिजर्व पुलिस बल सीआर

एफको स्थापना दिवसको अवसरमा सबै जवानहरूलाई बधाई दिनुभयो। एक सोशल मिडिया पोस्टमा उपराष्ट्रपति राधाकृष्णनले भन्नुभयो, असाधारण साहस, अटुट समर्पण र उच्च मापदण्डका साथ सीआरपीएफले राष्ट्रको एकता, अखण्डता र आन्तरिक सुरक्षाको रक्षाका लागि अमूल्य योगदान दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सीआरपीएफले आफ्नो अटुट साहस र कर्तव्यप्रतिको प्रतिबद्धताद्वारा आफूलाई प्रतिष्ठित बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, आन्तरिक सुरक्षादेखि चुनौतीपूर्ण परिस्थितिमा नागरिकको सेवा गर्नेसम्म सीआरपीएफका जवानहरूले सधैँ राष्ट्रलाई पहिलो स्थानमा राखेका छन्। भारतले हेपाटाइटिस विरूद्ध लड्न योजनाबद्ध प्रयास गरिरहेको छ। राष्ट्रिय भाइरल हेपाटाइटिस नियन्त्रण कार्यक्रमले 2030 जनस्वास्थ्यमा रहेको यो रोगलाई निर्मूल पार्ने लक्ष्य राखेको छ। यस कार्यक्रम अन्तर्गत स्वास्थ्य प्रणालीको दृष्टिकोण अप्नाइएको छ र संक्रमण रोकथामका लागि र प्रभावित जनसंख्याको निशुल्क निदान र उपचारका लागि विभिन्न राष्ट्रिय स्वास्थ्य पहलहरूसँग एकीकृत गरिएको छ। मौसम विभागले बंगालको खाडीमा बनेको गहिरो वायु दबावका कारण ओडिसा, छत्तीसगढ र गांगेय पश्चिम बंगाल क्षेत्रमा भोलिसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ। ओडिसामा आज केही स्थानहरूमा मुसलधारे वर्षाका लागि रेड अलर्ट जारी गरिएको छ। दिल्ली, हरियाणा, पंजाब, हिमाचल प्रदेश, उत्तराखण्ड, उत्तर प्रदेश, चण्डीगढ र विदर्भमा पनि भोलिसम्म भारी वर्षा हुने सम्भावना छ। बुधबारसम्म मछुवाराहरूलाई बंगालको खाडीको उत्तर पश्चिम र ओडिसा, पश्चिम बंगाल र उत्तरी आन्ध्र प्रदेशको समुद्री किनारमा नजान सल्लाह दिएको छ। क्यानाडाको ओन्टारियोमा जारी स्क्वास विश्व जुनियर टीम च्याम्पियनशीपमा भारतीय पुरुष टीमले ब्राजिल र नेदरल्यान्ड्सलाई 3-0 गोल अन्तरले पराजित गर्दै प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यो समाचार युट्युबमा 8AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा पुनः एकचोटि मुख्य समाचार। लोकसभामा आज लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पेश गरिएको छ। संसदको दुवै सदनको कार्यवाही विपक्षको हंगामाको कारण पटक पटक बाधित भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारको लागि एक उच्च स्तरीय कार्यबल गठन गर्ने घोषणा गर्नुभयो, जसको नेतृत्व प्रख्यात प्रौद्योगिकी विशेषज्ञ नन्दन निलेकणीले गर्नुहुनेछ। मौसम विभागले छत्तीसगढ र गांगेय पश्चिम बंगाल क्षेत्रमा भोलिसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ र क्यानाडाको ओन्टारियोमा जारी स्क्वास विश्व जुनियर टीम च्याम्पियनशीपमा भारतीय पुरुष टीम प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

सुन्दै हुनुहुन्थ्यो समूह आवाजमा देशभक्ति गीत। हामी आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज, न्यूज अन एयर एप्स दार्जिलिङको एफएम 100.2 मेगाहर्ज साथै प्रसार भारती ओटिटी प्लेटफर्ममा बोलिरहेका छौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ हाम्रो साप्ताहिक कार्यक्रम विज्ञान दर्पण।

0: विज्ञानले मानव सभ्यतालाई नयाँ नयाँ खोज र आविष्कारद्वारा निरन्तर अघि बढाएको छ। आज हामी मानिस, जनावर र वनस्पतिका गुणहरू एक पुस्ताबाट अर्को पुस्तामा कसरी सर्छन् भन्ने कुरा सजिलै बुझ्न सक्छौँ। तर एक समय यस्तो पनि थियो जब यस विषयमा कुनै स्पष्ट वैज्ञानिक आधार थिएन। यही रहस्यको समाधान गर्ने महान वैज्ञानिक थिए ग्रेगर जोहन मेन्डल। आज हामी यिनै विश्वका महान वैज्ञानिक ग्रेगर मेन्डल बारे केही जानकारी लिनेछौँ, जसको निम्ति हामीले यहाँ स्टुडियोमा निम्ताएका छौँ समीर गुरुङज्यूलाई। यहाँ अघिबाटै उपस्थित भइसक्नु भएको छ, हामी यहाँलाई स्वागत जनाउँछौँ।
1: नमस्कार।

0: को विकासमा विज्ञानले अतुलनीय योगदान दिएको छ। आज हामी वंशानुगत रोगहरूको पहिचान गर्न, नयाँ जातका बाली उत्पादन गर्न, उन्नत पशुपालन गर्न, जैविक प्रविधिको विकास गर्न तथा मानव स्वास्थ्यमा सुधार ल्याउन सक्षम भएका छौँ। यी सबै उपलब्धिको आधारमध्ये एक महत्त्वपूर्ण आधार आनुवंशिकी वा जेनेटिक्स हो। आनुवंशिकीले जीवका गुणहरू कसरी एक पुस्ताबाट अर्को पुस्तामा सर्छन् भन्ने अध्ययन गर्छ। आज हामी सन्तान किन आमुबाबु जस्तै देखिन्छ, कसैको आँखा कालो किन हुन्छ, कसैको कपाल घुङ्ग्रालो र कसैको सोचो किन हुन्छन्, बालीमा केही जात धेरै उत्पादन दिने र केही कम उत्पादन दिने किन हुन्छन्, यस्ता प्रश्नहरूको वैज्ञानिक उत्तर आनुवंशिकीले दिन्छ। तर यो ज्ञान सहजै प्राप्त भएको होइन। यसका लागि एक महान वैज्ञानिकले हजारौं पटक धैर्यपूर्वक प्रयोग गरे। ती वैज्ञानिक हुन् ग्रेगर जोहान मेन्डल। ग्रेगर मेन्डलले मटरको साधारण बिरुवामा अनुसन्धान गरेर संसारलाई वंशानुगत गुणको रहस्य बुझाए। उनको अनुसन्धानले आधुनिक आनुवंशिकी विज्ञानको आधार तयार गर्यो। त्यसैले उनलाई आनुवंशिकीका जनक वा फादर अफ जेनेटिक भनिन्छ। उनका सिद्धान्तहरू आज जीव विज्ञान, कृषि, चिकित्सा, पशुपालन, जैविक प्रविधि तथा वातावरण विज्ञानसम्मका आधारभूत सिद्धान्त बनेका छन्। मेन्डलको जीवन केवल एक वैज्ञानिकको जीवनी मात्र होइन, यो धैर्य, मेहनत, सत्यको खोजी, अनुसन्धान प्रतिको समर्पण र मानव हितको लागि गरिएको निस्वार्थ प्रयासको प्रेरणादायी कथा पनि हो। उनले देखाएको वैज्ञानिक दृष्टिकोणले संसारका लाखौं अनुसन्धानकर्ताहरूलाई नयाँ बाटो देखाएको छ।
1: समीरज्यू, यो आनुवंशिकी वा जेनेटिक्स बारे तपाईँ के जान्नुहुन्छ, यसबारे पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
0: जेनेटिक्स शब्द ग्रिक भाषाको जेनेसिस शब्दबाट आएको हो, जसको अर्थ उत्पत्ति वा जन्म हुन्छ। आनुवंशिकी भनेको जीवका गुणहरू एक पुस्ताबाट अर्को पुस्तामा कसरी सर्छन् भन्ने विषयको वैज्ञानिक अध्ययन हो। प्रत्येक जीवमा केही विशेष गुण हुन्छन्। कसैको उचाइ धेरै हुन्छ, कसैको कम, कसैको आँखा निलो हुन्छ भने कसैको कालो। यस्ता गुणहरू आमा बुवाबाट सन्तानमा सर्ने भएकोले तिनलाई वंशानुगत गुण भनिन्छ। आज हामीलाई थाहा छ कि यी गुणहरू जिन मार्फत सर्छन्। जिनहरू डिएनएमा रहेका हुन्छन् र डिएनए क्रोमोजोम भित्र हुन्छ। तर मेन्डलले अनुसन्धान गरेका बेला डिएनएको खोज समेत भएको थिएन। त्यसैले उनले केवल आफ्ना प्रयोग र गणितीय विश्लेषणका आधारमा निष्कर्ष निकालेका थिए। यही कारणले उनको अनुसन्धान झन् अद्भुत मानिन्छ। आज आनुवंशिकीको प्रयोग अनेक क्षेत्रमा भइरहेका छ। नयाँ बाली विकास गर्न, रोग प्रतिरोधी बाली उत्पादन गर्न, वंशानुगत रोग पहिचान गर्न, डिएनए परीक्षण गर्न, अपराध अनुसन्धानमा, जैविक औषधि निर्माणमा, पशु सुधार कार्यक्रममा, वातावरण संरक्षणमा, यसरी आनुवंशिकी आजको आधुनिक विज्ञानको अत्यन्त महत्त्वपूर्ण शाखा बनेको छ। बाल्यकालदेखि नै उनी बिरुवा, खेत, फलफुल तथा प्रकृतिसँग नजिक थिए। यही वातावरणले पछि उनको वैज्ञानिक जीवनमा महत्त्वपूर्ण प्रभाव पार्यो।
1: विश्वका महान वैज्ञानिक ग्रेगर मेन्डलको बाल्यकाल कस्तो थियो, यस बारेमा पनि हाम्रा श्रोतालाई बताइदिनुहोस् न।
0: ग्रेगर मेन्डल बालकालदेखि नै अत्यन्त जिज्ञासु, शान्त, अनुशासित तथा मेहनती थिए। गाउँको वातावरणमा हुर्किँदा उनले विभिन्न बिरुवा, फुल तथा बालीहरू ध्यानपूर्वक अवलोकन गर्थे। उनी प्राय आमा बाबुसँग खेतमा काम गर्न जान्थे। खेती गर्दा एउटै बालीका केही बिरुवा अग्ला र केही हुचा किन हुन्छन्, एउटै फलका केही दाना ठुला र केही साना किन हुन्छन्, यस्ता प्रश्नहरू उनको मनमा उठिरहन्थे। यद्यपि त्यति बेला उनीसँग उत्तर थिएन, तर यिनै जिज्ञासाहरूले भविष्यमा उनलाई महान वैज्ञानिक बनायो।
1: तिनको परिवारको आर्थिक अवस्था चाहिँ के कस्तो थियो, यस बारेमा पनि जानकारी छ भने हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
0: मेन्डलको परिवार सम्पन्न थिएन। खेतीबाट आएको आमदामीले घर चलाउन गाह्रो पर्थ्यो। आर्थिक समस्याका कारण कहिलेकाहीँ उनको पढाइ रोकिने अवस्थामा पनि आयो। तर उनी अत्यन्त मेहनती थिए। शिक्षकहरूले पनि उनका प्रतिभा चिनेका थिए। उनी छात्रवृत्तिको सहायताले आफ्नो अध्ययनलाई अगाडि बढाउन सफल भए। यसले एउटा महत्त्वपूर्ण शिक्षा दिन्छ, गरिबी सफलताको बाधा होइन, दृढ इच्छा शक्ति र परिश्रम भए सफलता अवश्य प्राप्त हुन्छ।
1: विश्वका महान वैज्ञानिक ग्रेगर मेन्डलको जन्म तथा बाल्यकाल चाहिँ के कस्तो रह्यो, यस बारेमा पनि बताइदिनुहोस् न, जानकारी छ भने।
0: ग्रेगर जोन मेन्डलको जन्म 20 जुलाई 1822 त्यस बेलाका अस्ट्रियन साम्राज्य हालको हेजेन्ड्रफ नामक गाउँमा भएको थियो। उनको बुवाको नाम एन्टोन मेन्डल र आमाको नाम रोजिन मेन्डल थियो। उनी किसान परिवारमा

0: सुरुवात सन् 1856 1863 उनले मठको बगैँचामा हजारौँ मटरका बिरुवाहरू प्रयोग गरे। उनले करिब 28,000 भन्दा बढी मटरका बिरुवाहरूको अध्ययन गरेका थिए। त्यति बेला यति ठुलो सङ्ख्यामा गरिएको प्रयोग अत्यन्तै महत्त्वपूर्ण मानिन्थ्यो। मेन्डेलले अनुसन्धान गर्दा प्रत्येक बिरुवाको गुण ध्यानपूर्वक लेखे, तुलना गरे र गणितीय हिसाब समेत प्रयोग गरे। यसैले उनका निष्कर्ष अत्यन्त विश्वसनीय बने।
1: समीरज्यू, मेन्डेलको व्यक्तित्व, सङ्घर्ष र प्रेरणा के कस्तो थियो, यस बारेमा पनि केही जानकारी छ भने बताइदिनुहोस् न।
0: ग्रेगर जोन मेन्डल केवल महान वैज्ञानिक मात्र नभई अत्यन्तै सरल, विनम्र, अनुशासित, धैर्यवान, मेहनती तथा सत्यको खोजी गर्ने व्यक्तित्व थिए। उनले आफ्नो सम्पूर्ण जीवन ज्ञानको खोजी, अनुसन्धान र मानव कल्याणका लागि समर्पित गरे। उनी प्रसिद्धि वा धनको पछि लागेनन्, बरु सत्य पत्ता लगाउने उद्देश्यले निरन्तर अध्ययन र प्रयोगमा लागिरहे। मेन्डल सादा जीवन र उच्च विचारका पक्षधार थिए। उनी मठमा बस्ने धार्मिक व्यक्ति भएकोले अत्यन्त अनुशासित र नैतिक जीवन बिताउँथे। सफल अनुसन्धान गरेपछि पनि उनले कहिले घमन गरेनन्। उनी आफ्ना सहकर्मी तथा विद्यार्थीहरूसँग सम्मान व्यवहार गर्थे। मेन्डलको सफलताको मुख्य आधार उनको अथक परिश्रम थियो। वैज्ञानिक जीवनका चुनौतीहरू। मेन्डलले आफ्नो अनुसन्धान सन् 1866 प्रकाशित गरे। तर त्यति बेला अधिकांश वैज्ञानिकहरूले उनको कामको महत्त्व बुझ्न सकेनन्। उनका सिद्धान्तहरूलाई तत्काल स्वीकार गरिएन। यसले उनलाई निराश बनाए पनि उनले आफ्नो अनुसन्धान प्रतिको विश्वास गुमाएनन्। उनी शान्त रूपमा आफ्नो काममा लागिरहे। मेन्डलको जीवनले हामीलाई सिकाउँछ कि महान उपलब्धि प्राप्त गर्नका लागि प्रतिभा मात्र पर्याप्त हुँदैन, मेहनत, धैर्य, अनुशासन, सत्य प्रतिको निष्ठा र निरन्तर प्रयास पनि आवश्यक हुन्छ। जीवनमा तत्काल सफलता नआए पनि आफ्नो लक्ष्यमा अडिग रहनुपर्छ भन्ने प्रेरणा उनको जीवनबाट प्राप्त हुन्छ।
1: समीरज्यू, विश्वका महान वैज्ञानिक ग्रेगर मेन्डलले मटरको बोट नै किन छाने, यस बारेमा पनि केही जानकारी छ।
0: मेन्डलले मटरको बोट छान्नेको धेरै कारण थिए। मटर सजिलै उब्जिन्छ, यसको जीवन चक्र छोटो हुन्छ। एउटै बोटमा भाले र पोथी दुवै प्रजनन अङ्ग हुन्छ। फरक सेचन नियन्त्रण गर्न सजिलो हुन्छ। यसमा स्पष्ट रूपमा फरक देखिने गुणहरू पाइन्छन्। छोटो समयमा धेरै पुस्ता उत्पादन गर्न सकिन्छ। यी विशेषताका कारण मटर अनुसन्धानका लागि सबैभन्दा उपयुक्त बिरुवा बन्यो।
1: अध्ययन गरेका ती सात प्रमुख गुणहरू चाहिँ के थियो होला समीरज्यू?
0: मेन्डलले मटरमा देखिने सातवटा मुख्य गुणहरूको अध्ययन गरेका थिए। एक नम्बर, गोलो वा चाउरिएको बिउ। दुई नम्बर, पहेँलो वा हरियो बिउ। तिन नम्बर, बैजनी वा सेतो फुल। चार, हरियो वा पहेँलो फुल, फुलको आकार, फुलेको वा साँगुरो। छ नम्बर, फुल डाँटको बिचमा वा टुप्पोमा लाग्ने। सात नम्बर, अलग अग्लो वा होचो बिरुवा। यी गुणहरू पुस्तादेखि पुस्तासम्म कसरी सर्छन् भन्ने कुराको विस्तृत अध्ययन उनले गरे।
1: विश्वका महान वैज्ञानिक ग्रेगर मेन्डलले अनुसन्धान गरेका जुन संस्करण वा हाइब्रिडाइजेसन छ है, यस बारेमा पनि केही जानकारी छ भने हाम्रा श्रोतालाई बताइदिनुहोस् न।
0: मेन्डलले फरक गुण भएका दुई बिरुवा बीच कृत्रिम पराग सेचन गराए। उदाहरणका लागि अग्लो बिरुवा र होचो बिरुवालाई संकरण गराउँदा पहिलो पुस्ताका सबै बिरुवा अग्ला भए, तर दोस्रो पुस्तामा फेरि केही बिरुवा होचो देखिए। यसबाट उनले निष्कर्ष निकाले कि केही गुणहरू बलिया वा डोमिनेन्ट हुन्छन् भने केही गुणहरू दबिएर बस्छन् वा रिसेसिभ हुन्छन्।
1: समीरज्यू, मेन्डलका तीन नियमहरू के हुन्, यस बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
0: एक नम्बर, प्रभुत्वको नियम, ल अफ डोमिनेन्स। दुई फरक गुण भएका अभिभावकबाट जन्मिएको पहिलो पुस्तामा एउटा गुण मात्र देखा पर्छ, यसलाई प्रभुत्वशाली गुण भनिन्छ। अर्को गुण लुकेर बस्छ। दोस्रो, विभाजनको नियम वा ल अफ सेग्रिगेसन। प्रजनन कोशिका बन्ने बेला जिनहरू अलग हुन्छन्। प्रत्येक सन्तानले एउटा जिन आमाबाट र एउटा बाबुबाट प्राप्त गर्छ। तीन नम्बर, स्वतन्त्र संयोजनको नियम, ल अफ इन्डिपेन्डेन्ट एसोर्टमेन्ट। एउटा गुण अर्को गुणबाट स्वतन्त्र रूपमा सन्तानमा सर्छ, त्यसैले विभिन्न गुणहरू फरक फरक तरिकाले संयोजन हुन सक्छन्।
1: समीरज्यू, मेन्डलका अनुसन्धानको महत्त्वहरू के कस्ता थिए, यस बारेमा पनि बताइदिनुहोस् न।
0: मेन्डलका अनुसन्धानका कारण आधुनिक आनुवंशिकी विज्ञानको जन्म भयो। उनका सिद्धान्तले विभिन्न क्षेत्रमा ठूलो परिवर्तन ल्यायो। कृषि क्षेत्रमा नयाँ जातका बाली विकास गर्न सम्भव भयो। रोग प्रतिरोधी बाली उत्पादन गर्न सकियो। बढी उत्पादन दिने जात विकास भए। खाद्य सुरक्षा बढाउन मद्दत पुग्यो। चिकित्सा क्षेत्रमा वंशानुगत रोगको अध्ययन गर्न

0: भयो, आनुवंशिक परीक्षणको विकास भयो, रोग पहिचान र उपचारमा नयाँ सम्भावना खुलियो। पशुपालनमा उन्नत जातका गाई भैँसी बाख्रा र कुखुरा उत्पादन गर्न सहयोग पुग्यो। दुध मासु र अन्डा उत्पादन बढाउन मद्दत भयो। जैविक प्रविधिमा डिएनए अनुसन्धानको आधार तयार भयो। जिन प्रविधि वा जेनेटिक इन्जिनियरिङको विकास सम्भव भयो। नयाँ औषधि तथा खोप विकास गर्न सहयोग पुग्यो।
1: मेन्डलको अनुसन्धान जुन छ समीरज्यू, है यो मेन्डलको अनुसन्धान किन तत्काल चाहिँ प्रसिद्ध भएन?
0: मेन्डलले आफ्नो अनुसन्धान सन् 1866 प्रकाशित गरे, तर त्यति बेला धेरै वैज्ञानिकहरूले त्यसको महत्त्व बुझ्न सकेनन्। त्यसैले उनको अनुसन्धान लामो समयसम्म ओझेलमा रह्यो। सन् 1900 वैज्ञानिकहरू ह्युगो डेभ्रिस, कार्ल कोरेन्स र एरिक फन चेमार्कले स्वतन्त्र रूपमा अनुसन्धान गर्दा मेन्डलका निष्कर्ष सही रहेको प्रमाणित गरे। त्यसपछि संसारभर उनका सिद्धान्त स्वीकार गरिए।
1: समीरज्यू, निष्कर्षमा केही भन्न चाहनुहुन्छ?
0: ग्रेगर जोन मेन्डलले गरेको अनुसन्धानले आधुनिक विज्ञानको नयाँ अध्याय सुरु गर्यो। मटरको सानो बिरुवाबाट उनले संसारलाई यस्तो ज्ञान दिए जसले जीव विज्ञान, चिकित्सा, कृषि, पशुपालन र जैविक प्रविधिको विकासलाई नयाँ उचाइमा पुर्यायो। उनका तीनवटा नियम आज पनि आनुवंशिकी विज्ञानका आधारभूत सिद्धान्त हुन्। हामीले मेन्डलको जीवनबाट जिज्ञासा, निरन्तर परिश्रम, धैर्य, वैज्ञानिक सोच र सत्यको खोजी गर्ने बानी सिक्नुपर्छ। सानो प्रयोगले पनि विश्व परिवर्तन गर्न सक्छ भन्ने प्रेरणा ग्रेगर मेन्डलको जीवनले दिन्छ। त्यसैले उनी केवल एक वैज्ञानिक मात्र होइनन्, सम्पूर्ण मानव सभ्यताका लागि ज्ञानका अमर पथ प्रदर्शक हुन्।
1: विश्वका महान वैज्ञानिक ग्रेगर मेन्डल। आदरणीय श्रोता, अहिले हामीले यस विषयमाथि यो जानकारी लिइरहेका थियौँ समीर गुरुङज्यूबाट। र समीरज्यू यसरी स्टुडियोमा आइदिनु भयो र हाम्रा श्रोताहरूलाई यस विषयमाथि धेरै जानकारीहरू प्रदान गर्नुभयो। यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।

प्राकृतिक सुन्दरताले भरिपूर्ण भारत देश, यहाँ अग्ला हिमाल, हरियाली पहाड, गहिरो खोँच, नदी नाला, वन जंगल र विविध जैविक सम्पदाले देशलाई अनुपम बनाएका छन्। तर यहाँ भौगोलिक बनावटको कारण भारत विश्वका सबैभन्दा बढी प्राकृतिक विपदको जोखिम भएका देशहरू मध्ये एक हो। ती विपदहरू मध्ये पहिरो वा भूसंकलन अत्यन्त विनाशकारी प्राकृतिक प्रकोप हो।

हरेक वर्ष मनसुन सुरु भएसँगै भारतका विभिन्न जिल्लाहरूमा पहिरोको कारण मानिसहरूको ज्यान जाने, घरहरू बग्ने, सडक अवरुद्ध हुने, खेतीयोग्य जमिन नष्ट हुने, विद्युत तथा खानेपानी सेवा प्रभावित हुने र करोडौं रुपियाँ बराबरको आर्थिक क्षति हुने गर्दछ। जलवायु परिवर्तन, वन विनाश, अव्यवस्थित सडक निर्माण तथा बढ्दो मानव हस्तक्षेपका कारण पछिल्ला वर्षहरूमा पहिरोको जोखिम झन बढ्दै गइरहेको छ। त्यसैले पहिरोका कारण, असर, रोकथामका उपाय र नागरिक र सरकारको भूमिका बारे जानकारी हुनु अति नै आवश्यक छ। पृथ्वीको सतहमा रहेको माटो, ढुङ्गा, चट्टान वा अन्य पदार्थले गुरुत्वाकर्षणको प्रभावले आफ्नो स्थानबाट तलतिर सर्ने वा खस्ने प्रक्रियालाई पहिरो भनिन्छ। यो प्राकृतिक प्रक्रिया भए पनि यसको तीव्रता र क्षति विभिन्न कारणले बढ्न सक्छ। भारतको अधिकांश भूभाग पहाडी तथा हिमाली छ। पहाडहरू कमजोर चट्टानबाट बनेका हुन्छन्। वर्षायाममा लगातार पानी परेपछि माटो पानीले भरिन्छ र चिप्लो बन्छ। त्यसपछि सानो कम्पन, नदी कटान वा पहाड काट्ने कामले पनि ठूलो पहिरो निम्ताउन सक्छ। पहिरोका प्राकृतिक कारणहरू कस्ता हुन्छन् भन्दा, अत्याधिक वर्षा, लगातार भारी वर्षा हुँदा माटोमा पानीको मात्रा बढ्छ। माटोको भार बढेपछि पहाडले त्यसलाई थाम्न सक्दैन र पहिरो जान्छ। अर्को हो भूकम्प। भूकम्पले पहाडका चट्टान र माटोलाई कमजोर बनाउँछ। त्यसपछि सामान्य वर्षाले पनि ठूलो पहिरो आउन सक्छ। हिमतालहरू फुट्नु। हिमाली क्षेत्रमा हिमतालहरू फुट्दा ठूलो पानीको बहाउले पहाड भत्केर पहिरो ल्याउन सक्छ। त्यसरी नै नदी कटान। नदीले किनार काट्दै जाँदा पहाडको आधार कमजोर हुन्छ र माथिल्लो भाग खस्न सक्छ। मानवजन्य कारणहरू के हुन् भन्दा, वन फडानी, जथाभावी सडक निर्माण, अवैज्ञानिक उत्खनन, अनियन्त्रित खानी सञ्चालन, पहाड काटेर घर निर्माण, ढल निकासको उचित व्यवस्था नहुनु, वातावरण प्रदूषण र जलवायु परिवर्तन। पहिरोका पनि प्रकार हुन्छन्। माटोको पहिरो, ढुङ्गा खस्ने वा रकफल, चट्टान खस्ने, माटो बग्ने वा मड फ्लो, डेब्रिस फ्लो, गहिरो भूसङ्कलन अथवा सतही भूसङ्कलन। प्रत्येक प्रकारको भूसङ्कलनको कारण गति र क्षतिको स्तर फरक हुन्छ। पहिरोबाट हुने प्रभावहरू के छन् भन्दा, मानव जीवनमा असर। पहिरोले मानिसको मृत्यु, घाइते, बेपत्ता वा विस्थापन गराउँछ। धेरै परिवार आफ्नो घरबार गुमाएर राहत शिविरमा बस्न बाध्य हुन्छन्। घर, पसल, होटल, सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी, विद्युत, खानेपानी आयोजना तथा कृषि क्षेत्रमा ठूलो आर्थिक क्षति हुन्छ। खेतीयोग्य जमिन पुरिन्छ, बाली नष्ट हुन्छ, सिंचाइ प्रणाली बिग्रिन्छ र उत्पादन घट्छ। त्यसरी नै वातावरणीय असरमा वन विनाश, माटो कटान, नदी प्रदूषण, जैविक विविधताको ह्रास र पारिस्थितिक सन्तुलनमा नकारात्मक प्रभाव पार्छ। सामाजिक असर। विद्यालयहरू बन्द हुन्छन्, स्वास्थ्य सेवा प्रभावित हुन्छ र यातायात अवरुद्ध हुन्छ र दैनिक जीवन अस्तव्यस्त बन्छ। विश्वव्यापी तापक्रम बढ्दै जाँदा मौसमको स्वरूप परिवर्तन भएको छ। छोटो समयमा अत्याधिक वर्षा, बादल फुट्ने घटना र अनियमित मनसुनले पहाडी क्षेत्रमा पहिरोको जोखिम बढाएको छ। त्यसैले जलवायु परिवर्तन आजको प्रमुख चुनौती बनेको छ। पहिरोबाट बाँच्ने उपायहरू के गर्नुपर्छ भन्दा, व्यापक रूपमा वृक्षरोपण गर्नुपर्छ, वन फडानी रोक्नुपर्छ, वैज्ञानिक अध्ययनबाट मात्र सडक निर्माण गर्नुपर्छ, जोखिमयुक्त क्षेत्रमा घर बनाउनु हुँदैन, पानी विकासको निम्ति उचित व्यवस्था गर्नुपर्छ, पहिरो नियन्त्रणको लागि पर्खाल, ग्याबियन तथा जैविक संरक्षण अप्नाउनुपर्छ, जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ, विपद पूर्व तयारी र उद्धार टोलीलाई सक्षम बनाउनुपर्छ, प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्छ र विद्यालयमा विपद शिक्षा अनिवार्य गर्नुपर्छ। यसमा सरकारको भूमिका के रहनुपर्छ भन्दा, सरकारले जोखिमयुक्त क्षेत्रको नक्साङ्कन, भूगर्भीय अध्ययन, सुरक्षित पुनर्वास, विपद व्यवस्थापन कोष, राहत तथा पुननिर्माण कार्यक्रम सञ्चालन गर्नुपर्छ। साथै वातावरण संरक्षण सम्बन्धी कानून कडाईका साथ लागू गरिनुपर्छ। पहिरो प्राकृतिक प्रक्रिया भए पनि त्यसबाट हुने क्षति धेरै हदसम्म कम गर्न सकिन्छ। प्रकृतिको सम्मान गर्दै विकास निर्माण गर्नु, वन संरक्षण गर्नु, वैज्ञानिक योजना अप्नाउनु, जनचेतना फैलाउनु र सरकार तथा नागरिकले संयुक्त रूपमा काम गर्नु नै दीर्घकालीन समाधान हो। सुरक्षित वातावरण, सुदृढ पूर्वाधार र जिम्मेवार नागरिकको सहयोगबाट मात्र भविष्यका पुस्तालाई पहिरोको जोखिमबाट जोगाउन सकिन्छ। प्रकृतिसँग सन्तुलन कायम राख्नु नै समृद्ध र सुरक्षित समाज निर्माणको आधार हो। अब बाढी वा फ्लड बारे केही जानकारी लिऊ। पृथ्वीमा पानी जीवनको आधार हो। पानी बिना

मानव पशुपंक्षी र वनस्पतिको अस्तित्व सम्भव छैन। तर यही पानी जब आफ्नो प्राकृतिक सीमाभन्दा बाहिर गएर अत्याधिक मात्रामा जमिनमा फैलिन्छ तब त्यसलाई बाढी भनिन्छ। बाढी एक प्रमुख प्राकृतिक विपत्ति हो। यसले मानव जीवन, वातावरण, कृषि, पूर्वाधार र अर्थतन्त्रमा ठूलो असर पुर्याउँछ। भारत जस्तो धेरै नदीनाला भएको देशमा वर्षायामको समयमा बाढीको समस्या बारम्बार देखिन्छ। तराई क्षेत्रमा नदीको बहाव बढेर डुबान हुने गर्दछ भने पहाडी क्षेत्रमा नदी कटान, पहिरो र आकस्मिक बाढीको जोखिम बढी हुन्छ। जलवायु परिवर्तन, अनियन्त्रित विकास, वन विकास र नदी क्षेत्रको अतिक्रमणका कारण बाढीको समस्या पछिल्ला वर्षहरूमा झन गम्भीर बन्दै गइरहेको छ। नदी, खोला, ताल वा अन्य जलस्रोतमा पानीको मात्रा अत्याधिक बढेर आफ्नो सामान्य बहाव क्षेत्र छोडी वरिपरिको जमिनमा फैलिनुलाई बाढी भनिन्छ। बाढी प्राकृतिक कारणले मात्र नभई मानव गतिविधिका कारण पनि उत्पन्न हुन सक्छ। बाढीका पनि प्रकार हुन्छन्। नदी बाढी, नदीमा पानीको मात्रा अत्याधिक बढ्दा नदी किनारका क्षेत्रहरू डुबानमा पर्छन्। अर्को हो आकस्मिक बाढी वा फ्ल्यास फ्लड। छोटो समयमा अत्याधिक वर्षा, बादल फुट्ने घटना वा हिमताल फुट्दा अचानक आउने बाढीलाई आकस्मिक बाढी भनिन्छ। वर्षाजन्य बाढी, लगातार भारी वर्षाका कारण जमिनले पानी सोच्न नसक्दा हुने बाढी। अर्को हो तटीय बाढी, समुद्री सतह बढ्नु आदि वा ठूलो छालका कारण समुद्री किनारमा आउने बाढी। बाढीका प्रमुख कारणहरू अत्याधिक वर्षा, नदीको बहाव बढ्नु, वन विनाश, नदी क्षेत्रको अतिक्रमण, जलवायु परिवर्तन, कमजोर पूर्वाधार आदि हुन्। बाढीबाट हुने असरहरू मानव जीवनमा असर। बाढीका कारण मानिसहरूको मृत्यु, घाइते तथा विस्थापन हुने गर्दछ। धेरै परिवार घरविहीन बन्न पुग्छन्। बाढीले घर, पसल, विद्यालय, अस्पताल, सडक, पुल तथा अन्य संरचनाहरू नष्ट गर्छ। खेत डुबानमा पर्दा बाली नष्ट हुन्छ, किसानहरूको ठूलो आर्थिक क्षति हुन्छ। बाढी पछिका दूषित पानीका कारण विभिन्न रोग फैलिन सक्छन्। खाने पानीको समस्या पनि उत्पन्न हुन्छ। बाढीले माटो कटान, नदी प्रदूषण, वन विनाश र जैविक विविधतामा असर पुर्याउँछ। पुनर्निर्माण, राहत, पूर्वाधार मर्मतमा ठूलो खर्च लाग्न सक्छ। देशको आर्थिक विकासमा पनि ठूलो प्रभाव पार्छ। भारतमा मनसुनको समयमा विशेष गरी तराई क्षेत्रका जिल्लाहरूमा बाढी र डुबानको समस्या देखा पर्छ। पहाडी क्षेत्रमा भने अचानक आउने बाढीले सडक, पुल र बस्तीमा क्षति पुर्याउने गर्छ। दार्जिलिङ, कालिम्पोङ, खरसाङ जस्ता पहाडी क्षेत्रमा अत्याधिक वर्षाका कारण खोला नालामा पानी बढ्ने, सडक अवरुद्ध हुने र पहिरोसँगै बाढीको समस्या देखिने गर्छ। पहिरो जस्तै बाढी प्राकृतिक विपत्ति भए पनि उचित योजना, वातावरण संरक्षण र जनचेतनाबाट यसको प्रभाव कम गर्न सकिन्छ। विकास निर्माण गर्दा प्रकृतिको सन्तुलनलाई ध्यान दिनुपर्छ। सरकार, समुदाय र प्रत्येक नागरिकको संयुक्त प्रयासबाट मात्र बाढीबाट हुने क्षति घटाउन सकिन्छ। सुरक्षित भविष्यका लागि प्रकृतिसँग मिलेर अघि बढ्नु नै आजको आवश्यकता हो। पहिरो अनि बाढी। आदरणीय श्रोता, अहिले मैले यस विषयमाथि यो जानकारी प्रदान गरिरहेको थिएँ।

यो गीत सुन्दा सुन्दै आदरणीय श्रोता, आज हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिएको हुनाले अबलाई म एक साताको निम्ति यहाँहरूबाट बिदा बोल्न चाहन्छु। अर्को साता यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ यहाँहरू समक्ष फेरि उपस्थित त हुने नै छौ। त्यतिन्जेलसम्मको निम्ति म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

आदरणीय श्रोतागण नमस्कार। शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुभएका मेरा सम्पूर्ण श्रोता साथै विद्यार्थी वर्गलाई हार्दिक अभिवादन एवं स्वागत जनाउँदै कार्यक्रम सुरु गर्न लागिरहेछु। देश वन्दनाबाट

र देश बन्दनापछि अब प्रस्तुत गर्न लागिरहेका छौँ व्यक्ति व्यक्तित्व अन्तर्गत लियो टोल्स्टोयको जीवनी बारेमा केही जानकारी। यस कार्यक्रमलाई

नमस्कार आदरणीय श्रोतागण, साथै विद्यार्थी भाइ बहिनीहरू, आज हामी विश्व साहित्यका एक महान व्यक्ति, दार्शनिक र समाज सुधारक लियो टोल्स्टोयको जीवनी, उनको पृष्ठभूमि तथा साहित्यिक योगदान बारे विस्तृत चर्चा गर्नेछौँ। लियो टोल्स्टोय, जसको पूरा नाउँ काउन्ट लियो निकोलेभिच टोल्स्टोय हो, सन् 1828 अगस्त 28 रुसको एक पुरानो अभिजात परिवारमा जन्मनु भएको थियो। उहाँको परिवारको इतिहास निकै पुरानो थियो र यो वंश पौराणिक राजकुमार रुरिकसम्म पुग्ने मानिन्छ। उहाँको जन्म यास्नाया पोलायनामा भएको थियो, जुन मस्कोबाट करिब 130 माइल दक्षिणतिर अवस्थित थियो। टोल्स्टोयको पारिवारिक पृष्ठभूमि अत्यन्त प्रतिष्ठित थियो। उहाँ आफ्नी आमाको तर्फबाट वोल्कोन्स्की परिवारसँग सम्बन्धित हुनुहुन्थ्यो भने बाबुको तर्फबाट टोल्स्टोय र गोर्चाकोभ परिवारसँग जोडिनुहुन्थ्यो। यसरी उहाँ रुसी साम्राज्यको उच्च वर्गमा पढ्नुहुन्थ्यो। यही अभिजात वातावरणले उहाँको प्रारम्भिक सोच, जीवनशैली र पछि लेखिएका साहित्यिक कृतिहरूमा गहिरो प्रभाव पारेको देखिन्छ। अब कुरा गरौँ उहाँको बाल्यकालको। टोल्स्टोयको जीवनको प्रारम्भिक चरण पीडादायी रह्यो। उहाँ सानै छँदा उहाँकी आमाको स्वर्गवास भयो। आमाको माया र स्नेहबाट वञ्चित हुनु उहाँको जीवनको सबैभन्दा गहिरो प्रभाव पार्ने घटना मध्ये एक थियो। उहाँले आफ्नी आमालाई सम्झन सक्ने अवस्था पनि थिएन, किनभने उहाँ उमेरमा अत्यन्त सानो हुनुहुन्थ्यो। तर आमाको एउटा आदर्श छवि भने उहाँको मनमा सधैँ रहिरह्यो। उहाँले आमालाई एक दयालु, नैतिक र प्रेमले भरिपूर्ण व्यक्तिको रूपमा कल्पना गर्नुभयो। यही आदर्श छवि पछि उहाँका उपन्यासहरूमा देख्ने महिला पात्रहरूको निर्माणमा आधार बन्यो।

बाल्यकालमै अर्को एउटा ठूलो धक्का आयो। उहाँको बाबुको पनि निधन भयो। त्यसपछि टोल्स्टोय पूर्ण रूपमा टुरा बन्नुभयो। उहाँ र उहाँका दाजुभाइ तथा दिदीबहिनीहरूको पालन पोषण आफन्तहरूले गरे। यास्नाया पोलायना स्थित पारिवारिक घरमा उहाँले आफ्नो बाल्यकाल बिताउनुभयो। यो स्थान उहाँका लागि केवल घर मात्र थिएन, यो उहाँको कल्पना, भावना र सम्झनाहरूको केन्द्र पनि थियो। उहाँले आफ्ना दाजुभाइहरूसँग खेलिएका खेलहरू, जङ्गलमा घुमेका दिनहरू र बाल्यकालका साना साना अनुभवहरू जीवनभर सम्झिरहनुभयो। एउटा रोचक घटना उहाँको बाल्यकालसँग सम्बन्धित छ। उहाँका दाजुले एकपटक उहाँलाई एउटा रहस्यमय कुरा सुनाएका थिए। त्यो के भने, यदि एउटा गोप्य कुरा सबैलाई थाहा भयो भने संसारका सबै मानिसहरू खुसी हुनेछन्, कसै बीच झगडा हुने छैन र सबैले एकअर्कालाई माया गर्नेछन्। यो गोप्य कुरा एउटा सानो काठको टुक्रामा लेखेर जङ्गलमा गाडिएको भनिन्थ्यो। टोल्स्टोयले यसलाई जीवनभर सम्झिरहनुभयो। यो केवल बाल्यकालको खेल मात्र थिएन, यो उहाँको जीवनभरको आदर्श बन्यो। एउटा यस्तो समाज जहाँ प्रेम, शान्ति र समानता होस्। अब उहाँको शिक्षाबारे कुरा गरौँ। टोल्स्टोयको प्रारम्भिक शिक्षा घरमै निजी शिक्षकहरूबाट भएको थियो। उहाँ निकै जिज्ञासु र संवेदनशील विद्यार्थी हुनुहुन्थ्यो। उहाँले भाषा, साहित्य र दर्शनमा विशेष रुचि राख्नुभयो। पछि उहाँ कजान विद्यालयमा भर्ना हुनुभयो। त्यहाँ उहाँले कानुन र पूर्वीय भाषा अध्ययन गर्नुभयो। तर उहाँ विश्वविद्यालयको औपचारिक शिक्षाबाट सन्तुष्ट हुन सक्नु भएन। उहाँलाई लाग्थ्यो कि यस्तो शिक्षा जीवनसँग सम्बन्धित छैन। यसकारण उहाँले आफ्नो पढाइ अधुरै छोड्नुभयो र गाउँ फर्किनुभयो। गाउँ फर्किएपछि उहाँले आफ्नो जीवनलाई नयाँ ढङ्गले बुझ्ने प्रयास गर्नुभयो। उहाँले किसानहरूको जीवन नजिकबाट हेर्नुभयो। उहाँले महसुस गर्नुभयो कि समाजमा ठूलो असमानता छ। केही मानिसहरू अत्यन्त धनी छन् भने धेरै जसो मानिसहरू गरिबीमा बाँचिरहेका छन्। यसले उहाँको सोचमा गहिरो परिवर्तन ल्यायो। उहाँले जीवनको उद्देश्य के हो भन्ने प्रश्न गर्न थाल्नुभयो। यही समयमा उहाँले आफ्नो आत्मविश्लेषण सुरु गर्नुभयो। उहाँले डायरी लेख्न थाल्नुभयो। उहाँका डायरीहरूमा उहाँका विचार, भावनाहरू र आत्मसुधारकका प्रयासहरू स्पष्ट देखिन्छन्। उहाँले आफ्ना लागि नियमहरू बनाउनुहुन्थ्यो, जस्तै सधैँ सत्य बोल्ने, अरूलाई सम्मान गर्ने र आत्मअनुशासन कायम राख्ने। तर व्यवहारमा यी नियमहरू पालना गर्न उहाँलाई कठिनाइ हुन्थ्यो। युवा अवस्थामा उहाँ कहिलेकाहीँ विलासी जीवनशैलीमा पनि फस्नुहुन्थ्यो। जुवा खेल्ने, रमाइलो गर्ने र अनियमित जीवन बिताउने बानीले उहाँलाई भित्रभित्रै द्वन्द्वमा पार्थ्यो। उहाँको डायरीमा कहिले आफूलाई सुधार्ने संकल्प देखिन्छ भने कहिले आफ्नै कमजोरीप्रति निराश पनि देखिन्छ। अब हामी टोल्स्टोयको जीवनको अर्को महत्त्वपूर्ण मोडतर्फ जाँदछौँ, उहाँको सैनिक जीवन। सन् 1851 टोल्स्टोय आफ्ना दाजुसँग कास्केश क्षेत्रमा जानुभयो। त्यहाँ रुसी सेनाले स्थानीय जनजातिहरूसँग सङ्घर्ष गरिरहेको थियो। टोल्स्टोयले पनि सेनामा सहभागी हुने निर्णय गर्नुभयो। प्रारम्भमा उहाँ युद्धलाई साहसिक र रोमाञ्चक अनुभवको रूपमा हेर्नुहुन्थ्यो, तर वास्तविकता फरक थियो। युद्धले उहाँलाई निराश बनायो। सुरुवातमा उहाँले युद्धलाई वीरता, साहस र गौरवको प्रतीकको रूपमा हेर्नुभएको थियो। उहाँलाई लाग्थ्यो कि सैनिक जीवनले उहाँलाई उद्देश्य दिनेछ, अनुशासन सिकाउनेछ र जीवनलाई अर्थपूर्ण बनाउनेछ। तर केही समयमै उहाँको यो धारणा परिवर्तन हुन थाल्यो। कास्केशको वास्तविक जीवन उहाँको कल्पना भन्दा एकदमै फरक थियो। त्यहाँको जीवन कठिन, एक्लो र कहिलेकाहीँ निर्थक लाग्ने खालको थियो। उहाँले आफ्नो डायरीमा लेख्नु भएको थियो कि उहाँलाई कहिलेकाहीँ आफ्नो जीवन उद्देश्यविहीन जस्तो लाग्थ्यो। यही समयमा उहाँको लेखनको वास्तविक सुरुवात भयो। उहाँले आफ्ना अनुभवहरूलाई शब्दमा उतार्न थाल्नुभयो। यही क्रममा उहाँले आफ्नो पहिलो महत्त्वपूर्ण कृति चाइल्डहुड लेख्नुभयो। जब यो कृति प्रकाशित भयो, यसले साहित्यिक क्षेत्रमा ठूलो प्रभाव पार्यो। पाठकहरूले यसलाई अत्यन्तै मन पराए। यसमा प्रस्तुत गरिएको संवेदनशीलता, यथार्थपरकता र बाल्यकालको गहिरो चित्रणले सबैलाई प्रभावित गर्यो। चाइल्डहुड पछि उहाँले बॉयहुड र युथ लेख्नुभयो। यी तिनैवटा कृतिहरू मिलेर उहाँको आत्मकथात्मक त्रय बने। यी कृतिहरूमा उहाँले आफ्नो जीवनका विभिन्न चरणहरूलाई गहिरो रूपमा

प्रस्तुत गर्नुभएको छ। अब हामी उहाँको सैनिक जीवनको अर्को महत्त्वपूर्ण चरणतर्फ जान्दछौँ, क्रिमियन युद्ध। सन् 1853 1856 चलेको क्रिमियन युद्धमा टल्स्टय सक्रिय रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँ सेवास्टोपोलमा तैनात हुनुहुन्थ्यो, जहाँ युद्ध अत्यन्तै भीषण थियो। गोलाबारी, घाइते सैनिकहरू, मृत्युको निरन्तर डर, यी सबै कुराहरूले उहाँलाई गहिरो रूपमा प्रभावित गर्यो। यी लेखहरूमा उहाँले युद्धको वास्तविकता देखाउनु भएको छ, जहाँ कुनै वीरता छैन, केवल पीडा, डर र विनाश छ। यी लेखहरूले उहाँलाई एक सशक्त यथार्थवादी लेखकको रूपमा स्थापित गर्यो। उहाँले देखाउनु भयो कि साहित्य केवल मनोरञ्जनका लागि होइन, सत्य प्रस्तुत गर्ने माध्यम पनि हो। क्रिमियन युद्धपछि टोल्स्टयको सोचमा ठूलो परिवर्तन आयो। उहाँले युद्धप्रति गहिरो घृणा विकास गर्नुभयो। उहाँले बुझ्नुभयो कि युद्धले कुनै पनि समस्याको समाधान गर्दैन, बरु नयाँ समस्या सृजना गर्छ। त्यसपछि उहाँको जीवनमा एक नयाँ चरण सुरु भयो, आत्मखोजको चरण। टोल्स्टयले आफ्नो जीवनको उद्देश्य खोज्न थाल्नुभयो। उहाँले धर्म, दर्शन र समाजको गहिरो अध्ययन गर्नुभयो। उहाँले आफूलाई प्रश्न गर्नुभयो, जीवनको अर्थ के हो, मानिस किन बाँच्दछ, साँचो खुसी के हो। यसै क्रममा उहाँले युरोप यात्रा पनि गर्नुभयो। उहाँले फ्रान्स, जर्मनी र स्विट्जरल्यान्ड भ्रमण गर्नुभयो। प्यारिसमा उहाँ एउटा घटनाको साक्षी बन्नुभयो, एउटा व्यक्तिको मृत्युदण्ड। यो घटना उहाँका लागि अत्यन्तै विचलित पार्ने अनुभव थियो। उहाँले महसुस गर्नुभयो कि राज्यले मानिसको ज्यान लिने अधिकार राख्नु हुँदैन। यस घटनापछि उहाँ राज्य र शासन प्रणालीप्रति आलोचनात्मक बन्नुभयो। रुस फर्किएपछि उहाँले किसानहरूको जीवन सुधार्ने प्रयास गर्नुभयो। उहाँले आफ्ना किसानहरूलाई स्वतन्त्रता दिन खोज्नुभयो, तर उनीहरूले उहाँमाथि विश्वास गर्न सकेनन्। यसले उहाँलाई निराश बनायो, तर उहाँले प्रयास छोड्नु भएन। उहाँले सन् 1859 आफ्नो गाउँ यास्नाया पोलायानामा एउटा विद्यालय स्थापना गर्नुभयो। यो विद्यालय परम्परागत विद्यालय भन्दा फरक थियो। यहाँ कुनै कठोर नियम थिएनन्, कुनै दण्ड थिएन र विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा सिक्न दिइन्थ्यो। टोल्स्टयको विश्वास थियो कि शिक्षा स्वतन्त्रता, जिज्ञासा र अनुभवमा आधारित हुनुपर्छ। उहाँले बाल बालिकाका लागि पुस्तकहरू पनि लेख्नुभयो। उहाँले शिक्षालाई जीवनसँग जोड्ने प्रयास गर्नुभयो। यसै क्रममा उहाँको जीवनमा अर्को महत्त्वपूर्ण घटना भयो, उहाँको विवाह। सन् 1862 टोल्स्टयले सोफियासँग विवाह गर्नुभयो, जसलाई सोनिया भनेर चिनिन्थ्यो। सुरुवातमा उनीहरूको वैवाहिक जीवन अत्यन्त सुखद थियो। सोनियाले टोल्स्टयको लेखनमा ठूलो सहयोग गर्नुभयो। उहाँले टोल्स्टयका पारुलिपिहरू बारम्बार प्रतिलिपि बनाउनुहुन्थ्यो। यसै समयमा टोल्स्टयले आफ्नो महान कृति वार एन्ड पिस लेख्नुभयो। यो उपन्यास एक कथा मात्र होइन, ऐतिहासिक, दर्शन र मानव जीवनको गहिरो विश्लेषण थियो। यसमा नेपोलियन युद्धको पृष्ठभूमिमा रुसी समाजको विस्तृत चित्र प्रस्तुत गरिएको छ। यस उपन्यासले टोल्स्टोयलाई विश्व प्रसिद्ध लेखक पनि बनायो। वार एन्ड पिसको अपार सफलतापछि टोल्स्टोयले आफ्नो अर्को महान कृति अन्ना करेनिना लेख्न सुरु गर्नुभयो। यो उपन्यास सन् 1873 1877 प्रकाशित भयो। अन्ना करेनिना टोल्स्टोयको सबैभन्दा गहिरो र जटिल कृतिहरूमध्ये एक मानिन्छ। यसमा प्रेम, विवाह, समाज, नैतिकता र व्यक्तिगत स्वतन्त्रताको विषयलाई अत्यन्त संवेदनशील र यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ। तर यस कृतिको लेखन अवधिमा नै टोल्स्टोयको जीवनमा ठूलो परिवर्तन आउन थाल्यो। उहाँ गहिरो आध्यात्मिक सङ्कटमा पर्नुभयो। उहाँसँग धन, प्रसिद्धि, परिवार सबै कुरा थियो। उहाँले आफूलाई प्रश्न गर्नुभयो, यदि अनन्त मृत्यु नै सबैको अन्त्य हो भने जीवनको अर्थ के हो। यो प्रश्नले उहाँलाई मानसिक रूपमा अत्यन्त अस्थिर बनायो, तर यही सङ्कटले उहाँलाई नयाँ बाटोतर्फ डोर्यायो। टोल्स्टोयले धर्मतर्फ ध्यान दिन थाल्नुभयो। उहाँले विभिन्न धार्मिक ग्रन्थहरू अध्ययन गर्नुभयो, बाइबल, बौद्ध धर्म, हिन्दू धर्म र अन्य दर्शनहरू। उहाँले महसुस गर्नुभयो कि साँचो धर्म कुनै संस्था वा परम्परामा सीमित हुँदैन, बरु यो व्यक्तिगत नैतिकता र जीवनशैलीसँग सम्बन्धित हुन्छ। उहाँले साधारण, श्रम र प्रेममा आधारित जीवनलाई अपनाउनु पर्ने विचार राख्नु

गर्नुभयो। उहाँले आफ्नो विलासी जीवनशैली त्याग्ने प्रयास पनि गर्नुभयो। उहाँ साधारण कपडा लगाउन थाल्नुभयो, किसान जस्तै काम गर्न थाल्नुभयो र आत्मनिर्भर जीवन जिउन खोज्नुभयो। उहाँले आफ्नो सम्पत्ति त्याग गर्न पनि प्रयास गर्नुभयो, तर यस विषयमा उहाँ र उहाँकी पत्नी सोनिया बीच विवाद हुन थाल्यो। सोनिया व्यावहारिक थिइन् र परिवारको भविष्यबारे चिन्तित थिइन्। टोल्स्टोय भने आफ्नो दार्शनिक विश्वास अनुसार सम्पत्ति त्याग्न चाहन्थे। यसले उनीहरूको सम्बन्धमा तनाव ल्यायो। यस अवधिमा टोल्स्टोयले धेरै दार्शनिक र धार्मिक कृतिहरू पनि लेख्नुभयो। उहाँको कन्फेसन नामक कृतिमा उहाँले आफ्नो आध्यात्मिक सङ्कट र आत्माखोजको यात्रा वर्णन गर्नुभएको छ। यस कृतिमा उहाँले स्वीकार गर्नुभएको छ कि उहाँ एक समय जीवनप्रति पूर्ण रूपमा निराश हुनुहुन्थ्यो, तर पछि उहाँले किसानहरूको जीवनबाट प्रेरणा लिनुभयो। उहाँले देख्नुभयो कि साधारण मानिसहरू विश्वास, श्रम र परिवारमा सन्तुष्टि पाउँछन्। यसले उहाँलाई नयाँ दृष्टिकोण दियो। टोल्स्टोयको जीवनको पछिल्लो चरण अत्यन्त जटिल र द्वन्द्वपूर्ण रह्यो। उहाँ एकातिर विश्व प्रसिद्ध लेखक र दार्शनिक हुनुहुन्थ्यो भने अर्कोतिर उहाँ आफ्नो व्यक्तिगत जीवनमा शान्ति खोजिरहनु भएको थियो। उहाँले आफ्नो जीवनलाई सरल बनाउन चाहनुहुन्थ्यो। उहाँले विलासी जीवनशैली त्याग्न खोज्नुभयो, साधारण कपडा लगाउनुभयो र किसानहरूको जस्तै जीवन जिउन प्रयास गर्नुभयो। उहाँ आफै खेतमा काम गर्न थाल्नुभयो, जुत्ता बनाउन सिक्नुभयो र दैनिक श्रमलाई सम्मान गर्नुभयो। तर उहाँको यो परिवर्तनले उहाँको पारिवारिक जीवनमा तनाव ल्यायो। उहाँकी पत्नी सोनिया र उहाँका छोराछोरीहरू अभिजात जीवनशैलीमा अभ्यस्त थिए। उनीहरूका लागि टोल्स्टोयको यस्तो परिवर्तन स्वीकार गर्न गाह्रो थियो। टोल्स्टोयको जीवनको अन्तिम वर्षहरूमा यी पारिवारिक तनावहरू झन बढ्दै गए। उहाँ मानसिक रूपमा थाक्नुभयो। उहाँलाई आफ्नो घरमै शान्ति पाउन गाह्रो हुन थाल्यो। यसै क्रममा उहाँले आफ्नो जीवनका अन्तिम दिनहरूमा एउटा महत्त्वपूर्ण निर्णय लिनुभयो। सन् 1910 82 वर्षको उमेरमा टोल्स्टोयले आफ्नो घर छोड्ने निर्णय गर्नुभयो। उहाँ रातिको समयमा चुपचाप घरबाट निस्किनुभयो। उहाँको उद्देश्य थियो शान्त जीवन खोज्नु, सबै जिम्मेवारीहरूबाट टाढा भाग्नु र आफ्नो दार्शनिक विश्वास अनुसार जीवन बिताउनु। तर यो यात्रा उहाँका लागि अन्तिम यात्रा साबित भयो। घर छोडेपछि उहाँ बिरामी पर्नुभयो। उहाँलाई निमोनिया भयो। उहाँलाई अस्तापोवा नामक सानो रेल स्टेसनमा लगियो, जहाँ उहाँको उपचार गरियो। त्यही सन् 1910 नोभेम्बर 20 लियो टोल्स्टोयको निधन भयो। उहाँको मृत्युको समाचार विश्वभर फैलियो। हजारौँ मानिसहरू उहाँप्रति श्रद्धाञ्जलि दिन आए। टोल्स्टोयको मृत्युले विश्व साहित्यले एक महान लेखक गुमायो र उहाँका विचारहरू र कृतिहरू अमर भए। अब उहाँको सामाजिक र विश्वव्यापी प्रभावबारे कुरा गरौँ। टोल्स्टोय केवल एक उपन्यासकार मात्र होइन, एक गहिरो दार्शनिक र समाज सुधारक पनि हुनुहुन्थ्यो। उहाँका विचारहरूले विश्वभरका धेरै महान व्यक्तिहरूलाई प्रभावित पारे। विशेष गरी उहाँको अहिंसात्मक सोचले महात्मा गान्धीलाई गहिरो रूपमा प्रभावित गर्यो। गान्धीले सत्याग्रह आन्दोलनमा टोल्स्टोयका विचारहरू अप्नाउनुभयो। टोल्स्टोयले देखाउनु भएको छ कि साँचो शक्ति प्रेम, सत्य र नैतिकतामा हुन्छ। उहाँले राज्य, युद्ध र हिंसाको विरोध गर्नुभयो। उहाँको विचारमा मानिसले आफ्नो अन्तरात्माको आवाज सुन्नुपर्छ र नैतिक जीवन जिउनुपर्छ। उहाँका कृतिहरूले मानव जीवनका गहिरा प्रश्नहरू उठाउँछन्। जीवनको अर्थ के हो, साँचो खुसी के हो र मानिसले कसरी बाँच्नुपर्छ। आजको आधुनिक संसारमा पनि टोल्स्टोयको विचार अत्यन्त सान्दर्भिक छन्। जब संसार हिंसा, असमानता र नैतिक सङ्कटले ग्रस्त छ, उहाँको विचारहरूले शान्ति र मानवताको मार्ग देखाउँछन्। अब कार्यक्रमको अन्त्यतिर आइपुग्दा हामी टोल्स्टोयको सम्पूर्ण जीवनलाई एकपटक पुनः सम्झने प्रयास गरौँ। एक अभिजात परिवारमा जन्मिएका टोल्स्टोयले बाल्यकालमै पीडा भोगे। उहाँले जीवनभर सत्यको खोजी गर्नुभयो। उहाँ एक सैनिक बने, एक लेखक बने र अन्तत एक दार्शनिक बने। उहाँले आफ्ना अनुभवहरूलाई साहित्यमा उतार्नुभयो। उहाँका कृतिहरूले संसारलाई नयाँ दृष्टिकोण दिए। उहाँले देखाउनुभयो कि जीवनको साँचो अर्थ बाहिरी सफलता वा सम्पत्तिमा होइन, आन्तरिक शान्ति र नैतिकतामा हुन्छ। प्रिय श्रोतागण, टोल्स्टोयको जीवन हामी सबैका लागि प्रेरणा हो। उहाँले हामीलाई सिकाउनुहुन्छ कि जीवनमा सत्य, प्रेम र करुणा सबैभन्दा महत्त्वपूर्ण हुन्। उहाँका विचारहरू

ले हामीलाई राम्रो मानिस बन्न प्रेरित गर्छन्। यसरी लियो टोल्स्टोय एक यस्तो व्यक्तित्व हुनुहुन्छ जसले आफ्नो जीवन र लेखन मार्फत सम्पूर्ण मानव जातिलाई गहिरो प्रभाव पार्नु भएको छ। उहाँका विचारहरू सबैभन्दा पर छन् र सधैँ सान्दर्भिक रहनेछन्। यसैका साथ आजको हाम्रो विस्तृत प्रस्तुति म यही समाप्त गर्दछु। धन्यवाद।

त अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो लियो टोल्स्टोयको जीवनी बारेमा एक जानकारी। यस कार्यक्रमलाई प्रस्तुत गर्नुभएको थियो शिक्षिका स्यारन लेप्चा ज्यूले। त कार्यक्रमको अन्तमा सम्पूर्ण श्रोता साथै विद्यार्थी वर्गको निम्ति राखिरहेछु यो साङ्गीतिक कुशली।

हवस् त श्रोता, अब शिक्षा ज्योति कार्यक्रमको समय पनि पूरा भइसक्यो। कार्यक्रमबाट प्रस्तुता लेखनाथ राय लगायत म सञ्चालिका शर्मिष्ठालाई पनि बिदा दिनुहोस्। नमस्ते।

न्यानो स्वागतमा राख्दै आजका कार्यक्रम श्रवण साहित्य एकाडेमी पुरस्कारद्वारा पुरस्कृत स्रष्टा श्रीमती बिन्द्र गुरुआमा विद्याशोभा गुरुआमा, त्यसरी नै

0: आसाम गोर्खा सङ्घका सभाका अध्यक्ष हुनुहुन्छ, उहाँले पनि सहरको यो गरिमामय कार्यक्रममा आफ्नो उपस्थिति दिनु चाहन्छु भन्ने अभिष्ट राखेर दाजु पनि हिजै आसामबाट आउनुभयो। दाजुलाई पनि यो सिलगढीको गरममा न्यानो न्यानो स्वागत जनाउन चाहन्छु। सम्बोधन पब्लिकेसनले धेरै किताबहरूको काम गरे तापनि हामीले भाषा, साहित्य, सङ्गीत, कला एवं समाजका विभिन्न आयामहरूमा महत्त्वपूर्ण योगदान पुर्याउनु हुने ती महान व्यक्तित्वहरूको मूल्याङ्कन गर्नुपर्छ भन्ने निधो हुँदा आज डाक्टर जयसिंहजन प्यासी सरलाई यो श्रृङ्खलाको प्रथम पङ्क्तिमा हामीले उहाँलाई उभ्याएका छौँ। यस कार्यक्रमलाई सफल बनाउनको लागि तपाईँहरूले दिनुभएको माया, तपाईँहरूले दिनुभएको यो प्रेरणा हामी सधैँ साथमा राख्दै फेरि पनि सबै सबैमा यो कार्यक्रम सफल रहोस् भन्ने शुभकामना शुभेच्छा व्यक्त गर्दै म तपाईँहरूबाट बिदा लिन चाहन्छु। फेरि पनि सबै सबैलाई हार्दिक न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छु। धन्यवाद।
1: कार्यक्रमको सुरुमा नै डाक्टर जसयञ्जन प्यासीद्वारा लिखित, कर्म योञ्जनद्वारा सङ्गीतबद्ध एवं डेजी बराइरीले गायकी अति लोकप्रिय गीत सुधीर घले मञ्चमा प्रस्तुत गरे, जसको यो सानो झलक।

0: कार्यक्रममा दर्शक एवं अतिथिहरूलाई चिया चमेना गराउँदै कार्यक्रम बिस्तारै अगाडि बढ्दै जान्छ। यसचोटि धेरै दिनदेखि रेकर्ड भएर लोकार्पणको मिति पर्खिरहेको एउटा गीत तिमीलाई मेरो नामले बिझाउँछ भन्ने गीत पनि लोकार्पण प्रमुख अतिथि विशिष्ट अतिथि लगायत समालोचक जय क्याक्टस, कवि ज्ञानेन्द्र खतिवडा, साहित्यकार डाक्टर कृष्णराज गतानी, सङ्गीतकार महेश्वर लामा, गायिका नम्रता बल एवं गीतकार डाक्टर जस्यन्जन प्यासीको बाहुलीबाट गरियो। यस गीतमा शब्द रचना डाक्टर जस्यन्जन प्यासीको, सङ्गीत रचना प्रसाद राणा पहिलीको रहेको थियो भने यो गीत गायिका नम्रता बलले गाएकी थिइन्। साथै सङ्गीत संयोजन महेश्वर लामाले गरेका थिए।
1: आदरणीय ज्ञानेन्द्र खतिवडा सरलाई पनि निवेदन गर्छु र मेरा गुरु डाक्टर कृष्णराज भतानी सरलाई पनि म मञ्चमा सबै नै निवेदन गर्दछु। वरिष्ठ समालोचक जय क्याक्टसलाई पनि म मञ्चमा सादर निवेदन गर्दछु। यसका सङ्गीत संयोजक महेश्वर लामालाई पनि म मञ्चमा निवेदन गर्दछु। गायिका नम्रता बललाई मैले नबोलाइ हुँदैन, यहाँलाई पनि म मञ्चमा निवेदन गर्दछु। र यहाँहरूको कर कमलबाट हामी यो गीत लोकार्पण गर्न लागिराखेका छौँ र यहाँहरूलाई कृपा गरी यो गीतको पोस्टर लोकार्पण गरिदिनु हुन निवेदन गर्दछु।
0: लोकार्पणपछि गायिका नम्रता बलले दर्शकहरू अघि यो गीत गाएर मन्त्रमुग्ध बनाई

0: कार्यक्रम मूल विषयमा प्रवेश गर्छ। अब कार्यक्रममा डाक्टर जसयन्जन प्यासीमाथि लेखिएको एउटा खुल्ला किताब नामक पुस्तकको विमोचन हुन्छ। कार्यक्रमको अध्यक्ष विन्द्या सुब्बा, विशिष्ट अतिथि चन्द्र भण्डारी, कृष्णराज भुजेल, डाक्टर जसयन्जन प्यासी, ज्ञानेन्द्र खतिवडा, कृष्णराज गतानी, जय क्याक्टस अनि पुस्तकको सम्पादक लक्ष्मण दाहाल र सम्बोधन पब्लिकेसनका प्रमुख सूरज गुरुङ रोसरीको भाउरीबाट गरियो।
1: अभिनन्दन ग्रन्थ लोकार्पणमा हामी आइपुगेका छौँ। सम्बोधन पब्लिकेसनद्वारा प्रकाशित यो स्रष्टा मूल्याङ्कनको पहिलो श्रृङ्खला एउटा खुल्ला किताब कृतिवृत्तमा जसयन्जन प्यासी अब हामी यहाँ लोकार्पण गर्न लागिराखेका छौँ। मञ्चमा उपस्थित दिव्य स्रष्टागणलाई पुस्तक लोकार्पण गर्दछ म निवेदन गर्दै म सम्बोधन पब्लिकेसनको पक्षबाट श्रीमान सूरज गुरुङ अनि श्रीमान लक्ष्मण दाहाललाई मञ्चमा निवेदन गर्दछु।
0: कार्यक्रम पुस्तक सार्वजनिक भएको घोषणा कार्यक्रम अध्यक्ष विन्द्या सुब्बाले गरिन्।
2: 26 जुलाई 2026 दिन सिलगढीको देवकोटा सङ्घको यस भव्य सभा स्थलमा मञ्चमा सम्बोधन पब्लिकेसनद्वारा डाक्टर जसयन्जन सम्बन्धित एउटा खुल्ला किताब कृतिवृत्तमा जसयन्जन काशी नामक ग्रन्थ विधिवत हर्षोल्लासपूर्ण विमोचित भयो भने घोषणा गर्न चाहन्छु।
0: यसपछि सम्बोधन पब्लिकेसनले डाक्टर जसयन्जन प्यासीलाई सम्मान गरे। पुस्तकको सम्पादक लक्ष्मण दाहालले डाक्टर जसयन्जन प्यासीलाई फुलको गुच्छा, कार्यक्रम अध्यक्ष विन्द्या सुब्बाको बाहुलीबाट मायाको चिन्ह र सम्झना स्वरूप स्मृति चिन्ह सूरज गुरुङ रोसरीको बाहुलीबाट प्रदान गरियो।
1: आदरणीय जसलाई यो पुष्पगुच्छ दिएर आज यस अभिनन्दन ग्रन्थका सम्पादक श्रीमान लक्ष्मण दाहाल जसरलाई यो पुष्पगुच्छ प्रदान गरिँदैछ। कार्यक्रम अध्यक्ष श्रीमती विन्द्या सुब्बाको बाहुलीबाट यो स्मृति चिन्ह पनि सरलाई प्रदान गरिँदैछ। सम्बोधन प्रकाशनका अधिपति सूरज गुरुङ रोसरीको बाहुलीबाट यो स्मृति चिन्ह पनि प्रदान गरिँदैछ।
0: डाक्टर जसयन्जन प्यासीको परिवार युन्दे धिमको पक्षबाट जसयन्जनका धर्मपत्नी रूपा यन्जनको बाहुलीबाट पुस्तकको सम्पादक लक्ष्मण दाहाल एवं सम्बोधन पब्लिकेसनका प्रमुख सूरज गुरुङ रोसरीलाई खदा लगाएर एवं स्मृति चिन्ह प्रदान गरेर कृतज्ञता ज्ञापन गरे।
1: युन्दे धिम पक्षबाट मायाको चिन्ह यस पुस्तकका प्रकाशक सूरज गुरुङलाई अनि पुस्तकका सम्पादक लक्ष्मण दाहाललाई प्रदान गरिने र सधैँ गुरुमाको बाहुलीबाट यो मायाको चिन्ह यहाँलाई प्रदान भइराखेको छ।
0: यस अवसरमा डाक्टर जसयन्जन प्यासीको शब्द रचना एवं राजु सुन्दासको सङ्गीत रचनामा रहेको अर्को चर्चित गीत फेरि फेरि तिमीले मलाई कर्म मुक्तान्दे गाएर दर्शकहरूको मन जित्न सफल भए।

0: तपाईँले पनि सक्ने
1: पुस्तक सम्बन्धी आफ्नो विचार पुस्तकका सम्पादक लक्ष्मण दाहालले यसरी राखे।
2: आज हाम्रो लागि यो अति हर्षको दिन हो, कारण भारतीय नेपाली साहित्यका मूर्धन्य साहित्यका क्रियाशील तथा अग्रगामी स्रष्टा डाक्टर जसिन्जन ब्यासीका कृति र कीर्तिमा आधारित बहुप्रतीक्षित एउटा खुल्ला किताब मूल्याङ्कन ग्रन्थको लोकार्पण भइसकेको छ। हामीले यस कृतिलाई अभिनन्दन ग्रन्थ भनेनौँ, कारण दुनियाँभरिका सङ्घ संस्थाहरू व्यक्तिहरूका शुभेच्छा पत्र र शुभकामना पत्रहरू थुपारेर त्यसलाई शुभकामना पत्रको रास बनाउनु भन्दा बरु कुनै एउटा समालोचना नै हाल्नु राम्रो भनेर हामीले यस कृतिलाई मूल्याङ्कन ग्रन्थ बनाउने प्रयास गरेका छौँ। यसमा विशेष हामीले डाक्टर जसिन्जन प्यासीले लेखेका समालोचनात्मक ग्रन्थ र गीतहरूलाई मुख्य लक्ष्यमा राखेका छौँ, कारण उनी बहुआयामिक स्रष्टा भए तापनि समालोचना र गीत विधामा उनको विशिष्ट योगदान भएको हुनाले हामीले यस मूल्याङ्कन ग्रन्थमा उनका समालोचना र गीतहरूलाई ध्यान दिने काम गरेका छौँ। र यहाँ राम्रा राम्रा समालोचकहरूले राम्रा राम्रा समालोचनात्मक रचनाहरू दिएर कृतिलाई महिमामण्डित गर्ने काम गरेका छन्। उनीहरूलाई पनि म हृदयबाट धन्यवाद दिन चाहन्छु।
1: डाक्टर जसिन्जन प्यासीको शब्द रचनामा अर्को चर्चित गीत बोलाउँ भने तिमीलाई गायिका रञ्जिता सुनारले श्रोतालाई जानकारी गराऊ। यस गीतको मूल गायक एवं सङ्गीतकार रहेका छन् बद्रिक दुर्गा खरेल।

0: कवि उदय थुलुङको आउँदो कविता संग्रह निनम्माको आवरणको अनावरण वरिष्ठ साहित्यकार डाक्टर जसेन्जन प्यासीको बाहुलीबाट गरे। कार्यक्रममा साहित्यकार डाक्टर जसेन्जन प्यासीले आफ्नो सम्बोधन राखे यसरी।
1: एउटा कृति प्रकाशनमा आयो, प्रकाशित भयो, मलाई केन्द्र गरेर लेखिएका कृतिहरू रहेछन्। मैले पनि हेर्ने मौका पाएँ, खुसी लाग्यो मलाई। म विशेष गरिकन भाइ सुरज गुरुङ अनि भाइ लक्ष्मण दाहाललाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। अनि यहाँहरू सबैलाई पनि म धन्यवाद ज्ञापन गर्न चाहन्छु। मेरो नाम सुन्दै तिमीलाई बिजाउँछु भने भनेर अघि गीत आयो, म पनि जसँग भएँ। हाम्रो नम्रता बलले गीत गाउनु भयो, मेरो नाम सुन्दै बिजाउनेहरूलाई मैले कसैलाई बिजाएँ भने पनि म माफी चाहन्छु। कतिजना बिजाउँदै बिजाउँदै भए पनि आइपुगेका छन्, कति नबिजाइकन खुसीले पनि आइपुगेका छन्। म आफ्नै प्रकारले खुसी भइरहेको छु। आज म यति खुसी छु आजको दिनमा। पहिलो कुरो त तपाईँहरूको यो मप्रतिको सद्भावना मायाले तपाईँहरूलाई तानेर ल्याएर यहाँ जपडेकोमा पनि म एकदम खुसी छु।

0: तपाईँ राजिनु भयो, कृतज्ञ भएको छु। अनि आजकै दिन प्रसाद रणपैनी जस्ता सङ्गीतकार जो एउटा गाउँको ठाउँमा त्यसै अर्मरिरहनु भएको थियो, उहाँले अवकाश खोजिरहनु भएको थियो, धेरै ठाउँ खोजिरहनु भएको थियो। पछि उहाँले मलाई अन्त नै भनिसकेको थियो। अघि हाम्रो उद्घोषक महोदयले पनि भन्नुभयो, मैले पनि उहाँलाई सम्मान गरेर दुईवटा गीत पठाइदिएँ। उहाँले राम्रो सङ्गीत भन्नुभएछ, अनि मैले हुन्छ तपाईँले यसलाई रेकर्ड गर्नुभयो हुन्छ भनेर उहाँलाई स्वीकृति दिएँ। उहाँले कति दौडधुप गरेर के गरेर, अब म त त्यस्तो गीतकार पनि केही पनि होइन, त्यस्तो कवि पनि केही पनि होइन, साधारण के मनको कुरा अलिकति लेख्ने मान्छे मात्रै हो, लेखेर दिइहालेँ। उहाँलाई चाहिँ त्यो साह्रो परेछ भने उहाँ जस्तो गीतकारको गीतमा मैले कसरी सङ्गीत गर्नु, चर्को परिपरि घरि कालेबुङ घरि काठमाडौँ घरि कहाँ कुदिनु भयो। अनि मैले अन्तमा भने तपाईँले यति साह्रो पऱ्यो मलाई भने, यति भइसक्यो ठुलो मैले के गरेको, त्यसो भयो भनेदेखि मेरो आफ्नै मेरो पूर्व छात्र पनि हुनुहुन्छ, अनि अहिले सङ्गीतमा उहाँहरूको चुरी अर्कै छ, हामीभन्दा धेरै माथि हुनुहुन्छ महेश्वर रावण, उहाँलाई किन बिर्सिनु भएको, ल्याउनुहोस् न यहाँ खर्साङमा, उहाँ खुसी हुनुहुन्छ, म पनि भनिदिन्छु। उहाँले त्यति अमान्य गर्नुहुँदैन भने उहाँले ल्याउनु भयो, ल्याएर उहाँलाई भेटेर रेकर्डिङ गर्नुभएछ। हाम्रो नम्रता बल उहाँले धेरै दिनदेखि गीत गाइरहनु भएको थियो, रेडियोमा कति गीत छ उहाँको, अनि मेरा गीतहरू सबै गीत गाउनु भएको, मैले उहाँलाई कहिले चिनाउन सकेको थिइनँ। अनि लु न हाम्रो प्रसाद रणपैलेको यो गीतमा अनि तपाईँको स्वरमा म चिनाउन भनेर मैले त्यो सल्लाह गरेर उहाँलाई भने, उहाँ पनि खुसी हुनुभयो, गाई पनि दिनुभयो, पछि रेकर्डिङ गर्नुभयो अनि मलाई सुनाउनु पनि भयो। त्यसको फाइनल रेकर्डिङ गर्नु निम्ति सबै गर्नुको निम्ति हाम्रो महेश्वर लामाजीले सबै बेहोरेर के गरेर काठमाडौँ कतातिर लगेर त्यसलाई एकदम रिफाइन गरेर रेकर्डिङ ल्याएर आउनुभएको, उहाँले रिलिज गर्नु भन्छु भन्दै थियो। रिलिज गर्ने 4 दिन 5 दिन अगाडि उहाँ स्वयं बित्नुभयो प्रसाद रणपैले। म यति साह्रो दुखित भएँ, मैले प्रोत्साहित गर्छु सबैलाई उठौँ भनेर मैले कोसिस गरेको, म बित्नु भयो, एकदम दुःख लाग्यो मलाई। यो मौकामा उहाँहरूले यो निमन्त्रण, यो मेरो निमन्त्रण महत्त्वपूर्ण छैन, म प्रसाद रणपैलेलाई बचाउन चाहन्छु, उहाँको त्यो अन्तिम कालको उहाँले सुन्न नपाएको कम्पोजिसनको गीत त्यो चाहिँ सबै जनताले सुन्न पाऊ। आज 26 जुलाईकै दिन यो आजको हुने कार्यक्रम त मैले तयार गरेको होइन, यो जम्मै उहाँहरूको हाम्रो सुरज रोसरी र लक्ष्मण दाहालको जम्मै।
1: विशिष्ट अतिथि चन्द्र भण्डारीले आफ्नो सम्बोधनमा यसो भने,
2: म 3 करोड नेपाली मध्येको एउटा आम नेपाली हुँ र लाखौँ लाख सर्जकहरू स्रष्टाहरूका तर्फबाट न्यानो शुभेच्छा बोकेर हाम्रो एउटा हिमाललाई पूजा अर्चना गर्न भनेर यहाँ आएको छु र अब उहाँले हामीलाई कञ्चनजङ्घा हिमाल आरोहण गराउनुहुनेछ र म मेरो देशको माउन्ट एभरेस्टमा लगेर उहाँलाई हिमाल आरोहण गर्नका निमित्त प्रस्ताव गर्न पनि आएको छु। त्यो कुर्बानी, त्यो बलिदान र त्यो आस्थाको झन्डा बोकेर हिँड्ने एउटा महानायक हो। हेर्दा दुब्लो पातलो, मुटु खिसकेको भए पनि हाम्रो मुटुमा रगत भर्ने तागत र ऐश्वर्य भएको मान्छे डाक्टर जस यन्जन प्यासीको दीर्घ जीवन र स्वस्थ जीवनको कामना गर्न भनेर म नेपालबाट आएको छु।
1: अन्तमा कार्यक्रम अध्यक्ष विदुषी आख्यानकार विन्ध्या सुब्बाले आफ्नो अध्यक्षीय सम्बोधन राखिन् यसरी।
3: डाक्टर प्यासीलाई बहुमुखी प्रतिभाभन्दा पनि सर्वमुखी प्रतिभा भन्न मलाई मन लाग्छ, कारण उहाँले नछुनु भएको विधाहरू कमै होला। उहाँलाई जति कविको रूपमा हामीले सम्झौँ भने उहाँ कविताकै निम्ति साहित्य अकादमीबाट सम्मानित कवि हुनुहुन्छ,

0: गीतकार तपाईँहरूको समक्ष धेरै आउनुभयो आज. पाँचवटा फेरीमा कति गीतहरू अटाउँछन्, त्यो आकाशमा जति ताराहरू होला त्यत्तिकै ती ताराहरू जति नै सङ्ख्यामा सायद उहाँले गीतहरू हेर्नुभएको होला.
1: यसपछि डाक्टर जसिन्जन प्यासीलाई सबै उपस्थित दर्शकहरूले खदा लगाएर सम्मान गरे. यसरी कार्यक्रम समापन हुन्छ. हवस् त श्रोता, यो प्रतिवेदन आकाशवाणी खरसाङको पक्षमा म उमेश कार्की ढोली लगायत कार्यक्रम सहयोगी सञ्जीव मोहराले तपाईँसम्म पुर्याए. अब मलाई पनि बिदा दिनुहोस्. आजको निम्ति धन्यवाद.
2: अहिले सुन्दै हुनुहुन्थ्यो हिज सिलगढी देवकोटा संघमा आयोजित एउटा खुल्ला किताब हुँ म पुस्तकको लोकार्पण समारोहको रेडियो प्रतिवेदन. हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ. समय साँझको 5:30 भइरहेछ. अब प्रस्तुत छ कार्यक्रम इभिनिङ मेलोडिज.

0: यो आकाशवाणी हो, साँझ 6 बजेको मुख्य समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। आज लोकसभामा लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 पेश गरियो। पहिलो स्थगनपछि पुनः सदन शुरू हुँदा सदनमा कार्मिक सार्वजनिक गुनासो तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले विधेयक प्रस्तुत गर्नुभयो। दिल्लीको डाक्टर राम मनोहर लोहिया अस्पतालले हालै भएको विरोध प्रदर्शनमा घाइते भएकी 21 वर्षीय महिलाको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको रिपोर्ट गरेको छ। अस्पतालका अनुसार ती महिलालाई लगभग 5 दिन अघि भेन्टिलेटरबाट हटाइएको थियो र अहिले उनी सामान्य सास फेर्दैछिन्। सर्वोच्च अदालतले आज उत्तर प्रदेश सरकारलाई अयोध्या राम मन्दिर ट्रस्टलाई प्राप्त दान दुरूपयोगको आरोपको अनुसन्धान गर्न गठित विशेष अनुसन्धान टोली एसआईटीमा एक फोरेन्सिक अडिटर परीक्षकलाई समावेश गर्न निर्देशन दिएको छ। दिल्ली उच्च अदालतले आज कांग्रेस नेता सोनिया गान्धी, राहुल गान्धी र अन्यलाई प्रवर्तन निदेशनालयको निवेदनमा जवाफ दिन 3 हप्ताको समय दिएको छ। मध्यप्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादवले आज खाण्डवा जिल्लामा आयोजित बलराम कृषि महोत्सवमा भाग लिनुभयो। यस अवसरमा उहाँले मुख्यमन्त्री किसान कल्याण योजना अन्तर्गत 82 लाख भन्दा बढी किसानहरूको खातामा 3,300 करोड़ भन्दा बढी रकम स्थानान्तरण गर्नुभयो। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले दक्षिण पश्चिम फ्रान्समा अनियन्त्रित आगलागीलाई सम्बोधन गर्न आज आपतकालीन बैठक बोलाउनु भएको छ। स्कटल्याण्डको ग्लास्गोमा आयोजित कमनवेल्थ गेम्समा भारतका लागि पहिलो पदक जित्ने प्यारा पावर लिफ्टर झण्डु कुमारलाई युवा मामिला तथा खेलकुद मन्त्री मनसुख मान्डवियाले आफ्नो निवासमा सम्मान गर्नुभयो। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि पुनः स्वागत आकाशवाणीको खरसाङ केन्द्रमा। अब सुन्नुहोस् हिन्दी चलचित्रका गीत।

अहिले सुन्दै हुनुहुन्थ्यो फिल्म दिल सेबाट एआर रहमानको स्वर अनि सङ्गीतमा शब्द थियो गुलजारको।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौं। समय साँझको 6:30 भयो। यो समय हो ग्रामीण श्रोताहरूको निम्ति कार्यक्रम गाउँले सभाको।

0: नमस्कार है बिरे दाजु, आइपुगे म पनि। ए यहाँ साइली बारी पनि आइपुग्नु भएको छ।
1: नमस्कार बिरे दाजु, चुल्ठे दाजु।
2: हजुर नमस्कार, नमस्कार।
0: सँगसँगै पो भएछौ त साइली बारी र म त।
2: हजुर
1: हजुर हजुर।
2: अनि आज त ठिक्कै समयमा तिनैजना भेट भइयो है।
0: हजुर हजुर।
2: अनि यसरी भेट हुँदा खुसी पनि लाग्छ है।
1: हजुर हजुर।
2: किनभने अब हामी सभामा विभिन्न काम लाग्ने विषयहरूमा कुराकानी गर्छौँ नि त।
0: हो नि हो नि। हजुर,
2: आज पनि कुराकानी त गर्नु नै पर्ने हो।
1: हजुर।
2: तर हाम्रो कुराकानी थाल्नुभन्दा पहिले चाहिँ एकछिन विश्राम गर्दै गीत सुनौ न ल।
0: तपाईँ मेरो मनकै कुरा गर्नुभयो।
1: हुन्छ हुन्छ।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो, अनि थाकेको पनि अलिक आराम पनि भयो। हतार हतार हस्याङ र फस्याङ गर्दै आएको, यो मनोरञ्जन गरेर चाहिँ धेरै आराम भयो।
1: हो नि, अनि अब हामी यसरी भेटघाट भएपछि विभिन्न विषयहरूमा कुराकानी गर्छौँ भनेर त भन्यौँ।
0: हजुर
2: हजुर,
1: यहाँ आज साइली बुहारीले के सोध्ने विचार गर्दै हुनुहुन्छ?
0: त्यही सोच्दै थिएँ म पनि, यसो हेर्दै आज चाहिँ अब केही न केही विचार गरेर त आउनुहुन्छ बा, निकै कडाकडी पो सोध्ने हो कि?
2: आज नि अब हाम्रो पहाडी क्षेत्रमा विशेष गरेर धेरै पानी पर्छ।
1: हो त,
2: हो, कति त यो माटोहरू पनि पानीले बगाएर लान्छ। अन्त यो पहाडी क्षेत्रमा माटोको संरक्षण गर्ने पद्धतिहरू चाहिँ के कसो छन् त्यो विषयमा पो जानु कि भनेर नि।
1: साह्रै राम्रो तपाईँले विषय झिक्नु भयो।
2: हजुर हजुर,
1: किनभने माटो हाम्रो खेतीपाती गर्ने मुख्य आधार हो।
2: हजुर,
1: पहाडी क्षेत्र

0: क्षेत्रमा तपाईँले भने जस्तै धेरै पानी पर्ने जमिन भिरालो भएकोले साथसाथै वन फडानीहरू पनि हुन्छ नि त, अनि खेती गर्ने तरिका राम्रो नहुनका कारण माटो बग्ने समस्या चाहिँ धेरै देखिन्छ हौ। अनि हरेक वर्ष धेरै उर्वर अथवा मलिलो माटोहरू हुन्छ नि त्यो चाहिँ बगेर जाने भएकोले खेतीको उत्पादन घट्छ, पानीको मुहानहरू सुक्छन्, पहिरो जाने खतरा बढ्छ र वातावरणमा चाहिँ नराम्रो असर पर्छ।
1: ए हजुर हजुर।
0: त्यसैले गर्दाखेरि पहाडी क्षेत्रमा राम्रो उत्पादन लिन र वातावरण जोगाउन चाहिँ माटोको संरक्षण गर्नु चाहिँ एकदमै जरुरी विषय हो साइँली भरि।
1: ए हजुर हजुर। माटो बग्न कटान हुने मुख्य कारण, माटो बग्ने साथै कटान हुने मुख्य कारणहरू चाहिँ के छन् दाजु?
2: अब विशेष गरी माटो बग्ने कटान हुने कारणहरू भन्नुभयो नि, धेरै भिरालो जमिनमा चाहिँ हामी खेती गर्छौँ है, अनि पानी पर्छ अनि त्यो भएर माटो कटान हुने गर्छ, अनि जङ्गल हामीले फाँडिसक्यौँ, जङ्गल काटिसक्यौँ, वन नष्ट गरिसक्यौँ है, वर्षाको समयमा धेरै पानी पर्छ अनि बाढी पनि आउँछ, बाढी आउँदाखेरि पनि सबै मलिलो माटोहरू चाहिँ बगाएर लान्छ, अनि पशुहरूलाई जथाभावी चराउन दिन्छौँ हामी है, चराउँछौँ। माटो कटान चाहिँ कसरी हुन्छ भन्दाखेरि विशेष गरी चाहिँ के भन्न मन लाग्यो भने जथाभावी अहिले चाहिँ सडक सडक निर्माणहरू हुँदैछ, अब योजना बिना सडक निर्माण गर्नु पनि यो माटो कटान हुन सक्छ, अनि हामीले प्रयोग गर्दा धेरै मात्रामा रासायनिक मलहरू प्रयोग गर्छौँ, अनि त्यो रासायनिक मलहरू प्रयोग गर्दाखेरि पनि माटोको गुणस्तर चाहिँ एकदमै घटेर जान्छ, अनि खेतबारी खाली छोड्नु र माटो जोगाउने उपायहरू चाहिँ एकदमै नअपनाउँदा चाहिँ हाम्रो प्रायः कस्तो हुन्छ भने माटो बग्ने, माटो कटान हुने र एकदमै हाम्रो खेतीबारी चाहिँ राम्रो नहुने यो कारणहरू हो भन्न चाहन्छु साइलीभरि।
1: ए हजुर। बिरे दाजु,
0: हजुर,
1: यो पहाडी क्षेत्रमा माटो संरक्षणको प्रमुख प्रविधिहरू चाहिँ के छन् त्यो पनि बताइदिनुहोस् न।
0: यो त जान्नै पर्ने कुरा हो नि साइलीभरि।
1: हजुर।
0: हामीले माटो संरक्षणको निम्ति चाहिँ के गर्ने भन्दा चाहिँ पहिलो कुरो चाहिँ खेती गर्दाखेरि गहरा खेती अपनाउने, अङ्ग्रेजीमा चाहिँ यसलाई टेरिस फार्मिङ भनिन्छ के।
1: हजुर हजुर।
0: अनि हामीलाई थाहा भएकै कुरो हो कि पहाडको भिरालो जमिनलाई चाहिँ सिँढी जस्तो तह तह बनाएर खेती गर्ने तरिकालाई चाहिँ गहरा खेती भनिन्छ। अनि यसको फाइदाहरूमा माटो बग्ने समस्या कम हुन्छ, वर्षाको पानी खेतमै रोक्न सकिन्छ,
1: ए हजुर हजुर,
0: बेगलाई चाहिँ त्यहाँ रोक्न सकिन्छ, अनि सिँचाइ गर्न पनि सजिलो हुन्छ, खेतीको उत्पादन बढ्छ, पहिरो जाने सम्भावना पनि कम हुन्छ है साइलीभरि।
1: गहरा खेती चाहिँ अलिक फाइदाजनकै रहेछ नि।
0: अनि दार्जिलिङ, सिक्किम, नेपाल र भुटानको धेरै जस्तो जहाँ जहाँ पहाडी क्षेत्रहरू छ नि, यस्ता ठाउँहरूमा चाहिँ यो गहरा खेती गर्ने तरिका चाहिँ धेरै प्रचलित छ भनौँ न।
1: हजुर हजुर। त्यस्तै अन्य प्रविधिहरू के छन् दाजु त्यो पनि बताइदिनुहोस् न चुल्टे दाजु।
2: अर्को हुन्छ कन्टुर खेती।
1: हजुर, कन्टुर खेती भन्नुभयो नि दाजु, यो कन्टुर खेती भनेको चाहिँ के हो यो पनि बताइदिनुहोस् न।
2: यो कन्टुर खेतीमा चाहिँ कस्तो हुन्छ भने जमिनको उचाइ बराबर हुने रेखा अनुसार जोताई र बाली लगाउने विधि हो। अब सजिलो रूपमा भन्नु पर्दाखेरि चाहिँ पहाडको भिरालोमा माथिबाट तल जोत्नुभन्दा चाहिँ यो डाँडाको घुमाउरो आकार अनुसार तेर्सो तेर्सो गरेर खेती गर्ने विधिलाई चाहिँ के भनिन्छ, कन्टुर खेती भनिन्छ। अब हामी पहाड छ भन्दामै सोझै अब माथिदेखिको तल जोताई खेतीपाती लगाउने काम गर्नु भएन, किनभने बर्खामा पानी आउँदा सबै बगाएर लान्छ, तर हामीले यो घुमाउरो पाराले तेर्सो पाराले लगायौँ भने चाहिँ कस्तो हुन्छ भनेदेखिको सिधै बग्न दिँदैन अनि पानीको बहाव पनि कम्ती हुन्छ। अब त्यसको फाइदाहरू मैले त्यही भनिहालेँ, पानीको बहावको गति कम हुन्छ, माटो बग्न पाउँदैन, अनि चिस्यान पनि संरक्षण हुन्छ, अनि उर्वरा शक्ति माटोको चाहिँ कायम रहन्छ, यसलाई चाहिँ कन्टुर खेती भन्छौँ हामी।
1: ए हजुर हजुर।
0: त्यस्तै प्रकारले
1: हजुर
0: माटो संरक्षण गर्ने अर्को उपाय अथवा प्रविधि चाहिँ के छ भन्दाखेरि घाँसे पट्टी, बुझ्नुभयो, अङ्ग्रेजीमा यसलाई ग्रास स्ट्रिप भनेर भनिन्छ। यसमा चाहिँ के छ भन्दाखेरि खेतीबारीको बिच बिचमा वा किनारमा चाहिँ घाँसको पट्टी लगाउने, अनि यसलाई नै घाँसे पट्टी भनेर चाहिँ बुझ्नु पर्यो। यसको लागि नेपियर वा अन्य घाँसहरू रोप्न चाहिँ सकिन्छ है।

0: हजुर।
1: अनि यसको फाइदाहरू पनि बुझिराख्नुहोस्
0: चाहिँले
1: भरि। यसले चाहिँ माटो बग्नबाट जोगाउँछ, वर्षाको पानीको बहाउलाई चाहिँ कम गर्छ, साथसाथै पशुहरूको लागि घाँस पनि हामीलाई उपलब्ध हुन्छ, अनि जमिन बलियो र सुरक्षित रहन्छ।
2: अनि त्यस्तै गरेर अर्को चाहिँ के छ भने नि साइली बुहारी, एग्रोफोरेस्ट्री यसलाई चाहिँ कृषि वन पनि भन्छौँ हामी। अब खेतीपाती फलफुल र वनस्पतिलाई एउटै प्रणालीमा उत्पादन गर्ने विधि हो, एउटै ठाउँमा भनौँ न। जस्तै अब उदाहरणको रूपमा लिँदाखेरि अलैँची हामी लगाउँछौँ, अलैँचीसँग उत्तिस, जस्तै अदुवा लगाउँछौँ हामी, अदुवासँग बाँस, अनि जस्तै सुन्तला लगाउँछौँ होइन, सुन्तलासँग घाँस खेती। यसमा चाहिँ के हुन्छ भने माटोको संरचना एकदमै सुधार हुन्छ, यस्तो प्रकारले लगायौँ भने चाहिँ फाइदा हुन्छ, अनि जैविक पदार्थ पनि बढ्छ, अनि किसानको आमदानी पनि बढ्छ भनौँ न, किनभने विभिन्न हामीले एउटै जमिनमा विभिन्न खेती गर्दै गरेको हुन्छौँ, अनि वातावरण संरक्षणमा पनि यसले सहयोग पुर्याउँछ।
1: त्यसरी नै माटो संरक्षणको अर्को उपाय अथवा प्रविधि चाहिँ के छ भन्दाखेरि उकेरा अथवा मल्चिङ, पराल, घाँस, सुक्खा पात वा बालीको अवशेषलाई ढाक्ने विधिलाई चाहिँ हामी उकेरा अथवा मल्चिङ भनेर भन्छौँ
0: है।
1: अनि यसको फाइदाहरूमा माटोको चिस्यान कायम रहन्छ, झारपात कम हुन्छ, वर्षाको असरबाट जोगिन्छ, सिधै माटोलाई हिर्काउनु पाउँदैन नि त, छोपिराखेको छ भने त। अनि त्यसरी नै खेतीलाई चाहिने साना साना जीवाणुहरूको वृद्धि हुन्छ यसो गर्दा चाहिँ, उकेरा दिँदा चाहिँ क्या भरि। अनि आज तपाईँले जुन यो माटोको संरक्षण अनि यसको विधिहरू सम्बन्धी सोध्नु हुँदैछ, हामीले जाने जति कुराहरू बताउँदैछौँ, अनि माटो संरक्षणको अरू प्रविधिहरू पनि छ, तर त्योभन्दा अगाडि चाहिँ हामी एकछिन फेरि अर्को गीत सुनेर आनन्द लिउँ न।
2: ए हुन्छ हुन्छ, सुनौँ
0: नि। हुन्छ दाजु।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो कुराकानी गर्दा गर्दै। गीत सुन्नु त बडा आनन्द आयो।
1: अनि आज यहाँ साइली बुहारीले हामीलाई माटोको संरक्षण विधिहरू के के छ भन्ने कुराहरूमा सोध्नु हुँदैछ। अघि हामीले धेरैवटा कुराहरू बतायौँ, धेरैवटा प्रविधिहरू बतायौँ, यो बाहेक अरू प्रविधिहरू पनि छन्।
2: हजुर, बाँकी रहेका कति के छन् त्यो पनि बताइदिनुहोस् न
0: वीर दाजुले। मल्चिङ उकेराको विषयमा पनि बताइदिनु भयो। अर्को चाहिँ के छ भने आवरण बाली भन्छ, कभर क्रप्स। जस्तै कुनै पनि हामी खेतीपाती गर्दाखेरि खुल्ला जमिन नराखिकन विशेष बाली लगाइन्छ, थप बाली लगाइन्छ भनौँ न। जस्तै कुनै पनि हामीले बाली लगायौँ भने त्यसमा मिसाएर सिमी पनि लगाउँछौँ हामी, भटमास लगाउँछौँ, काउपी लगाउँछौँ। यो कतिपय बालीहरू हामी लगाउँछौँ है, यसलाई चाहिँ कभर क्रप्स या त आवरण बाली भन्छौँ। यो चाहिँ किन लगाउँछौँ हामी भन्दाखेरि माटो कटान रोकिन्छ यसले। कुनै पनि खुल्ला जमिन हुँदैन, खुल्ला ठाउँ हुँदैन। हामी एउटा खेती गर्दा गर्दै बिचबिचमा यो खुल्ला जग्गामा चाहिँ यो कभर क्रप्स पनि लगाउँछौँ। त्यो हुँदा चाहिँ माटो कटान रोकिन्छ, अनि नाइट्रोजन जुन चाहिँ खेतीपातीलाई चाहिन्छ त्यो पनि बढाउँछ, अनि माटोको उर्वरा शक्तिको पनि सुधार गर्छ, उर्वरा शक्ति पनि बढ्छ भनौँ न।
1: त्यसरी नै साइली भरि माटो संरक्षणको अर्को उपाय चाहिँ हो फसल चक्र। हरेक वर्ष एउटै बाली लगाउनुको सट्टा विभिन्न बाली पालै पालो लगाउनु पर्छ के साइली बरी। उदाहरणको निम्ति मकै लगाइसकेपछि सिमी लाउनु पर्यो, सिमी लगाइसकेपछि आलु, त्यसपछि कोदो, यस्तो प्रकारले चाहिँ हामीले विभिन्न प्रकारको बालीहरू लाउन सक्छौँ। अनि यो फसल चक्रको फाइदाहरूमा पोषक तत्त्वको सन्तुलन चाहिँ कायम राख्छ के। त्यसरी नै रोग र किरा कम लाग्छ, उत्पादन बढ्छ र माटो संरक्षणमा पनि सहयोग गर्छ।
2: ए हजुर हजुर, भनेपछि फसल चक्रले पनि मुख्य भूमिका निभाउँदो रहेछ दाजु है।
1: हो नि,
2: माटो संरक्षणमा।
0: अनि त्यसरी नै जैविक मलको प्रयोगद्वारा पनि हामीले माटोको संरक्षण गर्न सक्छौँ। जस्तै गोबर मल, कम्पोस्ट मल, भर्मी कम्पोस्ट तथा हरियो मल प्रयोग गर्दा चाहिँ माटोको गुणस्तरको चाहिँ सुधार हुन्छ। यसको विशेष लाभहरू चाहिँ के छ भने नि साइली बुहारी, माटोको जैविक पदार्थ बढ्छ, पानी सोच्ने क्षमता, पानी राख्ने क्षमता भनौँ न, त्यो पनि बढ्छ माटोमा, अनि सूक्ष्म जीवाणु सक्रिय हुन्छ। यसले गर्दा चाहिँ माटोको उर्वरा शक्ति एकदमै राम्रो हुन्छ।
2: ए हजुर हजुर, भनेपछि यो माटोको उर्वरापन चाहिँ कायमै रहने रहेछ
0: जैविक मलको प्रयोग चाहिँ गर्नु पर्यो। हजुर हजुर।
1: अनि माटो संरक्षणको अर्को उपायमा चाहिँ छ गल्ली तथा पहिरो नियन्त्रण के साइली बुहारी। जहाँ गहिरो कटान भएको हुन्छ त्यहाँ ढुङ्गे बाँध, बाँसको अवरोध, घाँस तथा झाडी रोप्ने कार्य जस्ता उपायहरू चाहिँ हामीले अप्नाउन सक्छौँ। त्यसरी नै अर्को उपाय छ जैविक इन्जिनियरिङ। यसमा चाहिँ के छ भन्दाखेरि वनस्पति र साना संरचना प्रयोग गरेर भुछाइ नियन्त्रण गरिन्छ। प्रयोग हुने जुन बिरुवाहरू लगाउनु पर्यो त्यो चाहिँ बाँस भयो, उत्तिस, बकाइना, खैर, यो चिजहरू लगाएर पनि हामी माटो संरक्षण चाहिँ गर्न सक्छौँ है साइली बुहारी।
2: दाजु, यो माटो संरक्षणको प्रविधिहरू एकदमै राम्रो प्रकारले बताइदिनु भयो। साथै दार्जिलिङ तथा पूर्वी हिमाली क्षेत्रको लागि नि दाजु यो उपयुक्त माटो संरक्षणको उपायहरू चाहिँ के कस्ता छन् त्यो पनि बताइदिनुहोस् न।
0: यसमा चाहिँ के छ भने नि साइली बुहारी, हामीले गहरा खेती गर्नु पर्यो। गहरा खेती कस्तो प्रकारले गर्ने भन्ने कुरा यहाँ वीर दाजुले पनि बताउनु भयो। गरा गरा बनाएर
2: यो
0: गरामा खेती गर्नु पर्यो, अनि सुन्तला तथा अलैँची बगानमा चाहिँ उकेरा दिनु पर्यो, मल्चिङ त्यो गर्नु पर्यो, अनि बाँस आधारित कृषि वन त्यो गर्नु पर्यो है। बाँस आधारित एग्रोफरेस्ट्री पनि भन्छ, कृषि वन पनि भन्छ है। अनि वर्षाको पानी चाहिँ सङ्कलन गर्नु पर्यो हामीले, अनि जैविक खेती प्रबन्धन गर्नु पर्यो।

0: हामीले रासायनिकहरू चलाउनु भएन, जैविकमा नै बेसी ध्यान दिनु पर्यो, अनि पहिरो प्रभावित क्षेत्रहरूमा चाहिँ हामीले वृक्षारोपण गरेर त्यसलाई रोक्ने प्रबन्ध गर्नु पर्यो।
1: अनि अर्को उपायमा चाहिँ के छ भन्दाखेरि साइलीभरि हामीले अब खेतीपाती त गर्नै पर्यो है, गर्छै गर्छौँ। अनि विशेष गरेर यो जुन वर्षाको समयमा छ नि, यो वर्षाको समयमा चाहिँ हामीले बारीलाई घरिघरि कोट्याइरहनु हुँदैन, खनिरहनु हुँदैन, बुझ्नुभयो त? हामीले बाली त लाएको हुन्छौँ है, यहाँले भने जस्तै हामीले रुखहरू रोप्न सक्छौँ है। त्यो समयमा चाहिँ हामीले यो बर्खाको समयमा चाहिँ बारीलाई घरिघरि जोत्नु अथवा चलाइरहनु चाहिँ हुँदैन। अनि त्यसरी नै अब माटो संरक्षण त गर्यौँ है, माटो संरक्षणको धेरैवटा लाभहरू पनि छ के साइलीभरि, जस्तै कृषि उत्पादन बढ्छ, किसानको आय पनि बढ्छ, फेरि कृषि उत्पादन भएपछि त बढ्ने नै हो नि त। खाद्य सुरक्षामा सुधार आउँछ, पहिरो तथा बाढी कम हुन्छ, पानीको स्रोतको पनि फेरि संरक्षण हुँदै गर्छ, फेरि माटो मात्र होइन पानीको स्रोतको पनि संरक्षण हुन्छ। त्यसरी नै
2: बर्खायाममा त पानी अत्याधिक हुन्छ, अब भोलि पर्सि त पानी चाहियो नि,
1: चाहियो नि, हो नि। सुक्खाको मौसममा हामीले पानीलाई संरक्षण गर्यौँ भने चाहिँ त्यही पानी हामी खेतीबारीमा प्रयोग गर्न सक्छौँ। अनि वातावरणमा सन्तुलन कायम राख्छ के यो माटो संरक्षणले। माटो संरक्षण भन्दा अब हामी वृक्षहरू पनि रोपेका हुन्छौँ नि त, त्यसले गर्दाखेरि चाहिँ वातावरणमा सहयोग हुन्छ। त्यसरी नै जलवायु परिवर्तनको असरलाई पनि कम गर्छ के।
2: हजुर हजुर, अब रुखपात रोपेर यो रुखपातले जलवायुलाई त असर गर्छ नि है।
0: अनि साइबारे विशेष भन्नु पर्दाखेरि चाहिँ पहाडी क्षेत्रमा, हाम्रो क्षेत्रमा है, माटो संरक्षण चाहिँ केवल कृषि उत्पादन बढाउने उपाय मात्र होइन, यो चाहिँ प्राकृतिक स्रोतहरूको संरक्षण पनि हो, वातावरणीय सन्तुलन दिगो विकासको आधार पनि हो। अनि यो गरा खेती भयो, कन्टुर खेती भयो, कृषि वन भयो, यो उकेरा दिनुभयो, वर्षाको पानी सङ्कलन भयो, जैविक मल प्रयोग तथा जैविक जुन चाहिँ अघि कुरा गरेको थियौँ इन्जिनियरिङ जस्ता प्रविधिहरू अप्नाएर चाहिँ माटोको उर्वरा शक्ति जोगाउन, उत्पादन बढाउन, अनि हाम्रो आउँदो पुस्ताहरूको निम्ति प्राकृतिक सम्पदा संरक्षण गर्न पनि हामीले सक्छौँ है।
1: ठिक भन्नुभयो, ठिक भन्नुभयो। माटो नै बगायो भने त हामी के उत्पादन गर्ने र भावी पिँढीलाई के भन्ने। अब तपाईँलाई थाहा भएकै हो कि वर्षै पछि अब हाम्रो पहाडी क्षेत्रमा धेरै मात्रामा पानी पर्छ, अनि यो माटोको मलिलोपना पनि बिस्तारी बिस्तारी क्षय हुँदैछ, कम हुँदैछ। त्यसलाई रोक्ने उपायहरूमा लागेनौँ भने चाहिँ पछि हामी आफै पस्ताउनु पर्ला जस्तो छौ होइन।
2: त्यही भएर नि दाजु आजको यस सभामा पहाडी क्षेत्रमा चाहिँ माटोको संरक्षणको प्रविधिहरू के कस्ता छन् भन्ने विषयमा नै मैले जान्ने इच्छा गरेर आएको नि दाजु।
1: हजुर, अब हामीले जे जति कुराहरू भने त्यो बुझ्नुभयो होला नि त।
2: हजुर हजुर, मैले बुझेँ दाजु, धेरै कुराहरू राम्रोसँग बुझेँ, धेरै खुसी पनि लाग्यो।
1: हजुर, अब कुनै कुरा तपाईँले बिर्सिनु भयो अथवा सम्झिनु भएन भने चाहिँ हामीलाई बोलाउनु होला, हामी तपाईँलाई फेरि जानकारी गराउला नि त।
2: हुन्छ नि दाजु।
1: अनि आज तपाईँले जुन यो माटो संरक्षणको उपायहरू सम्बन्धी जुन कुराहरू सोध्नुभयो, यो विषयमा तपाईँले ज्ञान लिनुभयो, अब चाहिँ फेरि अर्को गीत सुनेर आनन्द लिऊ न।
0: ए हुन्छ हुन्छ, त्यसो भने सुनाउनु त।
2: हुन्छ सुनाऊ।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो, हामीले मनोरञ्जन पनि गऱ्यौँ। अनि साइलीबारीलाई पहाडी क्षेत्रमा, हाम्रो क्षेत्रमा माटो संरक्षणको प्रविधिहरूको विषयमा पनि बताइदिइसक्यौँ। अब साइलीबारीले पनि बुझ्नुभयो
1: अरे
0: है। अब यो बुझ्दा बुझ्दै, मनोरञ्जन गर्दा गर्दै, जानकारी दिँदा दिँदै त यसो समय त सकिएको जस्तो छ त हौ सभाको।
2: ए हो नि हो नि, आजलाई हाम्रो बिदाको समय पनि भएछ।
1: अब समय सकेपछि बसिरहने कुरै आएन, लु लागौँ त घरतिर।
0: हुन्छ हुन्छ
1: हुन्छ,
3: वर्क फ्रम होम, हाई स्यालरी, बस एक क्लिक पे, अरे वाह।
4: अनजान लिंक्स पर क्लिक मत कीजिए, RBI कहता है
5: जानकार बनिए, सतर्क रहिए।
6: सुनोस मौसमको कृषि विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बंगाल निम्न हिमालय अञ्चल लगायत सिक्किम अनि सबै जिल्लाहरूका धेरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा चट्याङ पर्ने सम्भावना छ। साथै उत्तरी बङ्गालका जलपाइगुडी जिल्लाका एक दुई ठाउँमा भारी वर्षा 7-11 सेन्टिमिटरको दरमा हुने प्रबल सम्भावना छ। यसबाहेक उत्तर बङ्गालका सबै जिल्लाहरूका एक दुई ठाउँमा गर्जन र चट्याङ सहित तीव्र हावाको गति 30-40 किलोमिटर प्रति घण्टा चल्ने सम्भावना यस विज्ञप्ति मार्फत दिइन्छ। मौसमको कृषि विज्ञप्ति पूरा भयो।

आज आयोजित सारथी सम्मान दिवस कार्यक्रममा चालक समुदायलाई सम्बोधन गर्दै दुर्घटनामा ज्यान गुमाउने चालकका परिवारका एकजना योग्य सदस्यलाई सरकारी सेवामा नियुक्ति दिइने घोषणा गर्नुभएको छ। मुख्यमन्त्रीले चालक समुदायलाई समाजको मेरुदण्ड

0: एक समझौता को सीमा 3,000 बाट 6,000 पुर्याइएको र यस सम्बन्धी अधिसूचना जारी भइसकेको जानकारी पनि गराउनुभयो। सिक्किमका सांसद डाक्टर इन्द्रहाङ सुब्बाले आज संसद भवनमा केन्द्रीय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई भेटे र राजमार्गको सबैभन्दा जोखिमपूर्ण खण्डहरूमध्ये एक अनि सिक्किमलाई देशको बाँकी भागसँग जोड्ने जीवनरेखा राष्ट्रिय राजमार्ग 10 रहेको 20 माइल बर्दाङ खण्डमा तत्काल र बारम्बार पहिरोको अवस्थाको बारेमा जानकारी गराए। बैठकको क्रममा डाक्टर सुब्बाले सो घटनालाई प्रकाश पार्दै विस्तृत प्रतिवेदन पेश गरे, जसमा बारम्बार सड़क बन्द भएको, आवश्यक वस्तुहरूको आवागमनमा बाधा पुगेको, पर्यटन र आर्थिक गतिविधिहरू प्रभावित भएको र सिक्किमका जनतालाई ठूलो कठिनाई भएको बताइएको छ। स्थायी र दिगो समाधानको आवश्यकतामा जोड़ दिँदै वहाँले मन्त्रालयलाई पहिरोको जोखिममा रहेको खण्डको विस्तृत भू प्राविधिक अनुसन्धान गर्न आग्रह गरे। उनले भने सुरुङमा आधारित विकल्पले सुरक्षित र सबै मौसममा सम्पर्क सुनिश्चित गर्नेछ, मनसून मौसममा अवरोधहरू कम गर्नेछ र राष्ट्रिय राजमार्ग 10 लचिलोपनलाई उल्लेखनीय रूपमा बढाउनेछ। सार्वजनिक संचार अभिवृद्धि गर्ने दिशामा सहयोगको संकेत स्वरूप भवन तथा आवास तथा श्रम विभाग मन्त्री भीमहाङ लिम्बुले सूचना तथा जनसम्पर्क आईपीआर विभाग नाम्चीका लागि डीजेआई मिनी माइक्रोफोन प्रायोजन गर्नुभयो। मन्त्रीको तर्फबाट सूचना तथा आईपीआर विभागका ओएसडी पेमा चुल्थिम भुटियाले जिल्ला सूचना अधिकारी आईपीआर नाम्चीलाई औपचारिक रूपमा माइक्रोफोन हस्तान्तरण गर्नुभयो। नयाँ उपहार दिइएको माइक्रोफोनले विभागको मीडिया कवरेज र सार्वजनिक संचार पहलहरूलाई उल्लेखनीय रूपमा बढाउने अपेक्षा गरिएको छ, जसले गर्दा प्रभावकारी रूपमा जानकारी प्रसार गर्ने र जनतासँग संलग्न हुने क्षमता अझ बलियो हुनेछ। भाषा दिवसको अवसर पारी सिक्किम अकादमीले आज पुरस्कार पाठक 2026 शुरू गर्यो, जुन राज्यको युवा पुस्तामा पढ्ने बानी र आलोचनात्मक साहित्यिक संलग्नतालाई प्रोत्साहित गर्ने उद्देश्यले गरिएको एक अद्वितीय साहित्यिक पहल हो। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम अकादमीका अध्यक्ष प्रवीण राई जुमेलीले भने, यो कार्यक्रमले 40 मुनिका पाठकहरूलाई पठन र विचारशील विश्लेषण मार्फत साहित्यमा गहिरो रुचि विकास गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ। पहल अन्तर्गत पाठकहरूलाई पढ्नका लागि 30 पुस्तकहरू छनौट गरिएको छ र यो सिक्किमभित्रै सीमित छ। इच्छुक सहभागीहरूले चयन गरिएका कुनै पनि पुस्तकहरू पढ्नुपर्नेछ र आफ्नो अन्तर्दृष्टि र प्रतिक्रिया साझा गर्दै भिडियो समीक्षा पेश गर्नुपर्नेछ। पाठकहरूको प्रतिक्रियाको गुणस्तरको आधारमा अकादमीले प्रविष्टिहरूको मूल्याङ्कन गर्नेछ, जसपछि शेष 10 सहभागीहरूलाई शर्टलिस्ट गरिनेछ। त्यसपछि तिनीहरूले अफलाइन अन्तिम चरणमा आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्नेछन्। इच्छुक पाठकहरूले 9775910914 व्हाट्सएप मार्फत प्रतियोगिताको लागि दर्ता गर्न सक्छन्। महिला बालबालिका ज्येष्ठ नागरिक र दिव्याङ्गजन कल्याण विभाग अन्तर्गत सञ्चालित पाकिम जिल्लास्थित महिला सशक्तिकरण केन्द्रले जवाहरलाल नवोदय विद्यालयमा एक व्यापक युवा सशक्तिकरण र कानूनी जागरूकता पहलको आयोजना गर्यो। सिक्किम फुटबल संघ एसएफए ए डिभिजन एस लिग 2026 12 लिग खेलमा रेड पाण्डा एफसीले जोंग्री फुटबल क्लबलाई 2-1 पराजित गरेको छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ। अब सुन्नुहोस् आज राति अनि भोलि प्रसारण गरिने कार्यक्रमको संक्षिप्त जानकारी। अहिले 7 लोक भाकाको संगालो कार्यक्रम लोकलहरी, 7:15 सुरसंगम कलाकार संगीता छेत्री, 7:45 भूटानी कार्यक्रम, 8 युवावानी, 8:30 चर्चा चौतारी। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौ 8:15 पार्लियामेन्ट रिभ्यू, 9:15 स्पटलाइट, 9:30 अखिल भारतीय विज्ञान कार्यक्रम र सभाको अन्तमा राति 10 कार्यक्रम आज का फनकार। भोलिको हाम्रो बिहानी सभा आरम्भ हुनेछ 6:20 थालनीमा भक्ति संगीतको कार्यक्रम अर्चना, 7:05 बिहानी सूचनामा सुन्नुहुनेछ खेतीपातीबारे सल्लाह, 7:15 भजन, 7:35 कार्यक्रम संगीत प्रवाह, 8:30 रङ बिरङको संसार विषय आशा भोसले, प्रस्तुतिकर्ता इशारा तामाङ, 8:45 मा योजना, 7 मा रहनेछ फिल्म्स।

संगीत 39 कार्यक्रम सीमा क्षेत्रबाट 10:02 मा हेलो खरसाङ दिवाकालीन अधिवेशनको थालनी हाम्रो सरकार कार्यक्रमबाट आरम्भ गरिनेछ। 11:05 मा कार्यक्रम स्वर माधुरी, 11:30 मा डुअर्स डायरी, 12:05 मा श्रोताहरूको अनुरोधमा लोक तथा आधुनिक गीत, 12:30 मा पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम, 1:02 मा तिब्बती कार्यक्रम, 2:30 लोक अनि आधुनिक गीत, 2:55 सामूहिक समीक्षा, अपराह तीन बजे सुन्नुहुनेछ फिल्म संगीत, 3:20 गीत संगीत, 3:55 देश वन्दना सुन्नुहुनेछ, 4 कार्यक्रम घर संसार, 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति, सन्ध्याकालीन अधिवेशन साँझ 5:05 जय जवान कार्यक्रमबाट आरम्भ हुनेछ। 5:30 अङ्ग्रेजी वार्ताको कार्यक्रम सुन्नुहुनेछ। 6:10 गाउँले सभा, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7 लोकलहरी, 7:15 सुर संगम, 7:45 भुटानी कार्यक्रम, 8 कार्यक्रम युवावाणी, 8:30 चर्चा चौतारी। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौ 8:15 पार्लियामेन्ट रिभ्यू, 9:15 स्पटलाइट, 9:30 अखिल भारतीय कार्यक्रम मनी टक, त्यसपछि मन्थन र अधिवेशनको अन्तमा राति 10 भोलि संसदमा भएको प्रश्नकालीन अवधिको रेकर्डिङ सुन्नुहुनेछ। यस अतिरिक्त आकाशवाणीको समाचारको समय यस प्रकारले छ: बिहान 7:25, दिउँसो 2:40, 3:15, 3:45 अनि राति 7:50। यस्तै गरी प्रमुख समाचारको समय यस प्रकारले छ: बिहान 9:00, 10:00, 1:00 अनि साँझ 6:00। यसरी नै यस केन्द्रको प्रादेशिक समाचार बिहान 9:25 अनि साँझ 6:50 सुन्न सक्नुहुनेछ। यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज राति अनि भोलि प्रसारण गरिने कार्यक्रमको संक्षिप्त जानकारी। अब सुन्नुहोस् मौसमको सूचना। मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार पश्चिम बंगाल निम्न हिमालय अञ्चल लगायत सिक्किमको प्राय स्थानहरूमा पानी पर्यो। आगामी 24 घण्टाभित्र यी इलाकाहरूमा गर्जनसहित भारी वर्षा हुने सम्भावना यस विज्ञप्ति मार्फत दिइन्छ। मौसमको साधारण विज्ञप्ति पूरा भयो।

0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ। अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। लोकसभामा आज लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पेश गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारका लागि उच्चाधिकार प्राप्त कार्यबल गठनको घोषणा गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सिलगढीको वर्धमान रोड स्थित फ्लाइओभरको उद्घाटन गर्नुभएको छ। आज 40 गोर्खा शहीद दिवस दार्जीलिङ तथा कालेबुङ जिल्लाका विभिन्न स्थानहरूमा शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण पालन गरिएको छ। बंगालको खाडीमा बनेको निम्न दबाव र सक्रिय मनसुनी प्रभावका कारण सम्पूर्ण पश्चिम बंगालको मौसममा परिवर्तन आएको छ। अब समाचार विस्तारसित। लोकसभामा आज लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पेश गरियो। पहिलो स्थगनपछि सदनको कार्यवाही पुनः शुरू हुँदा कार्मिक लोक शिकायत तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले विधेयक सदनमा प्रस्तुत गर्नुभयो। यो विधेयकले लोक परीक्षा अनुचित साधन निवारण अधिनियम 2024 संशोधनको प्रावधान गर्दछ। विधेयक प्रस्तुत गर्ने क्रममा विपक्षी सदस्यहरूले नीट मुद्दामा विद्यार्थीहरूको विरोधको क्रममा भएको कथित पुलिस कार्यवाहीमाथि चर्चाको माग गर्दै हंगामा गरे। यसबारे लोकसभा अध्यक्ष ओम बिरलाले भन्नुभयो, यो विधेयक परीक्षा सुधारको दिशामा पहिलो महत्वपूर्ण कदम हो र यसमा व्यापक चर्चा हुनुपर्छ। वहाँले सदस्यहरूलाई सहयोग र सार्थक चर्चाको लागि अपील गर्नुभयो, तर हंगामा जारी रहेपछि सदनको कार्यवाही स्थगित गरियो। राज्यसभामा पनि विद्यार्थी विरोध प्रदर्शनका क्रममा पुलिसको कथित कार्यवाहीको मुद्दा उठाए। पहिलो स्थगनपछि कार्यवाही पुनः शुरू हुँदा विपक्षहरूले हंगामा जारी राखे। त्यसपछि सभापति सीपी राधाकृष्णनले सदनको कार्यवाही स्थगित गर्नुभयो। दुवै सदनको कार्यवाही भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारका लागि उच्चाधिकार प्राप्त कार्यबल गठनको घोषणा गर्नुभएको छ। प्रधानमन्त्रीले एक भिडियो सन्देशमा भन्नुभयो, यस कार्यबलले परीक्षा सुधारमा ध्यान केन्द्रित गर्नेछ।
2: लेकिन हमें भविष्य के लिए सोचना है। हमारी परीक्षा पद्धति ट्रांसपेरेंट हो, हमारी परीक्षा पद्धति में सबसे ज्यादा टेक्नोलॉजी का उपयोग हो, इन सारी बातों को ध्यान में रखते हुए विश्व प्रसिद्ध टेक्नोलॉजी एक्सपर्ट श्रीमान नंदन निलेकनी जी के नेतृत्व में एक हाई पावर टास्क फोर्स बनाने का निर्णय किया है, जो एग्जामिनेशन रिफॉर्म की तरफ फोकस करेगा और जल्द से जल्द आने वाली परीक्षाओं की विश्वसनीयता को सुनिश्चित करने का काम इसके रिपोर्ट के आधार पर कर दिया जाएगा।
1: यस कार्यबलमा गुप्तचर ब्यूरोका पूर्व निदेशक तपन डेका, इसरोका पूर्व अध्यक्ष डाक्टर एस सोमनाथ, आईआईटी मद्रासका निदेशक वी कामकोटी, पूर्व शिक्षा सचिव अनिता करवाल र प्रबन्धन विशेषज्ञ अमृतलाल मीना पनि सामेल छन्। राज्यका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोषले प्रश्नपत्र लीक देशभरि नै ठूलो समस्या बनेको बताउनु भएको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्रीले यस विषयमा लोकसभामा विधेयक पेश गर्ने घोषणा गर्नुभएको छ, त्यो कानून छिट्टै ल्याइनेछ। प्रश्नपत्र लीक कुनै एक राज्यमा सीमित नभएर राज्य र केन्द्र दुवै तहमा यो गम्भीर समस्या बनेको तथा यसका कारण विद्यार्थीहरूको भविष्य खतरामा परेको र यसबाट करोडौं रुपियाँको अवैध आमदानी भइरहेको उहाँको भनाई छ। श्री घोषले यो समस्याको स्थायी समाधान खोज्नका लागि कानून बनाइरहेको बताउँदै यस विषयमा सरकार पूर्ण प्रतिबद्ध छ भन्नुभयो। प्रश्नपत्र लीक गराउने व्यक्ति र तिनका सहयोगीमाथि कडा कार्यवाही गरिने बताउँदै श्री घोषले भविष्यमा यस्ता घटनाहरू दोहोरिन नपरोस् भनेर सुनिश्चित गर्न सबै आवश्यक कदमहरू चालिने बताउनु भएको छ। निकै लामो समयदेखि प्रतीक्षामा रहेको सिलगढीको वर्धमान रोड स्थित वर्धमान रोड फ्लाइओभरको आज पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यक्रममा दार्जीलिङका लोकसभा सांसद राजु विष्ट, राज्य सरकारका विभिन्न मन्त्रीहरू, वरिष्ठ प्रशासनिक अधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो। यस फ्लाइओभर सञ्चालनमा आएपछि सिलगढीको व्यस्त वर्धमान रोड क्षेत्रमा हुने सवारी चाप कम हुनका साथै यात्रीहरूको आवागमनमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। स्थानीय वासीहरूले पनि लामो समयदेखि प्रतीक्षामा रहेको यस पूर्वाधार परियोजना सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गरेका छन्। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल एक्स एट एआईआर न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले अन्नपूर्ण योजना अन्तर्गत योग्य महिलाहरूको कागजातहरूको प्रमाणीकरणको काम तीव्र गतिमा भइरहेको र सबै योग्य लाभार्थीहरूको दर्ता 30 अगस्तसम्म पूरा हुने बताउनु भएको छ। साथै उहाँले कुनै पनि योग्य महिलालाई योजनाको लाभबाट वञ्चित नगरिने आश्वासन पनि दिनुभयो। मुख्यमन्त्रीले भन्नुभयो, जून र जुलाई महिनाको किस्तको रकम धेरै महिलाहरूको खातामा पुगेको छ, जबकि धेरै आवेदनहरूको प्रमाणीकरण प्रक्रिया जारी छ। उहाँले भन्नुभयो, प्रमाणीकरण पूरा भएपछि सबै योग्य महिलाहरूले योजनाको लाभ प्राप्त गर्नेछन्। अन्नपूर्ण योजना राज्यमा सरकार गठन भएपछि शुरू गरिएको प्रमुख योजनाहरू मध्ये एक हो। यस अन्तर्गत योग्य महिलालाई मासिक 3,000 रुपियाँको दरले आर्थिक सहायता प्रदान गरिएको छ। गत हप्ता सिक्किमको नाम्ची स्थित एनएचपीसी परियोजनाको निर्माणाधीन सुरुङमा भएको भीषण दुर्घटनामा परि ज्यान गुमाएका उत्तर बंगाल क्षेत्रका 11 जना श्रमिकका परिवारलाई आज आयोजित एक प्रशासनिक कार्यक्रममा आर्थिक सहयोग प्रदान गरिएको छ। जलपाइगुडी जिल्ला अधिकारीको कार्यालयमा सम्पन्न कार्यक्रममा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा मृतकका परिजनलाई पश्चिम बंगाल सरकारका तर्फबाट प्रति परिवार 5,500 रुपियाँ आर्थिक सहायता हस्तान्तरण गरियो। ज्ञात रहोस्, दुर्घटना भएको दिनदेखि नै पश्चिम बंगाल सरकारका तर्फबाट मन्त्री विशाल लामा तथा दार्जीलिङका जिल्ला अधिकारी घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्यको प्रत्यक्ष अनुभव गमन गरेका थिए। आजको कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा मन्त्री विशाल लामाले मृतक श्रमिकका परिवारका सदस्यहरूसित भेटघाट गर्दै राज्य सरकारको तर्फबाट प्रदान गरिएको आर्थिक सहयोग हस्तान्तरण गरे। आज 40 शहीद दिवसको अवसरमा दार्जीलिङ तथा कालेबुङ जिल्लाका विभिन्न स्थानहरूमा गोर्खाल्याण्ड आन्दोलनका क्रममा शहीद भएका अमर शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै विविध कार्यक्रमहरू आयोजना गरिएको छ। यसबारे अधिक जानकारी हाम्रा संवाददाताबाट।
3: दार्जीलिङका प्रमुख क्षेत्रीय राजनीतिक दलहरू गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, इन्डियन गोर्खा जनशक्ति फ्रन्ट, सँगै राष्ट्रिय स्तरका पार्टी भारतीय जनता पार्टी लगायत विभिन्न गोर्खा सामाजिक तथा सांस्कृतिक संघ संस्थाहरूले आफ्नो कार्यक्रम मार्फत शहीदहरूको योगदानको स्मरण गरेका छन्। विभिन्न स्थानमा रहेको शहीद वेदीहरूमा पुगेर नेतागण, कार्यकर्ताहरू तथा सर्वसाधारणले माल्यार्पण, खदा अर्पण, दीप प्रज्वलन तथा मौन धारण गरी अमर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। साथै गोर्खाल्याण्ड आन्दोलनमा शहीदहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूले देखेको सपना र अधिकार प्राप्तिको संघर्षलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्दोलनको इतिहास, शहीदहरूको योगदान तथा गोर्खा समुदायको पहिचान र अधिकारको विषयमा समेत वक्ताहरूले आफ्नो आफ्नो धारणा राखेका थिए। आकाशवाणी खरसाङ समाचार कक्षबाट मनिष कानुको यो रिपोर्ट।
1: बंगालको खाडीमा बनेको निम्न दबाव र सक्रिय मनसुनी प्रभावका कारण पूरै राज्यको मौसममा परिवर्तन आएको छ। मौसम विज्ञान केन्द्र कोलकाताका अनुसार राज्यका धेरै जिल्लामा भारीदेखि धेरै भारी वर्षा र मेघ गर्जनको चेतावनी जारी गरिएको छ। उत्तर बंगालका पहाड़ी र डुवर्स क्षेत्रमा पनि मनसुनको गतिविधि लगातार मजबूत हुँदै गएको छ। दार्जीलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहार जिल्लामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी 2-3 दिन केही स्थानमा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विभागले यल्लो अलर्ट जारी गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। लोकसभामा आज लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पेश गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारका लागि उच्चाधिकार प्राप्त कार्यबल गठनको घोषणा गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सिलगढीको वर्धमान रोड स्थित फ्लाइओभरको उद्घाटन गर्नुभएको छ। आज 40 गोर्खा शहीद दिवस दार्जीलिङ तथा कालेबुङ जिल्लाका विभिन्न स्थानहरूमा शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण कार्यक्रम पालन गरिएको छ। बंगालको खाडीमा बनेको निम्न दबाव र सक्रिय मनसुनी प्रभावका कारण पूरै राज्यको मौसममा परिवर्तन आएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
0: समय बेलुकीको 7 बजे हो। श्रोतालाई अब सुनाइरहेछौँ लोक भाकाको सङ्गालो कार्यक्रम लोकलहरी। गुन्जने आवाज सुमन थापा शर्माको हो।

के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 97333000090।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ। एफएम 103.5 मेगाहर्ज, दार्जीलिङ एफएम 100.2 मेगाहर्ज, साथै न्यूज अन एयर एप अनि प्रसार भारती ओटीटी एप्स प्लेटफर्ममा समय रातिको 7:16 भइरहेछ। अब श्रोतालाई सुनाइरहेछौ सञ्जीता छेत्रीको आवाजमा आधुनिक गीत।

0: का मुख्य समाचार। सीआरपीएफ स्थापना दिवसमा शीर्ष नेतृत्वद्वारा शुभकामना। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा परीक्षा सुधारका लागि उच्च स्तरीय कार्यदल गठन। पूर्व राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलामको पुण्यतिथिमा देशभर श्रद्धाञ्जलि। भारतीय निशानेबाज ईर्षा सिंह र मनु भाकरलाई गृहमन्त्री अमित शाहको बधाई। अनि संसदका दुवै सदन भोलिसम्मका लागि स्थगित। समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिंहले केन्द्रीय रिजर्भ प्रहरी बल सीआरपीएफको स्थापना दिवसका अवसरमा सम्पूर्ण सुरक्षाकर्मीलाई शुभकामना दिनुभएको छ। उहाँहरूले सीआरपीएफले साहस, समर्पण, व्यावसायिक र दक्षताका साथ देशको आन्तरिक सुरक्षा, एकता र अखण्डताको रक्षा गर्दै महत्त्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले विशेष गरी माओवादी हिंसा नियन्त्रणमा सीआरपीएफको भूमिकाको प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा प्रणालीमा सुधारका लागि प्राविधिक विज्ञ निन्दन नलेकनी को नेतृत्वमा उच्च स्तरीय कार्यदल गठन गर्नुभएको छ। भिडियो सन्देश मार्फत उहाँले कार्यदलको प्रतिवेदनका आधारमा आगामी परीक्षालाई थप विश्वसनीय, पारदर्शी र प्रविधि मैत्री बनाउन आवश्यक कदम चाल्ने बताउनुभयो। कार्यदलमा पूर्व आइबी प्रमुख तपन डेका, पूर्व इसरो अध्यक्ष एस सोमनाथ, आइआइटी चेन्नाईका निर्देशक बी कामकोटी लगायत अन्य विज्ञहरूको पनि सदस्य रहेका छन्। प्रधानमन्त्री मोदीले परीक्षा सम्बन्धित अनियमितता रोक्न कडा कानुनी व्यवस्था सहितको नयाँ विधेयक पनि संसदमा प्रस्तुत गरिने जानकारी दिनुभयो। पूर्व राष्ट्रपति तथा प्रख्यात वैज्ञानिक डाक्टर एपीजे अब्दुल कलामको आज पुण्यतिथिका अवसरमा देशभर श्रद्धाञ्जली अर्पण गरिएको छ। भारतका मिसाइल म्यान भनेर चिनिने डाक्टर कलामले भारतको अन्तरिक्ष र मिसाइल कार्यक्रमको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो। उहाँको सन् 2015 आजकै दिन निधन भएको थियो। सन् 1931 अक्टोबर 15 तामिलनाडुको रामेश्वरममा जन्मनु भएको डाक्टर कलामले भारतको पहिलो स्वदेशी सेटेलाइट प्रक्षेपण यान र अग्नि तथा पृथ्वी मिसाइलको विकासमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो। उहाँ सन् 2002 2007 भारतको 11 राष्ट्रपतिका रूपमा रहनुभएको थियो। उहाँलाई पद्मभूषण, पद्मविभूषण र भारत रत्नबाट सम्मानित गरिएको थियो। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा डाक्टर कलामलाई स्मरण गर्दै उहाँले बालबालिका र युवालाई ठूलो सपना देख्ने प्रेरित गरेको बताउनुभयो। उहाँले थप भन्नुभयो,
1: 27 जुलाई को भारत रत्न डॉक्टर एपीजे अब्दुल कलाम जी की पुण्यतिथि है। डॉक्टर कलाम के व्यक्तित्व में कई प्रेरक रूप थे, लेकिन उनके हृदय के सबसे करीब एक शिक्षक की भूमिका थी। वे बच्चों और युवाओं को बड़े सपने देखने के लिए प्रेरित करते।
0: लोकसभा अध्यक्ष ओम बिरला र गृहमन्त्री अमित शाहले पनि सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली अर्पण गर्दै डाक्टर कलामको योगदान र विचारले आज पनि युवा पुस्तालाई राष्ट्र निर्माणका लागि प्रेरणा दिइरहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आइएसएसएफ विश्वकप 2026 उत्कृष्ट प्रदर्शन गरेका भारतीय निशानेबाज ईर्ष्या सिंह र मन्नु भाकरलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले महिलाको 25 मिटर पेचोल स्पर्धामा ईर्षा सिंहले स्वर्ण र मन्नु भाकरले कांस्य पदक जित्दै भारतको गौरव बढाएको बताउनुभयो। उहाँले दुवै खेलाडीको उत्कृष्ट प्रदर्शन, आत्मविश्वास र दबाव बीचको सठिक निशानाले भारतले आत्मीय भावना झल्काएको उल्लेख गर्नुभएको छ। नीट परीक्षा सम्बन्धित विद्यार्थी आन्दोलनमा भएको भनिएको प्रहरी कारवाहीको विरोधमा विपक्षी दलको अवरोधपछि संसदका दुवै सदनको बैठक आजका लागि स्थगित भएको छ। लोकसभामा सार्वजनिक परीक्षा अनुचित कार्य रोकथाम संशोधन विधेयक 2026 प्रस्तुत गरिएको छ। विधेयकमा प्रश्नपत्र चुहावट जस्ता अपराधमा दोषीलाई अधिकतम 10 कैद, 10 करोड रुपियाँसम्म जरिवाना र सम्पत्ति जप्त गर्ने व्यवस्था गरिएको छ। साथै यस्ता मुद्दाको छिटो सुनवाईका लागि विशेष फास्ट ट्र्याक अदालत गठन गर्ने प्रावधान पनि राखिएको छ। लोकसभा अध्यक्ष ओम बिरला र संसदीय मामिला मन्त्री किरण रिजिजूले विधेयकमाथि

0: छलफल गर्न विपक्षी दललाई आग्रह गर्नुभएको थियो। तर विपक्षी सांसदहरूले नाराबाजी जारी राखेपछि लोकसभा र राज्यसभा दुवैको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सांसदीय मामिला मन्त्री किरण रिजिजूले सार्वजनिक परीक्षा संशोधन विधेयकमाथि छलफल अवरुद्ध गरेको भन्दै विपक्षी दलको आलोचना गर्नुभएको छ। सांसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रश्नपत्र चुहावटमा संलग्न दोषीलाई कडा र निश्चित समयभित्र सजाय दिने व्यवस्था विधेयकमा रहेको बताउनुभयो। उहाँले यस्तो महत्त्वपूर्ण विषयमा छलफल हुनु नदिनु विद्यार्थी र देशका लागि गलत सन्देश हुने भन्दै विपक्षी दललाई रचनात्मक छलफलमा सहभागी हुन आग्रह गर्नुभएको छ। उहाँले थप भन्नुभएको छ,
1: कांग्रेस पार्टी और कुछ दल है उनको कहना चाहता हूँ, विषय को भटकने मत दीजिए। इस वक्त स्टूडेंट का इंटरेस्ट, देश में जो एग्जामिनेशन होने का जो प्रक्रिया आज तक हमने देखा है, उसको मजबूती से जो रिफॉर्म्स लाया है, इस पे चर्चा होना ये सबसे प्राथमिकता होना चाहिए इस वक्त।
0: सिक्किम सरकारले वन रक्षक पदमा भर्नाका लागि अग्निवीरलाई 20% आरक्षण दिने घोषणा गरेको छ। गान्तोकमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले सशस्त्र बलमा सेवा पूरा गरेका अग्निवीरलाई रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यले यो निर्णय गरेको बताउनुभयो। उहाँले यसअघि नै सिक्किम प्रहरीमा पनि अग्निवीरका लागि 20% आरक्षण लागू गरिएको जानकारी दिँदै पूर्व सैनिक र अग्निवीरको पुनर्स्थापना तथा रोजगारीका लागि राज्य सरकार प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो। युवा मामिला तथा खेलकुद मन्त्री मनसुख मान्डवियाले राष्ट्रिय मण्डल खेलकुद 2026 भारतका लागि पहिलो पदक जितेका पारा पावर लिफ्टर झण्डु कुमारलाई सम्मान गर्नुभएको छ। स्कटल्यान्डको ग्लास्गोमा जारी प्रतियोगिताको पुरुष हेभीवेट स्पर्धामा झण्डु कुमारले 190 किलोग्राम भार उठाउँदै काँस्य पदक जित्नुभएको हो। मन्त्री मण्डवियाले उहाँलाई 10 लाख रुपियाँ नगद पुरस्कार प्रदान गर्नुभएको छ। राष्ट्रिय व्यावसायिक शिक्षा तथा तालिम परिषदले आज नयाँ दिल्लीमा विभिन्न सिप विश्वविद्यालयसँग व्यावसायिक शिक्षाको गुणस्तर सुधार र आपसी सहकार्यका विषयमा छलफल गरेको छ। बैठकमा सिप विकास तथा उद्यमशीलता मन्त्रालयकी सचिव देवाश्री मुखर्जीले भविष्यका लागि दक्ष जनशक्ति तयार गर्न सिप विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै गुणस्तरीय सिप शिक्षा र राष्ट्रिय सिप योग्यता ढाँचाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ। बैठकमा 10,000 र 1 केन्द्रशासित प्रदेशका 14 सिप विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो। असममा बाढीको अवस्था क्रमशः सुधार हुँदै गएको छ। अधिकांश क्षेत्रमा बाढीको पानी घट्न थालेको छ। प्रभावित शिवसागर, गोलघाट, जोरहाट र चराइदेहो जिल्लाको 109 राहत शिविरमा हालसम्म 37,000 बढी मानिस आश्रित छन्। राज्य सरकार र विभिन्न सामाजिक संस्थाले प्रभावित क्षेत्रमा राहत सामग्री वितरणलाई तीव्र बनाएका छन्। यद्यपि चराइदेहो जिल्लामा बाढीसँग सम्बन्धित थप 2 मृत्यु भएपछि मृत्यु हुनेको संख्या 67 पुगेको छ। अधिकांश नदीको जलस्तर खतराको तहभन्दा तल झरेको भए पनि गोलघाट जिल्लाको धानसिरी नदी अझै खतराको तहभन्दा माथि बगेकाले प्रशासनले नदी नजिक नजान सर्वसाधारणलाई आग्रह गरेको छ। मुख्यमन्त्री हेमन्त विश्व शर्माले बाढी प्रभावित क्षेत्रमा चरणबद्ध रूपमा विद्युत सेवा पुनः सञ्चालन भइरहेको र आत्मावश्यक सेवा छिट्टै पूर्ण रूपमा सुचार गर्ने बताउनु भएको छ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। सीआरपीएफ स्थापना दिवसमा शीर्ष नेतृत्वद्वारा शुभकामना। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा परीक्षा सुधारका लागि उच्च स्तरीय कार्यदल गठन। पूर्व राष्ट्रपति डाक्टर एपीजी अब्दुल कलामको पुण्यतिथिमा देशभर श्रद्धाञ्जली। भारतीय निशानेबाज ईर्षा सिंह र मनु भाकरलाई गृहमन्त्री अमित शाहको बधाई। अनि

0: अहिले सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अब सुनोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। नीट मामिलामा विद्यार्थीहरूको विरोध प्रदर्शनको क्रममा कथित पुलिस कारवाहीलाई लिएर विपक्षी दलले गरेको हंगामापछि संसदको दुवै सदन भोलि 11 बजेसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारका लागि उच्च अधिकार प्राप्त कार्यबल गठनको घोषणा गर्नुभएको छ। सर्वोच्च अदालतले आज उत्तर प्रदेश सरकारलाई अयोध्या राम मन्दिर ट्रस्टलाई प्राप्त धन दुरुपयोगको आरोपको अनुसन्धान गर्न गठित विशेष अनुसन्धान टोलीमा एक फोरेन्सिक

0: अडिटर समावेश गर्न निर्देश दिएको छ। राष्ट्रिय व्यावसायिक शिक्षा तथा प्रशिक्षण परिषदले आज नयाँ दिल्लीमा कौशल विश्वविद्यालयहरूसँग बैठकको आयोजना गरेको छ। अनि मौसम विभागले आगामी केही दिनमा उत्तराखण्डमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। लोकसभामा आज लोक परीक्षा संशोधन विधेयक 2026 पेश गरियो। पहिलो स्थगनपछि सदनको कार्यवाही पुनः सुरु हुँदा कार्मिक लोक शिकायत तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले विधेयक सदनमा प्रस्तुत गर्नुभयो। यो विधेयकले लोक परीक्षा अधिनियम 2024 संशोधनको प्रावधान गर्दछ। विधेयक प्रस्तुत गर्ने क्रममा विपक्षी सदस्यहरूले निट मुद्दामा विद्यार्थीहरूको विरोधको क्रममा भएको कथित पुलिस कारवाहीमाथि चर्चाको माग गर्दै हंगामा गरे। यसबारे लोकसभा अध्यक्ष ओम बिडाले भन्नुभयो, यो विधेयक परीक्षा सुधारको दिशामा पहिलो महत्वपूर्ण कदम हो र यसमा व्यापक चर्चा हुनुपर्छ। उहाँले सदस्यहरूलाई सहयोग र सार्थक चर्चाको लागि अपील गर्नुभयो, तर हंगामा जारी रहेपछि सदनको कारवाही स्थगित गरियो। राज्यसभामा पनि विद्यार्थीहरू विरोध प्रदर्शनको क्रममा पुलिसको कथित कारवाहीको मुद्दा उठाइयो। पहिलो स्थगनपछि कारवाही पूर्ण सुरु हुँदा विपक्षले हंगामा जारी राखे। त्यसपछि सभापति सीपी राधाकृष्णनले सदनको कारवाही स्थगित गर्नुभयो। दुवै सदनको कारवाही भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारका लागि उच्च अधिकार प्राप्त कार्यबल गठनको घोषणा गर्नुभएको छ। प्रधानमन्त्रीले एक भिडियो सन्देशमा भन्नुभयो, यस कार्यबलले परीक्षा सुधारमा ध्यान केन्द्रित गर्नेछ।
1: लेकिन हमें भविष्य के लिए सोचना है। हमारी परीक्षा पद्धति ट्रांसपेरेंट हो, हमारी परीक्षा पद्धति में सबसे ज्यादा अब टेक्नोलॉजी का उपयोग हो, इन सारी बातों को ध्यान में रखते हुए विश्व प्रसिद्ध टेक्नोलॉजी एक्सपर्ट श्रीमान नंदन निलेकनी जी के नेतृत्व में एक हाई पावर टास्क फोर्स बनाने का निर्णय किया है, जो एग्जामिनेशन रिफॉर्म की तरफ फोकस करेगा और जल्द से जल्द आने वाली परीक्षाओं की विश्वसनीयता को सुनिश्चित करने का काम इसके रिपोर्ट के आधार पर कर दिया जाएगा।
0: यस कार्यबलमा गुप्तचर ब्युरोका पूर्व निर्देशक तपन डेका, इसरोका पूर्व अध्यक्ष डाक्टर एस सोमनाथन, आईआईटी मद्रासका निर्देशक वी कामकोटी, पूर्व शिक्षा सचिव अनिता करवाल र प्रबन्धक विशेषज्ञ अमृतलाल मीना पनि सामेल छन्। सर्वोच्च अदालतले आज उत्तर प्रदेश सरकारलाई अयोध्या राम मन्दिर ट्रस्टलाई प्राप्त दान दुरुपयोगको आरोपको अनुसन्धान गर्न गठित विशेष अनुसन्धान टोली एसआईटीमा एक फोरेन्सिक अडिटर समावेश गर्न निर्देश दिएको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीश जयमाल्य बाग्ची र न्यायाधीश बी मोहन सम्मिलित इजलासले एसआईटीलाई अनुसन्धान सम्बन्धित स्थिति प्रतिवेदन पेश गर्न पनि निर्देश दिएको छ। सुनवाईको क्रममा उत्तर प्रदेश सरकारको तर्फबाट उपस्थित सलिटर जनरल तुषार मेहताले लखनऊ रेन्जका पुलिस महानिरीक्षक आइपीएस अधिकारी एस किरणको अध्यक्षतामा एक एसआईटी गठन गरिएको जानकारी दिनुभयो। एसआईटीमा पुलिस उपमहानिरीक्षक र एक वरिष्ठ पुलिस अधिकारी पनि समावेश छन्। सिलेटर जनरलले एसआईटीमा एक फोरेन्सिक अडिटर समावेश गर्ने इजलासको सुझाव स्वीकार गर्नुभयो। इजलासले मामिला लगाइएका आरोपहरूको केन्द्र अनुसन्धान ब्युरोबाट अनुसन्धान र मन्दिर ट्रस्टको आर्थिक लेखा परीक्षणको माग गर्दै निवेदनहरूको समूहको सुनवाई गरिएको बताउनुभयो। युवा मामिला तथा खेलकुद मन्त्री मनसुख मान्डवियाले स्कटल्याण्डको ग्लास्गोमा भएको कमनवेल्थ गेम्समा भारतको लागि पहिलो पदक जित्ने प्यारा पावर लिफ्टर झण्डु कुमारलाई आफ्नो निवासमा सम्मान गर्नुभयो। खेलकुद मन्त्रीले उहाँलाई 10 लाख रुपियाँ नगद पुरस्कार पनि प्रदान गर्नुभयो। झण्डु कुमारले पुरुष हेभीवेट वर्गमा 190 किलो तोल उठाउँदै काँस्य पदक जितेका छन्। राष्ट्रिय व्यावसायिक शिक्षा तथा प्रशिक्षण परिषद एनसिभीइटीले आज नयाँ दिल्लीमा कौशल विश्वविद्यालयसँग बैठक आयोजना गर्यो। यस बैठकमा वृद्धि गरिएको सहकार्य, गुणस्तर, आश्वासन र नीतिगत समन्वय मार्फत देशको व्यावसायिक शिक्षा प्रणालीलाई सुदृढ पार्ने बारेमा छलफल गरियो। बैठकको अध्यक्षता कौशल विकास तथा उद्यमशीलता मन्त्रालयका सचिव देवश्री मुखर्जीले गर्नुभएको थियो। सुश्री मुखर्जीले भविष्यको लागि कार्यबल तयार पार्न कौशल विश्वविद्यालयहरूको महत्वपूर्ण भूमिकामा जोड दिनुभयो। उहाँले बलियो, पारदर्शी र परिणाममुखी निकाय ढाँचालाई प्रबन्धन गर्ने एनसिभीइटीको प्रतिबद्धताको उल्लेख गर्नुभयो। उहाँले उच्च शिक्षा क्षेत्रमा गुणस्तर, आश्वासन, नवीनता र राष्ट्रिय कौशल योग्यता ढाँचाको व्यापक अपतनलाई प्रबन्धन गर्न संस्थागत सहकार्यको महत्वमा जोड दिनुभयो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा जनताको विश्वास सुशासन सुधार र प्रभावकारी कार्यान्वयनमा आधारित रहेको बताउनु भएको छ। एक सामाजिक सञ्जालमा जारी गरिएको भिडियो सन्देशमा सुश्री गुप्ताले फास्ट्रेक अदालत, पेपरलिक माफिया विरुद्ध कडा कारवाही र कडा सजाय जस्ता पहलहरू मार्फत सरकारको निरन्तर प्रगतिलाई प्रकाश पार्नुभयो।
2: जिस तरीके से पेपर लीक केस में स्ट्रॉन्ग स्टेप्स उठाए, फास्ट ट्रैक कोर्ट्स बनाई, और केवल बनाई नहीं, 3 महीने के अंदर अंदर उन्हें निर्णय लेना होगा और मुजरिम को सजा दिलवानी होगी। इसी लोकसभा के सत्र में ये सख्त कानून लेके आया जा रहा है, 10 साल तक की कड़ी जेल और 10 करोड़ रुपए का जुर्माना, और भविष्य में कभी पेपर लीक ना हो इसलिए ये एग्जाम अब CBT के माध्यम से करवाया जाए।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। दिल्ली उच्च अदालतले आज कंग्रेस नेताहरू सोनिया गान्धी, राहुल गान्धी र अन्यलाई नेशनल हेराल्ड मनी लन्ड्रिङ मामिलामा ईडीको आरोपपत्रको संज्ञान लिन अस्वीकार गर्ने तल्लो अदालतको आदेशलाई चुनौती दिँदै प्रवर्तन निर्देशालयको याचिकामा जवाब दिन 3 हप्ताको समय दिएको छ। न्यायाधीश मनोज जैनले अर्को सुनवाई 10 सेप्टेम्बर हुने बताउनुभयो। यसअघि गत वर्ष 22 डिसेम्बरमा उच्च अदालतले सोनिया गान्धी, राहुल गान्धी र अन्यलाई मुख्य याचिकाका साथै तल्लो अदालत को 16 डिसेम्बरको आदेशमा रोक लगाउने ईडीको आवेदनमा नोटिस जारी गरेको थियो। तल्लो अदालतले यस मामिलामा निर्देशालयको उजुरीको संज्ञान लिनु कानूनी रूपमा अनुचित नभएको ठहर गरेको थियो, किनभने यो एफआईआरमा आधारित थिएन। उडिसाको विश्व प्रसिद्ध रथयात्राको समापन अनुष्ठान वार्षिक निलान्द्री विजय आज पुरीस्थित श्री जगन्नाथ मन्दिरमा मनाइँदैछ। यो पवित्र अनुष्ठान भगवान् जगन्नाथ, भगवान् बलभद्र र देवी सुभद्राको गर्भगृहमा स्थित रत्न सिंहासनमा फर्कने प्रतीक हो। यस दिव्य वापसीको अवलोकन गर्न लाखौँ भक्तहरू पुरीमा भेला भएका छन्। सिक्किममा नथुला हुँदै भारत र चीनबीचको सीमा व्यापार अर्को महिनाको पहिलो तारिकदेखि पुनः सुरु हुने भएको छ। यसले COVID-19 महामारीको कारण 2020 स्थगित गरिएको व्यापारको सुरुवात हुने भएको छ। व्यापार पुनः सुरु भएपछि सीमापार व्यापारलाई बढावा दिने सम्भावना छ। यसले दर्ता भएका व्यापारी, यातायात सञ्चालन र सम्बन्धित व्यवसायलाई फाइदा पुर्याउनेछ। 4 दशकभन्दा बढी समयदेखि बन्द रहेको नथुला पासबाट व्यापार सन् 2006 पुनः सुरु भएको थियो। बम्बई उच्च अदालतले आज सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई मेटा प्लेटफर्म, एक्स कर्प, गुगल LLC र अन्य अज्ञात व्यक्तिहरू विरुद्ध मानहानिकारक डिप फेक र एआई उत्पन्न सामग्रीको कथित प्रयासको सम्बन्धमा नागरिक मामिला दायर गर्न अनुमति दिएको छ। अदालतले उल्लेख गरेको छ कि कथित मानहानिकार सामग्री महाराष्ट्रका प्रयोगकर्ताहरूको लागि उपलब्ध थियो, जसले गर्दा अदालतलाई मामिलाको सुनवाई गर्ने अधिकार क्षेत्र दिएको छ। श्री गडकरीले एआई उत्पन्न पोस्टहरूले उहाँ र उहाँको परिवारलाई इथोनोल मिश्रित इन्धन कार्यक्रमबाट हुने आर्थिक लाभसँग झुटा रूपमा जोडेको आरोप लगाएको छ। उहाँले यी दावीहरूलाई दुर्भाग्यपूर्ण र मानहानिकारक भन्नुभएको छ। श्री गडकरीले यस्तो सामग्रीको प्रसार रोक्न स्थायी निषेधाज्ञ माग गर्नुभएको छ। बलोज नेसनल मुभमेन्टको मानवाधिकार शाखा पाङ्क्ले पाकिस्तानी अधिकारीहरूले बलुचिस्तानमा भएका विभिन्न घटनाहरूमा 4 बलुचलाई जबरजस्ती बेपत्ता पारेको आरोप लगाएको छ। मौसम विज्ञान विभागले आगामी केही दिनमा उत्तराखण्डमा मेघगर्जनको साथ हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ। देहरादून, नैनीताल र बागेश्वरसहित धेरै पहाडी क्षेत्रमा आगामी 24 घण्टामा भारी वर्षा हुने चेतावनी पनि विभागले जारी गरेको छ। अब अन्त्यमा मुख्य समाचार। नीट मामिलामा विद्यार्थीहरूको क्रममा कथित पुलिस विपक्षी दलले गरेको हङ्गामापछि संसदको दुवै सदन भोलि 11 बजेसम्मको लागि स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारका लागि उच्च अधिकारी प्राप्त कार्यबल गठनको घोषणा गर्नुभएको छ। सर्वोच्च अदालतले आज उत्तर प्रदेश सरकारलाई अयोध्या राम मन्दिर ट्रस्टलाई प्राप्त दान दुरुपयोगको आरोप अनुसन्धान गर्न गठित विशेष अनुसन्धान टोलीमा एक फोरेन्सिक अडिटर समावेश गर्न निर्देश दिएको छ। राष्ट्रिय व्यावसायिक शिक्षा तथा प्रशिक्षण परिषदले आज नयाँ दिल्लीमा कौशल विश्वविद्यालयसँग बैठकको आयोजना गरेको छ। अनि मौसम विज्ञान विभागले आगामी केही दिनमा उत्तराखण्डमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
3: हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। समय रातिको 8 बज्यो।

नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको न्यानो अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानीहरू गर्ने गर्छौँ र श्रोता मित्र आज पनि हामी यस्तै एक विषयमा कुराकानी गर्नेछौँ र श्रोता मित्र मेरो विषय रहेको छ प्रेम भन्दा पहिले आफूलाई चिन्ने यात्रा।

प्रेम भन्दा पहिले आफूलाई चिन्ने यात्रा। मानिसको जीवनमा प्रेम सबैभन्दा सुन्दर अनुभूतिहरूमध्ये एक हो। प्रेमले जीवनलाई अर्थ दिन्छ, सम्बन्धलाई मजबुत बनाउँछ र कठिन समयलाई पनि सहज बनाउन मद्दत गर्दछ। तर एउटा गहिरो सत्य के हो भने, अरूलाई साँचो अर्थमा प्रेम गर्नुभन्दा पहिले आफूलाई चिन्नु अति नै आवश्यक हुन्छ। आफूलाई नचिनेको मानिसले अक्सर आफ्नो खुसी, मूल्य र पहिचान अरूको व्यवहारमा खोज्न थाल्छ। त्यसैले पहिले आफूलाई चिन्नु भन्ने कुरा केवल प्रेरणादायी वाक्य मात्र होइन, तर खुसी र सन्तुलित जीवनको आधार पनि हो। आफूलाई चिन्नु भनेको के हो त? आफूलाई चिन्नु भनेको आफ्नो स्वभाव, सोच, भावना, कमजोरी, क्षमता, सपना, डर र जीवनका मूल्यहरू बुझ्नु हो। धेरै मानिस आफ्नो सम्पूर्ण जीवन अरूको अपेक्षा पूरा गर्न बिताउँछन्, तर आफ्नै मनले वास्तवमा के चाहन्छ भन्ने कुरा बुझ्न समय निकाल्दैनन्। जब मानिसले आफ्ना वास्तविक इच्छा, लक्ष्य र सीमाहरू बुझ्न थाल्छ, तब मात्र ऊ आत्मविश्वासी र परि

व्यापक भवन्छ। आफूलाई चिन्ने व्यक्ति अरूको प्रशंसा वा आलोचनाबाट धेरै प्रभावित हुँदैन, किनभने उसलाई आफ्नो मूल्य बाहिरी संसारले होइन आफ्नै आत्मज्ञानले निर्धारण गर्छ। किन आफूलाई प्रेम गर्नु आवश्यक छ? धेरै मानिसहरूले आफूलाई प्रेम गर्नु भनेको स्वार्थी हुनु हो भन्ने गलत धारणा राख्छन्। वास्तवमा आफूलाई प्रेम गर्नु भनेको आफ्नो सम्मान गर्नु, आफ्नो मानसिक र शारीरिक स्वास्थ्यको ख्याल गर्नु, आफ्ना भावनालाई स्वीकार गर्नु र आफूलाई योग्य ठान्नु हो। यदि तपाईँ आफूलाई निरन्तर दोष दिनुहुन्छ, आफ्नो तुलना अरूसँग गर्नुहुन्छ वा आफूलाई कहिल्यै पर्याप्त ठान्नुहुन्न भने त्यो असुरक्षाले तपाईँका सम्बन्धहरूमा पनि असर गर्दछ। आफूलाई प्रेम गर्ने व्यक्तिले सम्बन्धमा सम्मान, विश्वास र स्वतन्त्रता दिन सक्छ, तर आफूलाई नै स्वीकार गर्न नसक्ने व्यक्तिले धेरैजसो सम्बन्धमा असुरक्षा, अत्याधिक अपेक्षा र नियन्त्रणको भावना ल्याउन सक्छ। प्रेम र आत्मपहिचान बीचको सम्बन्ध नियन्त्रणको भावना ल्याउन सक्छ। प्रेम र आत्मपहिचान बीचको सम्बन्ध प्रेम केवल भावना होइन, जिम्मेवारी पनि हो। स्वास्थ्य प्रेम त्यति बेला सम्भव हुन्छ जब दुवै व्यक्तिले आफ्नो व्यक्तिगत पहिचान जोगाएर सम्बन्धलाई अघि बढाउँछन्। यदि कसैले आफ्नो सम्पूर्ण पहिचान प्रेम सम्बन्धमा मात्र सीमित बनायो भने सम्बन्धमा समस्या आउँदा उसको आत्मविश्वास पनि टुट्न सक्छ। आफ्नो पहिचान भएको व्यक्तिले प्रेमलाई जीवनको एउटा सुन्दर हिस्सा मान्छ, सम्पूर्ण जीवन होइन। उसले आफ्नो करियर, परिवार, सपना, रुचि र व्यक्तिगत विकासलाई पनि समान महत्त्व दिन्छ। आफूलाई नचिन्दा हुने समस्या आत्मपहिचानको अभावले धेरै समस्याहरू निम्त्याउन सक्छ। अरूको स्वीकृतिमा अत्याधिक निर्भर हुनु, सम्बन्धमा असुरक्षित महसुस गर्नु, आफ्नो निर्णयमा विश्वास नगर्नु, बारम्बार आफूलाई अरूसँग तुलना गर्नु, अरूको व्यवहारमा निर्भर बनाउनु, यस्ता अवस्थाले प्रेमलाई सुन्दर बनाउनुको सट्टा बोझिलो बनाउन सक्छ। आफूलाई कसरी चिन्ने त? आफूलाई चिन्ने यात्रा एक दिनमा पूरा हुँदैन, यो निरन्तर अभ्यास हो। सबैभन्दा पहिले केही समय आफूसँग बिताउनुहोस्। मोबाइल, सामाजिक सञ्जाल र बाहिरी हल्लाबाट केही समय टाढा बसेर आफ्ना भावनालाई बुझ्ने प्रयास गर्नुहोस्। आफूलाई प्रश्न सोध्नुहोस्, म वास्तवमा के चाहन्छु? मलाई के कुराले खुसी बनाउँछ? म किन रिसाउँछु? मेरो सबैभन्दा ठूलो डर के हुन् त? दोस्रो, आफ्ना कमजोरी स्वीकार गर्नुहोस्। पूर्ण मानिस कोही हुँदैन, कमजोरी स्वीकार गर्नु हार होइन, विकासको सुरुवात हो। तेस्रो, आफ्नो रुचि र प्रतिभा खोज्नुहोस्, नयाँ सिप सिक्नुहोस्, पुस्तक पढ्नुहोस्, यात्रा गर्नुहोस्, सृजनात्मक काम गर्नुहोस्। यी अनुभवहरूले तपाईँलाई आफ्नो वास्तविक क्षमता चिन्न मद्दत गर्दछ, साथै आफ्नो शरीर र मनको हेरचाह पनि गर्नुहोस्। नियमित व्यायाम, पर्याप्त निद्रा, सन्तुलित आहार र ध्यानले मानसिक स्पष्टता बढाउँछ। आत्मसम्मानको महत्त्व आत्मसम्मान भनेको आफूलाई सम्मान गर्ने क्षमता हो। आत्मसम्मान भएको व्यक्तिले आफ्नो मूल्य घटाउने सम्बन्ध स्वीकार गर्दैन, उसले आफ्नो सीमा रेखा स्पष्ट राख्छ र आवश्यक पर्दा होइन भन्न पनि जान्दछ। धेरै सम्बन्ध केवल प्रेमको कमीले होइन आत्मसम्मानको कमीले पनि बिग्रन्छ। जब मानिसले आफ्नो मूल्य बुझ्दैन, उसले अपमान, व्यवस्था र अस्वास्थ्य व्यवहारलाई पनि प्रेम सम्झेर सहन सक्छ। प्रेममा सीमारेखाको आवश्यकता स्वास्थ्य सम्बन्धमा सीमारेखा अत्यन्त आवश्यक हुन्छ। सीमारेखा भनेको दूरी सृजना गर्नु होइन, एकाअर्काको सम्मान कायम राख्नु हो। यदि तपाईँ आफ्नो समय, भावना, व्यक्तिगत निर्णय वा सपनालाई

हो। हरेक प्रेम सफल हुँदैन, कहिले कहीं सम्बन्ध टुट्न सक्छ, विश्वास भंग हुन्छ वा अपेक्षा पूरा हुँदैन। तर यस्ता अनुभवहरू पनि आत्मपहिचानका महत्त्वपूर्ण अवसर हुन्। सम्बन्ध समाप्त भएपछि आफूलाई मात्र दोष दिनु वा सम्पूर्ण जीवन समाप्त भएको महसुस गर्नु उचित होइन, बरु त्यस अनुभवबाट केही सिक्नुहोस्। आफूलाई सोध्नुहोस्, मैले के सिकेँ, भविष्यमा म के फरक गर्नेछु। यसरी हेर्दा पीडा पनि व्यक्तिगत विकासको आधार बन्न सक्छ। साँचो प्रेमको आधार। साँचो प्रेम अधिकारभन्दा बढी सम्मानमा आधारित हुन्छ। त्यहाँ विश्वास हुन्छ, खुल्ला संवाद हुन्छ, स्वतन्त्रता हुन्छ र एकाअर्काको प्रगतिमा खुसी हुने भावना हुन्छ। आफूलाई चिनेको व्यक्तिले प्रेममा आफ्नो अस्तित्व गुमाउँदैनन्, उसले आफ्नो पहिचान जोगाउँदै अर्को व्यक्तिलाई पनि सम्मान गर्छ। यस्तै सम्बन्ध दीर्घकालीन र स्वास्थ्य हुन्छ। निष्कर्षमा भन्नुपर्दा, जीवनको सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध अरूसँग होइन, आफ्नै आत्मासँग हुन्छ। यदि तपाईँले आफूलाई बुझ्न, स्वीकार गर्न र प्रेम गर्न सिक्नुभयो भने संसारका अन्य सम्बन्धहरू पनि स्वाभाविक रूपमा स्वास्थ्य र अर्थपूर्ण बन्न थाल्छ। प्रेमको खोजी गर्नु गलत होइन, तर प्रेम खोज्नुभन्दा पहिले आफूलाई खोज्नु अझ आवश्यक हुन्छ। आफूलाई चिन्ने यात्राले आत्मविश्वास, शान्ति, आत्मसम्मान र परिपक्वता दिन्छ। जब तपाईँ आफ्नो मूल्य बुझ्नुहुन्छ, तब तपाईँले कसैको स्वीकृतिको लागि आफ्नो अस्तित्व बदल्नु पर्दैन। अन्तत साँचो प्रेम त्यहीबाट सुरु हुन्छ जहाँ मानिसले आफ्नो वास्तविक स्वरूपलाई स्वीकार गर्दछ। आफूलाई चिन्नु, आफूलाई सम्मान गर्नु र आफूलाई प्रेम गर्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। त्यसपछि आउने प्रेम आवश्यकता होइन, रोजाई बन्छ, कमजोरी होइन शक्ति बन्छ, र क्षणिक आकर्षण होइन दीर्घकालीन आत्मीयता बन्छ। श्रोता मित्र, हजुरहरूले सुनिरहनु भएको थियो आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत प्रेम भन्दा पहिले आफूलाई चिन्ने यात्रा विषयमाथि केही कुराकानी। र आजलाई भने प्रस्तुता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

श्रोतागण नमस्कार, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई पुनः स्वागत छ। आज हामी यस अंकमा चर्चा गर्नेछौ क्याच द रेन अभियानबाट, अर्थात् वर्षाको जल संरक्षण बारे। हामीलाई थाहा छ, जल नै जीवन हो र जल नै भविष्य हो। पानी बिना वनस्पति, पानी बिना पृथ्वी र पानी बिना मनुष्य वनस्पति जीव जन्तुको अस्तित्व नै छैन। विश्वमा बढ्दो जलवायु परिवर्तनको समस्या, संकट र भारतदेखि लिएर विश्वका विभिन्न देशहरूमा जुन जल संकट देखिँदैछ, यसको सामना गर्न भारत सरकारले महत्वपूर्ण कदम चालेको छ र 2023 भारतको जल शक्ति मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको दिशा निर्देशनमा भारतभरि नै क्याच द रेन मिशन सुरु गरेको छ र यसबारे चर्चा गर्न हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ श्री विनय कुमार प्रसादजी हुनुहुन्छ। उहाँ एकजना

0: प्रतिष्ठित समाज सेवी हुनुहुन्छ तथा समाज जागरणमा उहाँको सहभागिता र समाज सेवामा उहाँको सहभागिता धेरै हामीले देख्न पाउँछौ र उहाँले विभिन्न सामाजिक कार्य गर्दै आउनु भएको छ र उहाँसँग आज हामीले यस क्याच द रेन मिशन बारे चर्चा गर्नेछौ र हाम्रो पहाड दार्जिलिङमा पनि विगत 40 वर्षदेखि मानिसहरूले जल संकटको समस्या भोगिरहेका छन्। कालिम्पोङ होस्, दार्जिलिङ होस्, मिरिक होस्, खरसाङ होस्, यी जिल्ला र महकुमाहरूमा जलको एउटा ठुलो संकट सबैले झेलिरहेका छौँ र यस्तो स्थितिमा क्याच द रेन मिशन बारे चर्चा गर्नु र हाम्रा श्रोताहरूलाई सार्वगर्भित जानकारी दिन जसमा कसरी हामीले जल सञ्चय गर्न सक्छौँ, वर्षाको पानीलाई कसरी हामी संरक्षित गर्न सक्छौँ, कसरी जोगाउन सक्छौँ, एक एक थोपा पानीले हाम्रो जल संकटलाई कसरी समाधान गर्न सक्छ, यस विषयमा हामी छलफल गर्छौँ। विनयजू, तपाईँले आकाशवाणीको स्टुडियोमा स्वागत छ। नमस्कार।
1: नमस्कार, धन्यवाद।
0: विनयजी, भारत सरकारले 2023 क्याच द रेन मिशन सुरु गरेको छ र यस मिशनले वर्षा जल संरक्षणको निम्ति एउटा ठुलो र ऐतिहासिक कदम देशभरि चालेको छ। 2023 जलशक्ति मन्त्रालयद्वारा सुरु गरिएको यस अभियानको मूल लक्ष्य नै थियो रेस्पेक्ट वाटर फर लाइफ, यानि जीवनको निम्ति जलको पनि सम्मान गरौँ। जल छ भने जीवन छ। जलको अपव्यय माने जललाई खेरो फाल्नुदेखि जोगाउनु र जलको सही ढङ्गमा उपयोग गर्नु, जति आवश्यक छ त्यति नै जलको प्रयोग गर्नु र यो मिसनबारे तपाईँ के भन्नुहुन्छ?
1: जल नै जीवन हो, आउँदो जेनेरेसनको लागि पनि हामीले यसलाई सञ्चय गरेर राखौँ।
0: अच्छा विनयजी, प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि र विश्वमा बढ्दो पर्यावरण संकट, जलवायु परिवर्तन, जल संकटलाई ध्यानमा राखेर भारतमा पनि त्यसको नकारात्मक प्रभाव नपरोस् र भारत जल र वनको क्षेत्रमा एउटा समृद्ध राष्ट्र हो र भारत एउटा कृषि प्रधान राष्ट्र पनि हो र यसले गर्दाखेरि भारतको कृषि, भारतको जैव विविधता, भारतको ग्रामीण क्षेत्र, शहरी क्षेत्रमा जल संरक्षण कसरी होस्, यसको निम्ति 2019 प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा छुट्टै जलशक्ति मन्त्रालय, जलशक्ति मन्त्रालयको लक्ष्य नै र उद्देश्य नै थियो जल संरक्षण। भारतमा हामीले देख्दै थियौँ कि भूजल स्तर निरन्तर घट्दै गइरहेको छ र यसले गर्दाखेरि विशेष गरी शहरी क्षेत्र र यहाँसम्म कि ग्रामीण क्षेत्रमा सिँचाइको बेलामा बोरवेलले गर्दाखेरि जलको ठुलो समस्या र संकट र यसले ग्रामीण क्षेत्रमा कृषि र शहरी क्षेत्रमा पिउने पानीको संकट, जलशक्ति मन्त्रालयले अहिलेसम्म के कस्तो काम गरिरहेको छ?
1: सर्वप्रथम त हाम्रो जुन चाहिँ इतिहास छ, इतिहासमै जललाई कतिको मान्यता दिएको छ हामीलाई थाहा पाउँछौँ। जस्तो कि अब तपाईँले हेर्न सक्नुहुन्छ, अलग भारतको अलग अलग विभिन्न क्षेत्रहरूमा, चाहे चोला डिनेस्टी होस्, चाहे गुप्ता डिनेस्टी होस्, चाहे राजपूतहरू होस्, हाम्रो राजस्थानको बावरी वेल्सहरू बनाएर उहाँले एउटा एक्जाम्पल सेट गर्नुभएको थियो आफ्नो समयमा कि पानीलाई कसरी संरक्षित गर्न सकिन्छ र सायद समयको लागि त्यो हिस्टोरिक एउटा उपलब्धि थियो। किनभने अहिले पनि हामीले हेर्छौँ इन्जिनियरिङको उत्कृष्ट उदाहरणको रूपमा त्यो बाउडी वेल्सहरूलाई मानिन्छ र त्यसरी नै हर क्षेत्रमा चाहे झिल होस्, चाहे नाला होस्, चाहे झरना होस्, हर चिजलाई बचाउने कोसिस गर्छ। जति पनि वाटर बडिज त्यो समयमा थियो त्यसलाई संरक्षण दिने काम त्यति बेलाको राजाहरू या जो पनि शासकहरू हुनुहुन्थ्यो त्यति बेला उहाँले गर्नुभएको थियो। अब हामीले यो चिज बुझ्दैछौँ कि आधुनिकता पनि चाहिन्छ, साथसाथमा हाम्रो पुरानो परम्परालाई पनि हामीले पालन गरेर अगाडि लगेको हुनुपर्छ। यो दुइटामा सामञ्जस्य बनाएर राख्नुपर्छ। जब यो सामञ्जस्य बनाउँछौँ हामी त सायद हामीलाई समाजलाई देशलाई अगाडि बढाउन लागि एउटा माध्यम पाउँछ, एउटा बाटो खोलिन्छ, र त्यही चिजलाई हाम्रो प्रधानमन्त्रीजीले अनुसन्धान गरिओरी एउटा पानीको लागि अलग्गै डिपार्टमेन्ट खोल्नु भयो, अन्तखेरि त्यो डिपार्टमेन्ट

0: आजको दिनमा हामी हेर्दैछौँ, आउँदो जेनेरेसनको लागि के हुनसक्छ, परिस्थिति के हो छ, त्यसको लागि प्रिपरेसन गर्नु हुँदैछ, अलग अलग वाटर बडिजहरूलाई बचाउने प्रयास गरिँदैछ, वाटर हार्भेस्टिङको लागि पब्लिकको बिचमा जागरूकता ल्याइँदैछ, बिस्तारी बिस्तारी कसरी गर्नु सकिन्छ। फेरि वाटर यो यस्तो चिज हो, अलग अलग क्षेत्रको हिसाबले अलग जति पनि जियोग्राफिकल कन्डिसनहरू छ त्यही हिसाबले आफूले हामीले यो पानीलाई संरक्षण गर्नु सिक्नुपर्छ। हाम्रो देशमा हिमाल पनि देख्न सक्छौँ, हाम्रो देशमा रेगिस्तान पनि देख्न सक्छौँ, हाम्रो देशमा सी कोस्ट पनि देख्न सक्छौँ, हाम्रो देशमा त्यो वनसिंह हराभरा क्षेत्र पनि देख्न सक्छौँ। त्यो सबैको क्षेत्र अलग अलग हो, त्यसले गर्दाखेरि अलग अलग प्लानिङको दरकार हुन्छ। त्यही कारणले गर्दा त्यसको मूल उद्देश्य नै त्यो मन्त्रालय खोल्ने।
1: माने तपाईँले भन्नुहुँदैछ कि वास्तवमा अहिलेसम्म भारतमा जललाई एउटा शक्तिको रूपमा र जल सञ्चयन र जल पनि एउटा देशको निम्ति कुनै पनि देशको एउटा ठुलो समृद्धि र शक्ति हो, यसलाई टेवा दिनको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अलगै जलशक्ति मन्त्रालय बनियो, जसको उद्देश्य परम्परागत तालाबहरू कुवाहरू तपाईँको हामी पहाडको कुरा गरौँ भने धाराहरू, र एक समय यस्तो थियो कि पहाडकै कुरा गरौँ भने धाराद्वारा नै पिउने पानीको समस्या सहज रूपमा समाधान हुन्थ्यो, यानि जहाँ कलको पानी आएन त्यहाँ प्रशस्त धाराहरू थिए। तर अब भनौँ अनप्लान्ड यानि अनियोजित सहरीकरण, कंक्रिटाइजेसन यानि इँटा सिमेन्ट बलुवाको घर बनाउनु जलको स्रोतहरू थियो, त्यो स्रोतहरूलाई ध्यानमा नराखिकन जंगल फाँड्नुदेखि लिएर जुन अनप्लान्टमा सहरीकरण योजना भयो, यसले गर्दाखेरि यो सिमसार पोखरी तालाब रुखपात पहाडको विशेष गरी रिसोर्सेस भनौँ धाराहरू, जस्तै अब खरसाङमा धारा अझै पनि धोबी तलाउको त्यो धारा जिउँदै नै छ, त्यसरी नै अब दार्जिलिङ सहरलाई जल आपूर्ति गर्ने त्यो हस्पिटलको मुनि धारा, धीरधामको धारा, यसरी कालेबुङको बागधारा, त्यसरी नै मिरिकको झिल बनेको पनि अब धाराले गर्दा नै हो। र यसरी एउटा प्राकृतिक जल स्रोत हाम्रोसँग अपार थियो, र प्रकृतिले पनि के गर्दैछ, हर मौसममा जाडो, त्यसपछि वसन्त ऋतु, त्यसपछि ग्रीष्म ऋतु, ग्रीष्मको साथसाथ वर्षा ऋतु सुरु हुन्छ, फेरि शिशिर सुरु हुन्छ, र यसरी प्रकृतिले पनि जलको रिसाइक्लिङ गर्ने एउटा साइकल चल्दैछ। गर्मीमा गरम पनि प्रकृतिको निम्ति आवश्यकता छ, वसन्त ऋतु पनि आवश्यकता छ, सर्दी ऋतुको पनि खाँचो छ, र यो सबैलाई पानी जुन जल छ जलको पुनरावृत्ति वर्षाद्वारा गर्नु, यानि हामीले देख्छौँ वर्षाकालमा सम्पूर्ण क्षेत्र बन्जर क्षेत्रमा पनि हरियो हुन्छ, घाँसपात उम्रिन्छ, र त्यो घाँसपात गर्मीमा ओइलेर जान्छ र त्यो मलको रूपमा पनि काम गर्छ, र प्रकृति स्वयंले हामीलाई एउटा शिक्षा दिइरहेको छ मानव जीवनको निम्ति या यस पृथ्वीको सुरक्षा र मानवको भविष्यको सुरक्षाको निम्ति जल एउटा पर्याप्त र महत्त्वपूर्ण भूमिका यसले खेल्छ, र जमिनको मुनि एउटा ठुलो मात्रामा जल स्रोत छ जसको शोषणले जल भूजल स्तर घट्दैछ, र यो जलशक्ति मिसनको लक्ष्य भूजल स्तरलाई पनि बढाउनु हो।
0: हजुर, यसको मूल मूल उद्देश्य यो पनि हो कि जति भूजलको संरक्षण हुन्छ त्यो त्यो जललाई हामी त्यति लामो समयसम्म उपयोग गर्नमा ल्याउन सक्छौँ। त्यो भूजलको आइडिया सायद हाम्रो पहाडमा निकै त्यो बेसी अप्लाइड हुँदैन, किनभने हाम्रो क्षेत्रको जियोग्राफिकल कन्डिसन अलिक भिन्दै छ। मलाई यस्तो लाग्छ, कमसेकम हामीले यो विगत दुई तीन दशकदेखि हामीले नवीकरणपट्टि त गयौँ, इन्फ्रास्ट्रक्चरपट्टि त गयौँ, तर कहीँ न कहीँ हामीले आफ्नो मूल चिजलाई बिर्स्यौँ। किनभने हामीलाई अब तपाईँले जसरी भन्नुभयो हाम्रो देशको सबभन्दा इम्पोर्ट मतलब जलीय जीवन है भन्ने कुरा त उहिलेदेखि चल्दै आएको, त्यसको बेसिक चिजलाई चाहिँ हामी सायद बिर्से कि यो आउँदो जेनेरेसनको लागि चाहिने चिज हो। त कन्क्रिटाइजेसनमा हामी यति बिजी भयो, त्यो पनि सायद अनप्लान्ड कन्क्रिटाइजेसनमा, त्यसले गर्दा जल स्रोतहरूलाई हामीले निकै क्षति पुऱ्याएको छौँ, र त्यो क्षति पुरेकोले नै गर्दाखेरि आज हामी देख्दैछौँ अलग अलग किसिमको हाम्रो समस्याहरू चारैपट्टि फैलिरहेको छ। तर अब यसलाई सुव्यवस्थित गर्नु लागि नै जलशक्ति मन्त्रालयको पनि गठन गरिएको छ, र यो जलशक्ति मन्त्रालयको साथ बिना जनभागीदारीको यो चिज सम्भव हुनेवाला छैन, र त्यसले गर्दाखेरि चाहे प्रशासन होस्, चाहे सरकार होस्, चाहे जनता होस्, जब हामी आपस तिनजना आपसमा सामञ्जस्य मिलाए

0: आउँदो भावी पिँढीको लागि एउटा भिजन जब जस्तो हाम्रो प्रधानमन्त्रीले भन्नुहुन्छ 2047 विकसित भारत बनाउनु छ, त विकसित भारत खालि फाइनेन्सियली त होइन होला नि त, हर क्षेत्रमा बनिनु छ विकसित भारत, चाहे त्यो वाटरसँग रिलेटेड होस्, चाहे इन्डस्ट्रीसँग रिलेटेड होस्, चाहे इकोलोजी संरक्षणको कुरा होस्, हर क्षेत्रमा तब सही रूपमा सायद हामी विकसित भारत बनिन सक्छौँ। त यही चिजलाई एकदम लङ टर्म भिजनको साथमा लिएर नै जल शक्ति मन्त्रालयको गठन भएको छ र उहाँले आफ्नो क्षेत्रमा राम्रो काम गर्नुहुँदैछ। लगभग मैले सुनेको हिसाबले 16 करोड अलग अलग पानीको बडिजहरूमा यो चिजहरूलाई संरक्षण गर्नुको लागि अलग अलग भारतवर्षभरि यो कामहरू चल्दैछ। 8 लाखदेखि 9 लाख कामहरू चाहिँ अहिले पेन्डिङमा छ, तर यो जुन चाहिँ काम गर्ने स्तर छ र स्पिड छ त्यो चाहिँ काबिले तारिफ हामी भन्न सक्छौँ भारत सरकारको, किन यति कम्ती समयमा यो लेभलको कामको स्पिड बढाउनु एकदम नै सराहनीय हो र भारत सरकारले राम्रो काम गरिरहेको छ। तर साथसाथै डिपार्टमेन्ट र जनताको पनि आफ्नो दायित्व बन्दछ के हामीले गर्नुपर्ने, हाम्रो मतलब सिभिक सेन्समा पनि हामीले के आमूलचुल परिवर्तन ल्याउनु पर्ने हो, किनभने चेन्जेस जब माथिबाट आउँदैछ भने त्यो ग्राउन्ड लेभलसम्म पुगेको हुनु पर्यो। अगर म यो पिरामिड जस्तो हो, यो पिरामिडमा एउटा पनि ढाँचा कहीँ निस्के भने त्यो पिरामिड काम आउँदैन। त्यस कारणले गर्दाखेरि हामीलाई यो चिजलाई अलिक बढावा दिएर, जनभागिदारीलाई बढावा दिएर यो चिजमा काम गर्ने दरकार छ। नभए त्यो जुन चाहिँ जलस्तरको हामीले कुरा गर्यौँ त्यो जलस्तर घट्दै पनि जान्छ। अब पहाडमा हामीले जस्तो हेर्दैछौँ, हामीले स्पेसियली रुफटप मेकानिजमलाई युज गरेर हामीले पानीलाई बेसीभन्दा बेसी रूपमा हामीले सेभ गर्न सक्छौँ।
1: केन्द्र सरकारले यसको निम्ति धेरै फाइनेन्सियल एसिस्टेन्ट पनि दिएको छ,
0: यो डल्लै मेकानिजम बनाइदिएछ सरकारले। के अब आत्मनिर्भर भन्ने कुरो त अहिले हामी बुझ्दैछौँ, आत्मनिर्भरता किन पनि जरुरी छ आजको दिनमा। एउटा घरले नै आजको दिनमा एक सोलर प्यानल लगाएर मेरो बिजुली पनि उत्पन्न हुँदैछ भनेपछि म वाटर हार्भेस्टिङको एङ्गलले सोचेर मैले आफ्नो पानीलाई बचाउने पनि प्रयास गर्दैछु भनेपछि काहीँ न म काहीँ मेरो डिपेन्डेन्सी जुन चाहिँ सरकारप्रति म जहिले पनि डिपेन्ड हुँदै कि सरकारले यो गरिदिनुपर्छ त्यो गरिदिनुपर्छ, तर सरकारलाई त्यो फेसिलिटिज सरकारले नै दिँदैछ कि तिमी आत्मनिर्भर बन्न, तिमीले आफ्नो जुन चाहिँ मूलचुल व्यवस्था छ तिमीले आफ्नो लेभलमै सल्भ गर्नु सक्षम बन, किनभने सरकारले आउँदो दिनमा बहुत ठुलो ठुलो भिजन लिएर काम गर्दैछ। अन्तखेरि एउटा भिजन लिएर काम हुँदैछ विकसित भारतको भनेपछि हाम्रो पनि दायित्व एउटा समाजको नागरिकको हैसियतले कि यो सब चिजमा अगाडि बढेर आफू पनि जागरुक त हुँ, साथसाथै आफ्नो छेउछाउको छिमेकी रिलेटिभ हर मान्छेलाई जागरुक गर्ने कोसिस गर्नुपर्छ। किनभने आज यही प्याटर्न हाम्रो पहाडमा सबैकोमा छ भनेपछि सायदै हामीलाई पानीको आउँदो दिनमा प्रब्लम हुनेवाला छ।
1: र यस विषयमा आज हामीले विनय कुमार प्रसादजीसँग एउटा सारगर्भित चर्चा गऱ्यौँ र यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
0: धन्यवाद
1: श्रोताहरू, यो कार्यक्रम हाम्रो युट्युब च्यानल @AIR खरसाङ, फेसबुक आकाशवाणी न्यूज खरसाङ र ट्विटर ह्यान्डल @AIR न्यूज खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ तथा आफ्ना विचार र सुझावहरू त्यहाँ दिन सक्नुहुनेछ।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं। समय यस बेला रातिको 10:30 भइरहेछ। यसका साथै आजको सम्पूर्ण कार्यक्रम यही पूरा गरिन्छ। भोलि बिहान 6:20 हाम्रो बिहानी अधिवेशन लिएर पुनः उपस्थित हुनेछौं। तबसम्मलाई आज्ञा चाहन्छु। शुभरात्री। जय हिन्द।